0: शुरू गर्ने, निकालेर बिक्री गरेर राष्ट्र जेनेरेट गर्ने, अनि त्यहाँभित्र गर्ने जडीबुटीहरू वन्य जन्तुलाई पनि संरक्षण गर्दै उपयोग गर्ने, कति निकाल्न सकिन्छ त्यसलाई परिचालन गर्न सकिएको छैन, एउटा चाहिँ त्यो सम्भावना छ। अर्को यहाँले भने चाहिँ कृषि क्षेत्रमा जति पनि चाहिँ राज्यले स्थानीय तहले पनि लगानी गरेका छ, अनुदान दिएको छ, त्यसलाई चाहिँ राजस्वसँग चाहिँ जोड्नु पर्यो कि त्यो चाहिँ अहिले हेर्दाखेरि चाहिँ कृषिमा पनि अब यो आयकर लाएर अनि राजस्व चाहिँ उठाएर कहाँ हुन्छ भन्ने देखिन्छ। तर राज्यले त विकास गर्नलाई त अर्थ त संकलन गर्नु पर्यो नि, जहाँ लगानी गर्छ त्यहाँबाट चाहिँ केही न केही चाहिँ आउटपुट आयो भने बल्ल राज्य बलियो हुन्छ, बलियो भएपछि फेरि चाहिँ त्यो फर्केर जाने नागरिकसँग समस्या नै हो। एउटा चाहिँ के चाहिँ मिलेको छैन भने अहिले भने अलिकति पर्यटन क्षेत्रमा पर्यटनको राजधानी पनि पोखरालाई घोषणा गरियो र अलिक ठूला चाहिँ पर्यटनको पूर्वाधारमा तीन तहकै सरकारसँग चाहिँ सहकारी गरेर त्यो साझेदारीमा चाहिँ कार्यक्रम अथवा चाहिँ प्राइभेट सेक्टरसँग पनि पीपीपी मोडलमा ठूला पर्यटन पूर्वाधारहरू बनाएर अगाडि जान सक्ने हो भने त्योबाट पनि अलिकति राजस्व पनि आउने, रोजगारी पनि सिर्जना हुनेछ। मैले यहाँलाई एउटा बताउँछु, जस्तै यो म इण्डियाको यो तिरुपति मन्दिरमा गएको थिएँ, त्यो तिरुपति मन्दिरले त्यहाँको चाहिँ राज्य सरकारलाई लगभग चाहिँ म 10 वर्ष अगाडि जाँदाखेरि 26 अरब राजस्व कलेक्सन गरेर दिँदो रहेछ
1: वार्षिक।
0: अब हाम्रा चाहिँ अब पशुपतिनाथलाई त्यसलाई विकास पनि गर्ने व्यवस्थित गर्ने हो भने ठूलो राजस्व उठ्न सक्छ, त्यो कसरी चाहिँ चलेको छ होइन। त्यस्तै अब हाम्रो यो वृन्दवासिनी मन्दिर, यो पर्यटकीय धार्मिक स्थलका चाहिँ धेरै क्षेत्रबाट पनि राजस्व चाहिँ उठाउन सकिएको छैन, त्यस्तोमा अलि लगानी चाहिँ बढी फोकस गरेर यो सानातिना चाहिँ अब अहिले चाहिँ प्रदेशलाई अलिकति टुक्रिया आयोजनामा चाहिँ अलिक फोकस गर्यो, अलि ठूला पूर्वाधारमा चाहिँ गरेन भन्ने आरोप पनि त्योतिर चाहिँ अलिकति ध्यान दिनुपर्ने चाहिँ देखिन्छ।
1: हजुर, हामी कार्यक्रम समुन्नत गण्डकीमा छौँ, आज कुरा गरिरहेका छौँ। अब आर्थिक वर्ष 83-84 को बजेट हामी सुन्ने बेलामा पनि अब आइसकेका छौँ, के कस्तो तयारी छ भनेर कुरा गर्दैछौ। गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय पोखराका प्रशासन बजेट तथा कार्यक्रम महाशाखा प्रमुख टेली राम रिजालजीसँग उहाँसँगको कुराकानीलाई फेरि पनि हामी अगाडि बढ़ाउँदैछौ। अब यहाँले नीति तथा योजनाबाट प्राप्त भएका मन्त्रालयहरूको सिलिङमा रहेर बजेट तयारी गर्नुहुन्छ, त्यो गर्दाखेरि यहाँको अहिलेसम्मको कुराकानीमा के बुझ्न आयो भने जति अब आमदानी गर्न सक्छौ त्यसैमा केन्द्रित रहेर हामीले बजेट बाँडफाँड गर्दा सिलिङ अझै घट्ने कुरा छ नि होइन, यसले कस्तो प्रभाव पार्न सक्छ जनतामा?
0: अब यस्तो छ, हामीले महत्वपूर्ण कार्यक्रमलाई चाहिँ छोड्दैनौ, त्यसलाई फोकसै गरेर जान्छौ। मैले यहाँलाई भने जस्तै अब दायित्व सिर्जना भएको आयोजनामा पर्याप्त बजेट चाहिँ हामीले लोड गर्छौं, अनि कृषि क्षेत्र पर्यटन क्षेत्रमा अलिक देखिने गरी चाहिँ त्यसरी चाहिँ अलिकति ठूलो आकारको चाहिँ बजेट चाहिँ निर्माण गरेर हामी त्यसमा चाहिँ विनियोजन गर्छौं। र खालि चाहिँ हामीले चाहिँ यो कटौती कस्तोमा भने अलि चाहिँ नचाहिने चाहिँ क्रियाकलापहरू होइन, जस्तै यो नभए पनि हुने भन्ने खालका क्रियाकलाप काटेर
1: वैकल्पिक
0: अनि त्यस्ता खालका चाहिँ लाई निरुत्साहित गर्दै अनि त्यो हाम्रो चाहिँ प्रशासनिक खर्चलाई पनि कटौती गर्दै बजेट चाहिँ बचत गरेर अरू चाहिँ विकासतिरको अलि देखिने खालका चाहिँ पूर्वाधारतिर अनि अरू चाहिँ कार्यक्रमहरू जस्तै कृषि पर्यटन क्षेत्रमा चाहिँ लगानी गर्ने हाम्रो एउटा योजना छ। यसमा चाहिँ के छ भने गण्डकी प्रदेशले अलिकति चाहिँ प्रशासनिक पुनर्संरचना पनि गरेको छ विगतमा, धेरै कार्यालयहरू चाहिँ मर्ज भएर केही खारेज भएर चाहिँ आएको छ, त्यसले गर्दाखेरि चाहिँ अलिकति अनिवार्य दायित्वमा चाहिँ पर्ने चाप पनि अलिकति कम भएर केही बजेट चाहिँ बचत हुने सम्भावना छ। यो वर्ष पनि हाम्रो यो जिन्दी आन्दोलनपछि चाहिँ अलिकति पुनर्निर्माण गर्नुपर्ने मर्मत गर्नुपर्ने कारणले गर्दा कति धेरै सवारी साधनहरू पनि जलेका छन्, भवनहरू चाहिँ मर्मत गर्नुपर्ने कारणले गर्दा खर्च कटौती पनि गर्यौं हामीले, जस्तै चालुतिरका जस्तै अब इन्धन लगायतका भ्रमण खर्च बैठक जस्ता यस्ता चाहिँ क्षेत्रमा चाहिँ हामीले कटौती गरेर लगभग 1 अरब भन्दा बढी चाहिँ बचत गर्यौं। यो वर्ष पनि हामीले त्यसलाई नियन्त्रण दिएर सानातिना चाहिँ यस्ता टुक्रे आयोजना पनि अलिक कम गर्ने, प्रशासनमा चाहिँ हुने चाहिँ त्यो चाहिँ अनिवार्य दायित्वका विषयलाई पनि कम गर्ने अनि यस्ता चाहिँ यो गोष्ठी सेमिनार बैठक जस्ता कुराहरूलाई पनि अलिक कम गरेर नयाँ कार्यक्रममा र अलिकति देखिने कार्यक्रममा फोकस गर्ने योजना छ, त्यसरी चाहिँ म्यानेज गर्छौँ। त्यसले गर्दाखेरि यहाँले भने चाहिँ त्यो चाहिँ कार्यालय र नागरिकलाई त्यस्तो चाहिँ असर पर्दैन, भइरहेका चाहिँ एकदम महत्वपूर्ण कार्यक्रमहरू यो चालु नै रहन्छन्। खालि चाहिँ के भने अलिकति मितव्ययी चाहिँ भएर हामीले 2-3 अरब चाहिँ त्यो सिलिङ चाहिँ घटे पनि त्यसलाई त्यो प्रशासनिक तर्फको चाहिँ खर्च कम गर्ने र विकासतर्फलाई यथावत राखेर अगाडि जान सकिन्छ।
1: अब संघीय प्रणालीमा देश आइसकेपछि अब प्रदेश स्थानीय तहलाई चाहिँ संघको धेरै कुराहरू नै नीति निर्माणदेखि लिएर कार्यान्वयनका पक्षहरूमा संघकै कुराहरू रहने भयो, आदेशहरू रहने भयो भन्ने कुरा रह्यो। हामीले संविधानमै हेर्दा पनि कति कुराहरू एकल अधिकारभित्र पर्ने गर्छ प्रदेशको, तर सामान्यतया सबै त्यो चाहिँ हस्तान्तरण नभइसकेका कुरा यहाँको कुराकानीमा पनि अघि रह्यो। कानूनी रूपमा पनि यसको केही त्यस्तो अलिकति स्पष्ट हुन नसकेका कुराहरू कहिलेकाहीँ हामी सुन्छौँ नि, यसमा चाहिँ के छ?
0: अब खास गरेर यहाँले भने चाहिँ अहिले चाहिँ यो नयाँ सरकार आइसकेपछि कानूनी विषयमा अलिकति तत्परता चाहिँ बढेको देखिन्छ। पहिला अब लामो समयसम्म संविधानले चाहिँ बनाउने भनेका जस्तै संविधानले ठ्याक्कै कार्यान्वयनमा जाने त होइन, त्यसले त कानून बनाउनु पर्यो। उसले चाहिँ खोजेका कानूनहरू समयमा बनेन कि। मैले उदाहरणको लागि निजामती ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन जस्तै महत्वपूर्ण चाहिँ कानून नबन्दाखेरि परदेशहरू अलमलमा परेको अवस्था छ। जस्तै अब निजामती ऐन चाहिँ नबन्दाखेरि अब यत्रो समयसम्म कर्मचारी चाहिँ व्यवस्थापन हुन सके है, संघबाट चाहिँ परदेशमा स्थानीय तहमा समायन भएर कर्मचारीहरू आए र उनीहरूको वृत्ति विकासको चाहिँ के हो त्यो प्रष्ट छैन, संघले कानून नबनाएको कारण। जस्तै अब कर्मचारी यो बजेट सञ्चालन गर्ने, बजेट एउटा चाहिँ पोलिसी हो र त्यसलाई चाहिँ कार्यान्वयनमा लैजाने चाहिँ ब्युरोक्रेसी हो र त्यो ब्युरोक्रेसीलाई नै उत्प्रेरित बनाइएन भने त्यो त्यसले चाहिँ हामीले अपेक्षा गरे अनुसारको नतिजा हासिल गर्न चाहिँ अलिकति गाह्रो हुन्छ। त्यो भन्दाखेरि कस्तो भने यो ढुलमुल खालको अहिले पनि वित्तीय संघीयता र यो प्रशासनिक संघीयता अझै चाहिँ राजनैतिक संघीयता त एउटा उसमा आइसकेका छ भनौँ न, एउटा प्रणाली चाहिँ एउटा सिस्टममा आइसकेका छ। अब यो वित्तीय संघीयता र प्रशासनिक संघीयतामा अझै धेरै काम गर्न बाँकी छ। जस्तै संविधानमा अनुसूचीहरूलाई चाहिँ त्यो एकल साझा अधिकारलाई कार्यान्वयन गर्न चाहिँ कार्य विस्तृतीकरण प्रतिवेदन आयो। त्यो कार्य स्थितिकरण प्रतिवेदनले पहिलोचोटि आयो त्यो अलिकति चाहिँ हचुवाको घरमा त्यसले सबै कुरा समेट्न सकेका छैन। त्यो अर्को चाहिँ कार्य विस्तृतिकरण प्रतिवेदन चाहिँ आउँदैछ भने चाहिँ त्यो आउन सकेका छैन। अनि संघले चाहिँ महत्वपूर्ण कानून चाहिँ नबनाउँदा प्रदेशले बनाउने कानून संघसँग बाजियो भने त्यो चाहिँ अमान्य हुने भनेर संविधानमा लेखेको छ होइन। संघसँग नबाजिने गरी चाहिँ कानून बनाउँदा धेरै समय कुर्नुपर्ने कि प्रदेशले। जस्तै मैले यहाँलाई उदाहरण, जस्तै हाम्रो प्रदेशले अलिकति जमर्को गरेका छ, जस्तै घरेलु मन्दिर ऐनलाई व्यवस्थापन गर्ने भनेर त्यो चाहिँ एउटा ऐन चाहिँ ल्यायो, त्यसको नियमावली चाहिँ बन्दैछ। अब संघले चाहिँ के भन्छ भने त्यो मदिरातिरको जुन चाहिँ अन्तशुल्क हुन्छ त्यो अन्तशुल्क केन्द्रको चाहिँ अधिकार क्षेत्रभित्र पर्ने हो। अब त्यो घरेलु मन्दिरलाई चाहिँ संघले ठ्याक्कै आएर चाहिँ व्यवस्थित गर्न पनि गाह्रो छ। नजिकको सरकार प्रदेश र स्थानीय तहले त्यसलाई व्यवस्थापन गर्न सक्छ। अहिले इलिगल्ली चाहिँ चलेकै छ, त्यसलाई लिगल्ली ल्याउने र अनि त्यसको क्वालिटी पनि कन्ट्रोल गर्ने र त्यसबाट राजस्व पनि जेनेरेट गर्ने भनेर चाहिँ प्रदेशले यो कानून ल्याएको। अब त्यसमा चाहिँ संघले सहजीकरण गर्नुपर्नेमा अब यो अधिकार क्षेत्र मिचेर ल्याइयो भनेर त्यसलाई चाहिँ त्यो कार्यान्वयनमा जान सकिरहेको छैन।
1: हामी कार्यक्रमको अन्तिममा छौँ, अब यहाँले हाम्रा श्रोता जस्तै सुनिरहनु भएको छ, अब श्रोतालाई नै के भन्नुहुन्छ अहिलेको बजेटको बारेमा?
0: सर्वप्रथम त म यो समन गण्डकी कार्यक्रममा मलाई आमन्त्रण गरेर विषय राख्न दिनुभएकोमा यहाँलाई यो रेडियो नेपाल यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अब म गण्डकी प्रदेशको बजेटको सन्दर्भमा आदरणीय चाहिँ श्रोता नागरिकज्यूहरूलाई मेरो अनुरोध के छ भने अबको बजेट चाहिँ हामीले निड बेसमा बनाउनुपर्छ। त्यो निड बेसमा चाहिँ बजेट बनाउन नागरिकको पनि सहयोग चाहिन्छ होइन। सानातिना चाहिँ खुत्रे आयोजनाहरू एउटा चाहिँ व्यक्तिगत स्वार्थका लागि चाहिँ आयोजना माग गर्ने प्रचलन छ, प्रभावमा पारेर चाहिँ योजना चाहिँ लाने चाहिँ जुन प्रचलन यसको अन्त गरेर एउटा सिस्टम विकास गर्नुपर्छ। यसमा नागरिकले पनि त्यहीँबाट नागरिक स्तरबाटै छलफल गरेर उपयुक्त योजना के हो भनेर विवाद रहित हुने गरी कार्यान्वयन गर्न सकिने गरी त्यस्ता खालका आयोजना चाहिँ सिफारिस गर्नुभयो भने बजेट बनाउनु हामीलाई चाहिँ सहज हुन्छ।
1: यहाँलाई एकदम धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद
1: आदरणीय श्रोता, आजको कार्यक्रम समुन्नत गण्डकीमा हामीले गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय पोखरा प्रशासन बजेट तथा कार्यक्रम महाशाखा प्रमुख दिली राम रिचालजीसँग कुराकानी यहाँहरू समक्ष अहिले प्रस्तुत गरे। अब सुन्दै हुनुहुन्छ गण्डकी प्रदेश सरकारका गतिविधिहरू।
2: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तथ्य र तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताउनु भएको छ। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा संचालित डेटा ड्रिभन जर्नालिजम तथ्याङ्क पत्रकारिता तालिमको हालै आयोजित समापन समारोहमा उहाँले तथ्यपरक पत्रकारिता यथार्थपरक हुने बताउनुभयो। तालिमबाट दीक्षित भएका 18 जना पत्रकारहरू अब गण्डकी प्रदेशका लागि डेटा फोकल पर्सन भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, अब न्यूज रूममा गएर कसले के भन्यो भन्दा पनि अंकले के देखायो भन्ने तथ्यमा आधारित पत्रकारिता गर्नेछन्। प्रेस रजिस्ट्रारको कार्यालय केवल संचार माध्यमलाई अनुगमन गर्ने वा नियमन गर्ने निकाय मात्र नभई समग्र संचार क्षेत्र र संचारकर्मीहरूको क्षमता विकास गर्ने एउटा अभिभावक संस्था भएको उहाँले बताउनुभयो। गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव कृष्ण प्रसाद लम्सालले नतिजामुखी क्षमता अभिवृद्धिका तालिम प्राथमिकतामा राख्ने बताउनुभयो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न आग्रह गर्नुभयो। मनासलु हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम सम्पन्न भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमालयमा यस अवधिमा 3643 आरोहीले आरोहण गरेका छन्। नेपाल पर्वतारोहण संघ मनासलु संरक्षण क्षेत्र आयोजना संघको सहकारीमा चुम्नुबरी गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनासलुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको शालिक अनावरण गरियो। सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गाउँपालिकाका प्रमुख निमा लामा लगायतले प्रथम आरोहीका छोरा कुनियो इमानिसी, नाति रसुयुकी इमानिसी र नेपाली आरोही उर्गेनका छोरा छिरिङ शेर्पालाई प्रमाणपत्र र दोस्रो ओढाएर सम्मान गर्नुभयो। साथै मनासुलको काखमा अवस्थित चुम्नुब्री 1 सामा गाउँका प्रथम आरोही मिङमार छिरिङ लामा र अन्य आरोहीहरू नाङस्याल छेदेन र डिक्की लामालाई सम्मान गरिएको थियो। प्रथम पटक सन् 1956 मे 9 जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्यालजेन नोर्बु शेर्पाले 8163 मिटर अग्लो मनासलु हिमालमा मानव विश्ववर्ष गर्न सफल भएका थिए। सन् 1973 अप्रेल 22 पहिलो पटक नेपाली आरोही उर्गेन छिरिङ शेर्पाले मनासलुको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। पर्यटन तथा उद्योग मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको सहयोग र धौलागिरी गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान गण्डकीको आयोजनामा पहिलो पटक धौलागिरी हिमाल अवस्थित ओडाको भूगोलमा दिवस मनाइएको छ। सन् 1960 मे 13 कुर्ट डिम्बरगरले पहिलो पटक सो हिमालको सफल आरोहण गरेका थिए। सन् 1960 मे 13 अस्ट्रियाका कुर्ट डिम्बरगरले पहिलो पटक सो हिमालको आरोहण गरेका थिए। पर्यटन विभागका अनुसार 66 वर्षमा 733 जनाले धौलागिरी हिमाल आरोहण गरेका छन्। 66 आरोहण दिवसको अवसरमा छोटिएको पदमार्ग, जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको असर र विकल्पको खोजीमा सरकारवालाहरू बीच बहस र छलफल भयो। समारोहमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले धौलागिरी लगायत गण्डकी प्रदेशका हिमालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्न सके स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने गरी पर्यटकको आगमन हुने बताउनुभयो। प्रदेश सभा सदस्य रेशम जुगजालीले जनताले आफ्नो गाउँमा मोटर बाटो पुगेको एउटै सपना देख्ने भएकोले वैकल्पिक पदमार्गको विकास र आन्तरिक पर्यटक केन्द्रित कार्यक्रम आवश्यकता रहेको बताउनुभयो। म्याग्दीको दोभानदेखि सलाघारी हुँदै इटाली आधार शिविरसम्म सड़क विस्तारको सम्भावना नभएको र त्यहाँ पर्यटकहरूलाई आवासको समस्या रहेकोले त्यो क्षेत्रमा व्यवसाय विस्तार गर्न सांसद जुगजालीले मुदीवासीलाई सुझाव दिनुभयो। धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले धौलागिरी सर्किटसँगै गुर्जाबाट डोल्पा निस्कने रूट, ढोरपाटन शिकार आरक्षित जोड्ने रूटको पनि विकास र प्रवर्धन गर्नुपर्ने बताउनुभयो। यसै गरी म्याग्दीकै अन्नपूर्ण गाउँपालिका 4 रहेको नार्च्याङ झरना जोड्ने रेलिङ सहितको पदमार्ग निर्माण गरिएको छ। नार्च्याङको पृष्ठभूमिमा रहेको अग्लो पहाड़बाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य रहेको छ। पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आवजात गर्न सहज भएको छ। गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको 27 लाख बजेटमा उपभोक्ता समिति मार्फत भिरालो पाखाको उकालोमा 500 मिटर भन्दा बढ़ी रेलिङ सहितको पदमार्ग निर्माण भएको नार्च्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो। उपभोक्ताले विनियोजन गरेको बजेटको 10% बराबरको श्रमदान गरेर पदमार्ग बनाएको अध्यक्ष फगामीले बताउनुभयो। 1.5 मिटर फराकिलो पदमार्गको डिलतर्फ रेलिङ राखिएको छ भने अधिकांश ठाउँमा ढलान गरेर पक्की बनाइएको छ।
3: अबको क्रममा राख्दैछौ केही सन्देशमूलक सामग्रीहरू।
4: के को हल्ला खल्ला हो यो?
5: के हुनु, 2000 चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्छ भन्ने डर छ, रातभरि सुत्न सके आइन। होइन किन माइन भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्र होइन, हाम्रो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले तारी खेतमा पहिरो जान थाले। पल्टिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा किलोमिटर तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
5: हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश मानिन्त्याउ।
3: रेडियो नेपाल पोखरा र गण्डकी प्रदेश सरकारद्वारा जनहितमा जारी सन्देश। हवस्त, यिनै सामग्रीहरूसँगै आजको कार्यक्रमको समय सकिएको छ। आउँदो साता यही समयमा भेट्ने बाचाका साथ यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा यहाँलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट कार्यक्रम निर्माणका लागि समन्वय गर्नुहुने गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीलाई विशेष धन्यवाद दिँदै हामी सबै विदा हुन्छौ। नमस्कार।
8: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
9: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: र तपाईहरु जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो हामी त्यसको जगेर्ना गर्नेछौँ त्यसलाई माया गरेर राख्नेछौँ हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन त्यो कदम हामी कदापि चाल्ने छैनौँ म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु
2: त्यस्तै रासपा वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सरकार लामो दूरीमा हिँडेको र गन्तव्यमा पुगिसकेपछि मात्रै रोकिने बताउनु भएको छ सरकार भनेको त गाड़ी जस्तो हो गाड़ीमा एक्सिलेटर मात्र होइन ब्रेक पनि हुन्छ ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हो गाड़ी सीधा गइरहँदा कहिले लेफ्ट लेफ्ट राइट लेफ्टबाट गाड़ी आउँछ कहिले राइटबाट मान्छेहरू आउँछन् उहाँले भन्नुभयो
3: हाम्रो गाडी अनियन्त्रित पनि छैन वातावरण पनि मिलेर गएको छ त्यही भएर हाम्रो पार्टीप्रति हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु चिन्ता लिनु राम्रो कुरा हो जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ कहिले हावा यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ हामीले कुनै हावा चलाएका छैनौँ हामीले बाढ़ी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ त्यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला हामीलाई मार्गदर्शन दिइराख्नुहोला
2: प्रथम महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका थिए पार्टी कंग्रेसका पार्टी सभापति गगन थापाले लोकतन्त्र कानूनी शासन समावेशी सामाजिक न्याय नेपाली समाजको डीएनएमा घोलिएको र विश्वास उहाँले भन्नुभयो म विश्वास गर्छु यो महाधिवेशनले समाजका ती आधारभूत मान्यतालाई अगाडि बढ़ाउन प्रण पनि गर्नेछ
4: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो दुश्मन होइन म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु भर्खर यात्रा शुरू भएको छ सुशासन तपाईँहरूको मन्त्र छ तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं बा बनाएर गल्ती गरिसक्यौं तपाईँले नगर्नुहोला गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला हामीले ढिलो गर्यौं
2: न्यायालय राष्ट्रपति कार्यालय संसद र आलोचनाको स्वर कमजोर भयो अपारदर्शिता भनिए भयो भने जनमत नरहन सक्छ बाचासँग मेल नखाने कतिपय घटना भएका छन् लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति होस् एमाले नेता प्रदीप ग्यावलीले भन्नुभयो
5: एउटा अभिव्यक्ति एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले ठेक्न धेरै गाह्रो हुन्छ त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ
2: नेकपा नेता वर्षमान पुनले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो भने बहुमतबाट विनम्रता र अल्पमतबाट धैर्य सिक्नुपर्छ र लोकतन्त्रमा संख्या अस्थायी हुन्छ तर लोकतान्त्रिक विधि र प्रणाली थायी हुने विश्वास व्यक्त गर्नुभयो
6: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो विधान सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ मन्त्रालयले सँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ जस अनुसार मुद्दा दर्ता भई मेलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनुपर्ने बाध्यकारी अवस्था हटाउन प्रस्ताव गरिएको हो संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको मागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीले वादीलाई अंश नदिने मनसायले फाँटवारी लुकाएको प्रमाणित भएमा अदालतले अंश मागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। सम्पत्ति उपभोग सम्बन्धी मुद्दामा उजुरी दिने हदम्याद बढ़ाउन पनि प्रस्ताव गरिएको छ। हालको 6 महिनाको व्यवस्थालाई 1 वर्ष बनाउन प्रस्ताव गरिएको स्रोतहरूले बताएका छन्। यसैबीच नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकालाई संसदमा अझै सशक्त बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दल समिति बैठकले सरकारका काम कार्यवाहीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसदमा पार्टीका सांसदले जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयमा छलफल भएको बताउनुभयो। महामन्त्री पौडेलले पार्टीका नेताको असन्तुष्टि विधिमा रहेर समाधान गरिने पनि बताउनुभयो। उहाँले नेता व्यवस्थापनको चुनौती विगतदेखि नै रहँदै आएको र 15 महाधिवेशनसम्ममा अझ असमझदारी अन्त्य गरेर पार्टी अघि बढ़ने पनि दावी गर्नुभयो।
2: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्रै सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनैतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। सरकारले भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व हरी नायब महानिरीक्षक गणेश केसी र चार्टर अकाउन्टेन्ट प्रकाश लम्साल रहेको आयोग गत 2 वैशाखमा गठन गरेको थियो। आयोगलाई 2062-63 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्वकीय राख्न पाउनुपर्ने सांसदहरूको माग र भइरहेको अलमल।
7: नदिने किन नदिने पर्यो त? हाउसमा त व्यवस्थित गर्नु पर्यो, मर्यादित बनाउनु पर्यो, त्यसको निम्ति सहयोगी चाहिन्छ, भूमिका प्रभावकारी बन्नु परेन।
2: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
10: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा
9: प्रपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट

0: सफल सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको गोर्खा पत्रको भित्री पृष्ठमा साउदी अरब जान सीप प्रमाणीकरण अनिवार्य शीर्षकमा खबर प्रकाशित छ। साउदी अरबको नेपाल स्थित दूतावासले साउदी अरब जाने नेपाली श्रमिकका लागि सीप प्रमाणीकरण कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने स्पष्ट पारेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिसँगको भेटमा साउदी अरबका राजदूत फहद मोनाइकिरले यो साउदी सरकारको आधिकारिक नीति भएकाले स्थगित नहुने र आगामी जुलाई एकदेखि कार्यान्वयनमा आउने जानकारी समेत गराउनु भएको छ। त्यस्तै दूतावासले यो कार्यक्रम काठमाडौँसँगै लुम्बिनी जनकपुर नारायणगढ़ र महोत्तरीबाट पनि सञ्चालन गर्न तयारी गरिरहेको बताएको छ। यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विरोधका कारण काठमाडौँ धापासीमा स्थापना गर्न लागेको सेन्टरलाई रोकिएको थियो। संघका अध्यक्ष दिक बहादुर खत्रीले व्यवसायको आपत्ति र सिन्डिकेटको आशंकाले गर्दाखेरि व्यवस्थापन गर्न नसकिने र गरीब श्रमिकमाथि थप आर्थिक भार थोपर्ने वैदेशिक रोजगारीमा नयाँ सिन्डिकेट खड़ा गर्ने दावी समेत गर्नुभएको थियो। त्यस्तै भित्री पृष्ठमा नै सर्वोच्चको नयाँ भवन निर्माण अन्तिम चरणमा पुरानो भवनमा न्यायिक संग्रहालय निर्माण गरिने शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नवीकरण नगर्ने फार्मेसीको दर्ता खारेज शीर्षकमा पनि अर्को खबर छ। औषधि व्यवस्था विभागले व्यावसायिक सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणीकरण नवीकरण नगरेका प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गर्ने भएको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कडाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
4: नयाँ पत्रिका दैनिकमा राहदानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै शीर्षकमा खबर छ। विद्युतीय राहदानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ। यसमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी तानिने भएका छन्। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ। आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सहसचिव सहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबाको मिलेमतो देखिएको छ। 20 भन्दा धेरैको बयान भइसकेको छ। 30 भन्दा धेरैको बयान कागज गरिएको छ। आयोग स्रोत भन्छ अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ। सोमबार या मंगलबार भित्र मुद्दा दायरको गृह कार्य भइरहेको पनि जानकारी दिइएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 4 जनालाई थुनामा राखेर अनुसन्धान पनि गरिरहेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका 4 कदमाहाका करिब 42 वर्षीय मृगेन्द्र कुमार मण्डल 6 महिनादेखि साउदी अरबमा अलपत्र अवस्थामा हुनुहुन्छ। 4 वर्षीय रोजगार सम्झौता अवधि पुगेपछि उहाँ घर फर्किन 6 महिना अघि रियाद एयरपोर्टमा पुग्नु भएको थियो, तर सड़क दुर्घटना सम्बन्धी मुद्दाको जरिवाना नबुझाएको भनी उहाँलाई नेपाल फर्किनबाट रोकिएको भन्दै परिवारजनले सरकार र सम्बन्धित निकायसँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्। 1,32,00,000 ब्लड मनी बुझाउन नसक्दा सप्तरीका मण्डल 6 महिनादेखि साउदीमै अलपत्र पर्नु भएको छ। भित्रीपन्नामा पीपीए गरेर काम नभएका आयोजनाको लाइसेन्स रद्द गर्ने तयारी बारेको खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका सौर्य तथा जलविद्युत परियोजनालाई 7 कार्य दिनभित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। पीपीए गरेर निर्माणमा नगएका परियोजनाको लाइसेन्स रद्द गर्ने नीति सरकारले ल्याएको बेलामा प्राधिकरणले शनिबार एउटा सूचना जारी गरी 7 कार्य दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको

0: हो। मौद्रिक नीतिमा बैंकरको अपेक्षा कर्जा नोक्सानी व्यवस्थामा लचकता, चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत संशोधन गर्ने घोषणा भएको कर्जा वर्गीकरण फेरबदल गर्न संघको ध्यानाकर्षण शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ। जन्मजात बोल्न र सुन्न नसक्ने उहाँको मेहनत र संघर्ष पोखरामा धेरैका लागि उदाहरणीय बनेको छ। अधिकांश मानिस दिनको शुरूआत गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सड़क चहार्न थालिसकेको हुनुहुन्छ। नयाँ बजार, न्यू रोड, सिप्लेढुङ्गा, पृथ्वी चोक, सिर्जना चोक, लेकसाइड, रत्न चोक हुँदै राष्ट्र बैंक चोक, बिरौटा र पुरानो एयरपोर्टमा उहाँको दैनिक रूट रहेको उल्लेख गरिएको छ। रासोपाको प्राय पदमा प्रतिस्पर्धाकै सम्भावना शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर पनि छ। रासोपा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको कार्यक्रममा पनि गरिसक्नु भएको छ। नयाँ पत्रिकाको भित्री पन्नामा नेकपा पनि महाधिवेशनमा केन्द्रित, संगठन समायोजन र डिजिटल सदस्यता नवीकरण तीव्र शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। डिजिटल सदस्यता नवीकरण अभियान चलाइएको छ। महाधिवेशनलाई लक्षित गर्दै नेकपाले पार्टी सदस्यता व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्य सहित डिजिटल सदस्यता नवीकरण अभियान औपचारिक रूपमा संचालनमा ल्याएको हो। लागू पदार्थ सेवनकर्ताको आक्रमणबाट दुई प्रहरी सहित तीन घाइते शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छापिएको छ। अनि अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा रहेको छ। सम्पत्ति छानबिन आयोगमा 10,000 भन्दा बढ़ीले विवरण बुझाइसकेका छन् भने खोत पर्वमा कति व्यक्ति मारिएका थिए शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर छ। नेपाली इतिहासकै रक्तपातपूर्ण र रहस्यमयी घटनाका रूपमा हेरिने खोत पर्वमा वास्तवमा कति मानिस मारिएका थिए, जनश्रुतिमा हजारौं मारिएको चर्चा हुन्छ। इतिहासकारहरू भने यसलाई स्वीकार्दैनन्। राणा प्रधानमन्त्री जंगबहादुर राणाको 109 जन्म जयन्तीको अवसरमा काठमाण्डुमा आयोजित विशेष प्रवचन कार्यक्रममा यो ऐतिहासिक विषयले विशेष चर्चा पायो। श्रुतिम जंग संस्था नेपाल तथा समारोह समितिको आयोजनामा त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा आयोजित नेपाली राष्ट्रियता र श्रुतिम महाराज जंगबहादुर राणा विषय कार्यक्रममा विशिष्ट इतिहासकार, बुद्धिजीवी तथा संचारकर्मीहरूले जंगबहादुरको ऐतिहासिक योगदान, भ्रम र कूटनीतिक चातुर्यताबारे नयाँ तथ्यहरू पनि अगाडि सारेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा छापिएको खबर छ, जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ गाउँघरमा छैन शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि अन्नपूर्ण पोस्ट दैनिकले छापिएको खबर छ, 19 वर्षीय आदित्य सुवेदी जसले अमेरिकामा झण्डै 4 अर्ब लगानी जुटाए शीर्षकमा संजीव घिमिरेले लेख्नु भएको यो खबर छापिएको छ। भनिन्छ सफल बन्न सपना ठूलो देख्न सक्नुपर्छ। 19 वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उहाँलाई विश्वस्तरीय सफलतातर्फ डोर्याइरहेको छ। 19 वर्षको अल्लारे उमेरमै उहाँले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घाली बाफ बीच आरोप प्रत्यारोप भएको छ। राष्ट्रपति ट्रम्पले लेबनानमा इजरायली सेनासँग संघर्षरत हिजबुल्लालाई नियन्त्रणमा नराखेपछि इरानमाथि सैन्य आक्रमण गर्न सकिने चेतावनी समेत दिनुभयो। त्यसको जवाफमा घाली बाफले इरानी सशस्त्र बल कुनै पनि सम्भावित भिडन्तका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। गत साता अमेरिका र इरान बीच भएको प्रारम्भिक सहमति अनुसार 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सबै मोर्चामा युद्ध विराम कायम गर्ने तथा हर्मुज जल मार्ग पुनः सञ्चालन गर्ने प्रतिबद्धता पनि भएको थियो। इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लासँगको कमजोर युद्ध विरामका बीचमा उत्तर सीमा क्षेत्रमा लगाइएका द्वन्द सम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ। इजरायली सेनाका अनुसार आज बिहान द्वन्द क्षेत्रमा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइने बताइएको छ। इजरायल र हिजबुल्ला बीच युद्ध विराम भए पनि शनिबार इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा दर्जनौ मानिसको मृत्यु भएको थियो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स पोल्याण्डको सर्वोच्च राष्ट्रिय सम्मान फिर्ता गर्नुभएको छ। पोल्याण्डले उक्त सम्मान खोसेको बताएपछि उहाँले फिर्ता गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत उक्त सम्मान पोल्याण्डको राष्ट्रपतिको कार्यालयमा फिर्ता पठाएको जानकारी गराउनु भएको हो। सम्मान व्यक्तिगत रूपमा आफूलाई नभई युक्रेनी जनता र सेनालाई दिइएको विश्वास उहाँले व्यक्त गर्नुभएको छ। यो घटनाले आन्तरिक विवाद चुलिने बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। खेल खबर अन्तर्गत फिफा विश्वकप 2026 बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्। लस एन्जल्स स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोल रहित बराबरीमा रोकिएको हो। खेलमा 70% बल पोजिशन राखे पनि बेल्जियमले गोल गर्न सकेन। पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिए। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजील्याण्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए। दुईपटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। खेलमा उरुग्वे केप भर्डेसँग 2-2 बराबरीमा रोकिएको हो। केप भर्डेले यस अघि स्पेनसँग पनि बराबरी खेलेको थियो। दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे। केप भर्डेले उरुग्वे विरूद्ध शुरूआती अग्रता लिएको थियो। पूर्व विजेता स्पेनले आइतबार राति 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह एचमा साउदी अरेबियामाथि 4-0 शानदार जीत निकालेको छ। साउदी अरेबियामाथि स्पेनको शानदार जीत रहेको हो। जापानको पनि उत्कृष्ट लय विश्वकपमा देखिएको छ। विश्वकप अन्तर्गत भोलि फ्रान्स र इराक, नर्वे सेनेगल, जोर्डन अल्जेरिया र पोर्चुगल र उज्बेकिस्तानको बीचमा खेल हुनेछ।
1: सांसदका लागि शोकिए राख्ने वा नराख्ने भन्ने बारेको बहस र औचित्य कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब सांसदलाई स्वकीय सुविधाको बहस। सांसदका लागि स्वकीयको आवश्यकता र भइरहेका आलोचनाका बारेमा हामीले सांसद राजेन्द्र कुमार राईसँग कुराकानी गरेका छौं।
4: संघको जुन छ नि त इन्डिया म्यानेज संघको हेर्नु त कति प्रभावकारी छ। एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ। हाम्रो देशमा केही छैन। काम धेरै छ, भारी बोकाएको छ। कानून पनि बनाउनु पर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नै पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
1: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न। सिद्धार्थमा
4: सुन्नुहोस् त्यो भएको हुँदाखेरि मलाई के लाग्छ स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
1: कतिजना त्यो चाहियो सांसदलाई
4: सुन्न किनभने उसले कानून बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न। डकुमेन्टहरू चाहिन्छ अनि चाहिन्छ नि सकेसम्म मलाई त किन 2-3 जना दिनुपर्छ मलाई। अब उनीहरूले अस्ति काट्यो नि निरन्तर थियो नि दुनियाँले हेर्दाखेरि त्यस्तो लायक त सबै कुराबाट देखिन्न हुनु पर्यो नि त।
1: स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो।
4: यो कामको बाँडफाँट हो कि जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ होइन त्यो नभइकन त कसरी हो।
1: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि।
4: विज्ञ के होला भन्ने
1: अलिक कानून सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो।
4: जनता त भन्नु जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि त्यो कानून पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो मलाई होइन। विज्ञको बारेमा चाहिँ म एकदम उच्छु क्या
1: तर फेरि स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त।
4: अनि दायरा छ नि त्यसको त विधि छ नि त बीए पास गरेको हुनुपर्छ भन्छ आफन्त हुनुहुन्न भनिन्छ नि त। त्यो त बाहिर हल्ला भयो क्या मिडियामा जस्तै हल्ला हुन्छ नि त। श्रीमती राखो राखो भन्छ त्यसै आमा अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि, बिए पास अनिवार्य भने छ, यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न, तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने एउटा शक्तिशाली बनाउनु त सहयोगहरू चाहियो नि चाहियो नि त।
0: अनि त्यो सोकिए राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
4: होइन त सरकार पहिला थियो उसले काटो किन निवेदन पर्यो त, उहाँहरूलाई पनि आवश्यक छ, आज उहाँहरूलाई भाइ उहाँहरूको इम्प बढी छ नि त, बढी छ नि त उनीहरूको
0: भने चाहिँ सोकिएको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भन्ने तपाईँलाई लाग्छ?
4: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विस्फोट हुन्छ थाहा भएन, उकुस मुकुस छ
0: भने चाहिँ सरकारले सोकिए दिन्छ भन्नेमा तपाईँहरू ढुक्कै
4: नदिने किन नदिनु पर्यो त, हाउसलाई त व्यवस्थित गर्नु पर्यो, मर्यादित बनाउनु पर्यो, त्यसको निम्ति सहयोग चाहियो नि त, भूमिका प्रभावकारी बन्नु परेन।
0: सुकिएस यदि दिने हो भने सरकारले र स्वयं सांसदले पनि सचेत रहनुपर्ने कुरा के हो, कसरी त्यो सुकिए नियुक्त गर्दाखेरि के कुरामा हामी अझ सचेत रहनुपर्छ, जिम्मेवार बन्नुपर्छ,
4: त्यसको विधि छ, विधिलाई पक्रेर कामहरू गर्ने नि, त्यसमा के सचेतै रहनुपर्ने किन जरुरी छ, उसले के गरेछ र त्यस्तो गरेको आशा छैन किन, यस बारेमा सचेत रहनुपर्ने कुरा छ।
0: सांसद राजेन्द्र राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी, परराष्ट्रका 20 धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै,
0: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रासोपा नेतृत्वको प्रतिबद्धता, भूराजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समायोजन र डिजिटल सदस्यता नवीकरणमा तीव्रता,
1: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, देवानी संहिता संशोधन सहित सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य,
0: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी,
1: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, केप भर्डेसँग उरुग्गे बराबरीमा रोकियो, भोलि 4 खेल हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं, व्यङ्ग गर्न खोजिएको छ। पछिल्लो समयमा प्रहरी प्रशासन जसले केही बयान र सोधपूछका लागि भेट्नु छ भनेर बोलाउने तर त्यही फेरि कराब झा पारेर थुनिदिएका विभिन्न खबरहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा खुल्ला मैदान जस्तो देखिन्छ, त्यहाँ 3 व्यक्तिहरू छन्। एउटा व्यक्ति छन् जसको अलि ठूलो बनी देखिन्छ, दुईटा हात फिजाएर नजिकै रहेका 2 व्यक्तितर्फ हेरेर केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, बोलायो भन्दैमा खुरुक्क जाने होइन, झ्याप्प पक्राउ पर्ला नि भन्द्याछु।
1: हवस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: पार्टीका सबै शीर्ष नेताहरू फर्स्ट रोमै बस्नुहुन्छ, चुनाव परिणाम त्यस्तो सहज भएन। त्यही भएर नेपाली काँग्रेसका के अरे यो संसदमा सर्वदलीय बैठक सभामुखले डाक्नु पर्नेमा त्यति बेला सत्ताधारी दलका नेता रवि लामिछानेज्यूले डाक्नु भएको थियो। त्यो बैठकमा नेपाली काँग्रेसका नेता पार्टी सभापति गौतम थापा जानुभएको थिएन, त्यसमा टिप्पणी भएको थियो। उहाँलाई लाग्यो कि यो संसदीय दलको मामिला हो, त्यसमा हाम्रो दलका नेता जानुहुन्छ भने भिक्षुवाङनामले जानुभएको थियो। र यसरी यो चुनावको परिणामपछि अथवा विगत लामो समयदेखि नै रासोपाका नेताहरू, रासोपाका शीर्ष नेताहरू र नेपाली काँग्रेसका शीर्ष नेताहरूलाई एउटै स्टेजमा देख्न पाइएको थिएन। त्यो हिजो देखिसकेपछि एउटा उच्च राजनीतिक संस्कार अब सौहार्द किसिमबाट अगाडिको बाटो जान्छ, छलफल गरेर अगाडि बढ्छन् भन्ने कुरा देखा परेको छ।
2: प्रधानमन्त्रीको सम्बोधन यहाँले हेर्नुभयो नि त होइन, सीमाको विषयको सम्बोधन पनि हेर्नुभयो। तत्कालीन नेकपा एमालेकै नेता प्रदीप ज्ञवालीजीले अलिकति ब्रेक टाइम टाइममा लाउनुहोस्, दुर्घटना हुन सक्छ भन्ने ढंगका आशयलाई चाहिँ हामी गन्तव्यमै पुगेर मात्र ब्रेक लाउने हो, यो बीचमा ब्रेक भन्ने छैन भन्नुभयो होइन। हामीले त अब हावा होइनौ, कहिले यता पूर्व चल्ने कहिले पश्चिम चल्ने, हामी त खोलो हौ, खोलो फर्कियो, खोलो स्टेट भइसके पछाडि चाहिँ निरन्तर बक्ससम्म भन्नुभयो। उहाँहरूको यो साहस भन्ने, उहाँहरूको यो के भन्छ कन्फिडेन्स भन्ने, अब सत्ता र सरकार चाहिँ
1: हाम्रो प्रधानमन्त्री बालेनजीमा दुईटा भङ्गनीबाट उहाँ अझै मुक्त हुनुभएको छैन। उहाँले स्टेजलाई ऱ्याप ब्याटलको माइक बनाइदिनुहुन्छ एउटा कुरा, किनकि उहाँ ऱ्याप गाएको एउटा कुरा, र दोस्रो कुरा त्यो मेयरको जुन त्यो माइन्ड सेट हो त्यसबाट पनि उहाँ बाहिर आइसक्नु भएको छैन। र उहाँले जसरी हिजो जुन अख्तियारको बारेमा टिप्पणी गर्नुभएको छ, अरू विषयहरूको बारेमा बोल्नु भएको छ, त्यसले चाहिँ उहाँको अझै त्यो उहाँले डेमोक्रेटिक नर्म्स र डेमोक्रेटिक फङ्सनिङको बारेमा उहाँले बिस्तारै बुझ्नुहुन्छ। त्यो सीमाको बारेमा दिएको कुरालाई उहाँले थोरै करेक्सन गर्नुभएको छ, आगामी दिनमा उहाँले आफ्ना गल्तीलाई थप करेक्सन गर्दै जानुहुन्छ भन्ने मलाई लागेको छ।
2: कसरी ऱ्याप ब्याटल हुन्छ उहाँको माइक, तपाईँले कसरी ऱ्याप ब्याटल भन्नुभयो? उहाँले त भन्नुभयो नि त अब हामीले अख्तियारलाई समयमा काम नगर्ने व्यक्तिहरूको चाहिँ फाइल नखोल्ने, थामेलीमा राख्ने, गलत क्रियाकलाप गर्नेलाई त पाँच दिन पाँच घण्टा मात्र होइन पाँच वर्ष ल्याएर पनि स्पष्टीकरण सोध्छौ होइन, उहाँहरूलाई चाहिँ दबाब दिन्छौ भन्नुभयो नि त होइन।
1: नेपालको प्रधानमन्त्रीको कार्यालयले अख्तियारको एउटा स्वतन्त्र संवैधानिक निकायलाई बोलाएर छलफल गर्ने निर्देशन दिने कुन धारामा लेखेको छ त्यो उहाँले हेर्नु पर्यो नि त, बुझ्नु भएन। परिणाम दिने भनेर विधि क्रस गर्न पाइँदैन, त्यो कुरा बिर्सन भएन। सबैको एउटा चाहिँ डिस्टिङ्क्ट रोल छ, संविधानले दिएको, त्यो अनुसार काम गर्नुपर्छ।
2: तर काम पनि त समयमा गर्नु पर्यो नि त अख्तियारले पनि होइन।
1: होइन यो होइन यो सबै कुराहरू मैले अख्तियारको वर्तमान नेतृत्व प्रेम राईले ठिक गरेका छन् भनेर मैले कोही पनि भन्न सक्दिनँ, दावा गर्न सक्दिनँ। तर त्यसका बावजुद त्यसलाई चलायमान बनाउने विधि छ, प्रक्रिया छ, त्यसलाई मिच्ने हक र अधिकार नेपालको प्रधानमन्त्री संस्थालाई छैन।
2: अब अहिलेको अवस्थामा रासपा आफूलाई एउटा शक्तिशाली पार्टीका रूपमा र विस्तारै अब एउटा नव उदयमान राजनैतिक दल, स्थापित राजनैतिक दलकै रूपमा स्थापित गर्न खोजिरहेको छ होइन हिजोको यो सन्देशले।
1: रासोपा संसदको चौथो शक्तिको रूपमा प्रवेश गरेदेखि नै स्थापित शक्ति भइसकेको थियो, त्यसलाई फागुन 21 निर्वाचनले थप पुष्टि गर्यो। र रासोपा अहिले जुन सोसल मीडियाको वेबबाट उदाएर सत्ता चलाइरहेका विश्वका दुर्लभ पार्टीहरू मध्ये हो, त्यो भन्न मलाई कुनै शंका र संकोच छैन। तर त्यसका बावजुद अहिले रासोपा अब इस्टाब्लिस पोलिटिकल फोर्स भइसक्यो, यसले आफ्नो निरन्तरतालाई कसरी कायम गर्छ, डेलिभरीमा कसरी जोड़ दिन्छ, रासोपाले काम गर्दै गर्दा हाम्रा जुन कन्स्टिट्युसनल जुन फण्डामेन्टलहरू हुन् र एउटा लोकतन्त्र जुन प्यारामिटर हो, यसले लोकतन्त्रलाई थप बलियो र मजबूत बनाएर जनतालाई परिणाम दिन्छ कि लोकतन्त्रलाई नै खोक्लो बनाएर र परिणाम नदिइकन बाहिरिन्छ भन्ने बीचको द्वन्द हो। त्यो बीचमा रासोपालाई परिणाम दिएर प्रभावकारिता सहित परिणाम दिँदाखेरि त्यो परिणति त्यो विधि र प्रक्रिया पुर्याएर गर्छ कि सधैँ कानून मिचेर कानून भाँचेर, किनकि दुनियाँभरिको इतिहासले पढाएको पाठ के हो भन्दाखेरि जहाँ संस्था बन्छन् इन्स्टिट्युसन बन्छन् त्यो लोकतन्त्र दिगो हुन्छ बलियो हुन्छ, र जहाँ संस्था भाँचेर परिणाम दिनतिर लागिन्छ त्यसले ती दलहरूको पनि निको गर्दैन, ती नेताहरूको पनि निको गर्दैन। आज रासोपाको यो मिश्रित परिणति छ, यो मिश्रित बाटोबाट कुन बाटो रोज्छ, संस्था निर्माण गरेर देश विकास गर्ने कि

0: संस्था भत्काएर देश निर्माण गर्ने त्यो च्वाइस चाहिँ रासोपाको हो।
1: होइन, अहिले नेपाली कंग्रेसको स्थिति के छ? नेपाली कंग्रेस पनि विभाजनकै डिलमा छ होइन शंकरजी?
0: म आज हामी कंग्रेसको बारेमा हामीले निरन्तर बहस चाहिँ गरिरहेका छौं। नेपाली कांग्रेस पार्टी मौजुदा अहिलेको वर्तमान समयमा विभाजनको डिलमा छैन। कंग्रेस पार्टीमा कंग्रेस पार्टीको आजको लडाई विचारको लडाई हो, हामी कहाँ जाँदैछौँ भन्ने कुराको लडाई हो। भाद्र 23 र 24 हुनुभन्दा भाद्र 23-24 घटना हुनुभन्दा अगाडिदेखि नै नेपाली समाजको डाइनामिक्स फेरिएको छ। सामाजिक सञ्जालले हाम्रो देशभित्र र बाहिर भएको आप्रवासनको तीव्र प्रभावले हाम्रो रेमिट्यान्स इकोनोमीले दुनियाँभरिको आइटीको प्रभावले क्लाइमेट चेन्ज जियो पोलिटिक्स यो सबै कुराले मानिसहरूको चेतनामा ठूलो बदलाव ल्याएको छ। यसलाई अभिव्यक्त गर्ने शैली बदलिएको छ र हामीले परम्परागत शैलीबाट अगाडि बढेर हुँदैन भनेर कंग्रेसमा गगन थापाको नेतृत्वमा एउटा बिगुल बजिरहेको थियो र त्यो बिगुलले चाहिँ त्यो विशेष मारि र त्यो बिगुललाई समयमा पहिचान गर्न नसकेको जसरी बीपी कोइरालाले 14 सालमा परिवर्तित आवाज बुझ्नु भएको थियो र त्यसलाई सुवर्ण शमशेरले स्वीकार 20 अधिवेशन भएको थियो र पुनः बीपी नेतृत्वमा आउनुभएको थियो। अहिले 4 वर्ष पुगिसकेपछि पनि त्यो नियमित अधिवेशन गर्न आलताल गरेकाले कंग्रेसले नेतृत्व बदलेर आएको। आजको कंग्रेसको झगडा विचार झगडा हो, देशलाई कुन दिशा दिने भन्ने झगडा हो र त्यो कुरामा पार्टीले विशेष महाधिवेशनबाट एउटा बाटो लिइसकेको छ र आज कंग्रेसमा किनकि यो बीचको पुस्ता जसरी टोनी ब्लेयरले हालैको एक लेखमा जेरेमी कोर्बिनको वर्षहरूलाई इन्टलेक्चुअली ब्यारेन भनेको त्यो खडेरीका वैचारिक खडेरीका वर्षहरू भनेर भनेका छन्। शेरबहादुर देउवाको सभापतिको 2 कार्यकाल पनि त्यही वैचारिक खडेरीको सिद्धान्तको खडेरीका वर्ष थिए। हिजो मात्रै राष्ट्रको अधिवेशनमा कंग्रेसका सभापति गगन थापाले के भन्नु भन्दाखेरि हामी 10 वर्षको हाम्रो सारा ध्यान जसरी हुन्छ गठबन्धन गर्ने, चुनावमा पनि गठबन्धन गर्ने, चुनावपछि गठबन्धन गर्ने र सत्ता कहिले पनि नछाड्ने। डेमोक्रेसीमा सत्तामा बस्ने कुरा जति महत्वपूर्ण छ, विपक्षमा बस्ने कुरा त्यति नै महत्वपूर्ण छ र एउटा लोकतान्त्र संसदीय लोकतन्त्र जीवन्त रहनको लागि एउटा सत्ताधारी दललाई 5 वर्ष समय दिनुपर्छ र विपक्षले 5 वर्ष धैर्य राख्नुपर्छ भन्ने कुराको नेपाली कांग्रेसले त्यो हृदयङ्गम गरेको छ। त्यो कुराको अभिव्यक्ति हो, त्यो कुरा उहाँहरूले स्वीकार गर्ने कि नगर्ने
1: होइन। अब एउटा किता त अब कंग्रेसको होइन संस्थापनतिर आउने पक्षमा चाहिँ देखिया छैन। अध्यापक क्रियाशील सदस्यता अध्यापक नगर्ने, आफ्नै अडानमा बस्ने, सम्मान मात्र खोज्ने होइन, अब सम्मानजनक उपस्थिति हुनु पर्यो, पद पावर शक्ति सन्तुलन यी यावत कुराहरूले चाहिँ अप्ठ्यारोमा धकेल्दैछ होइन कंग्रेसलाई।
0: एमजी हामीले के कुरा बिर्सनु भएन भन्दाखेरि हिजो त्यही चितवनको त्यही ठाउँमा होइन कांग्रेसका 100 मानिसहरू मारिएको, कंग्रेस झण्डा उठाएर कि उनीहरू पद खोजेर कांग्रेस भएका थिए। मलाई यो आज गगन थापाको पुस्तासँग गगन थापाको नेतृत्वसँग पद खोज्ने हिस्सा खोज्ने बार्गेनिङ गर्ने जुन नेताहरू हुनुहुन्छ उहाँलाई देखेर दया लाग्छ। उहाँहरूले पहिला जुन लडाईँ लड्नुभयो पञ्चायतमा बीपी कोइरालासँग सँगसँगै गणेशमानसँग सँगसँगै किसुनजीसँग सँगसँगै गिरिजा प्रसादसँग सँगसँगै तर उहाँहरूको त्यो मति र गति उहाँहरूको जुन इतिहास चेतना हो त्यो ठिकठाक चलेको छैन। उहाँहरूका प्रति मेरो हाम्रो पुस्ताको अत्यन्त उच्च आदरभाव हुँदाहुँदै उहाँहरूले ठिक समयमा यो ऐतिहासिक जुन पदचाप छ त्यसलाई बुझेर नयाँ पुस्तासँग होस्टेलमा हैसे गरेर समयको बेग्ला बुझेर अगाडि बढ्नुहुन्छ भनेर मेरो कामना छ।
1: र अन्तमा जाँदा जाँदै नेपाली कंग्रेसलाई एक डिका बनाउनका निम्ति गगन थापाजीको प्रयास कस्तो छ?
0: यो जसरी बीपी कोइरालाले 36 सालको जनमत संग्रहका दरमियानमा एउटा वक्तव्य दिनुभएको थियो कि हामीले यो जनमत संग्रह बौद्धल पक्षलाई विजय गराउनको लागि हामीले नेपाली कांग्रेसभन्दा बाहिरका शक्तिहरूलाई पनि प्रभावित गर्नुपर्छ, उनीहरूको मन जित्नुपर्छ र बौद्ध जिताउनुपर्छ। त्यसका लागि हामीसँग सँगसँगै काम शुरू गरेका कंग्रेस गर्ने काम शुरू गरेका र बीचमा अन्तपरा लिएका साथीहरूलाई पनि हामीले स्पेस दिनुपर्छ भनेर एउटा आह्वान गर्नुभएको थियो। त्यसै गरी आज नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मान्यतामा मूल्यमा र हाम्रो संविधानलाई जोगाउने मूल्यमा हाम्रो आसन उपजलाई जुगाउने मूल्यमा नेपाली काँग्रेसले सदनभित्र पनि संघर्ष गर्नुपर्नेछ, सड़कमा जनताकामा पनि संघर्ष गर्नुपर्नेछ पुनर्पटक। त्यसका लागि बाहिर पनि हामीले साथीहरूको मन जित्नुपर्नेछ र हामी सँगसँगै पार्टीभित्र रहेका साथीहरूको मन जित्नुपर्छ र डेमोक्रेसीको फन्डामेन्टल जहिले पनि म 51 नपुगुन्जेल म 51 नपुगुन्जेल म 49 हुन्जेल मैले 51 मत मान्नुपर्छ। तपाईँले हिजो गगन थापाको इस्युजबाट के कुरा बुझ्नु पर्यो भने गठबन्धनको बारेमा गगन थापा सुरुदेखि खिलाफमा हुनुहुन्थ्यो सुरुदेखि, तर उहाँले भन्नुभयो कि हाम्रो पार्टीले लिएको नीति त्यो थियो भनेर उहाँ स्वीकार्नु, किनकि त्यो उहाँले लिएको नीति थिएन, शेरबहादुर देउवाले लिएको नीति भयो नि, त्यो पार्टीले पार्टीको बहुमत तथा पार्टीले लिएको नीति थियो भनेर उहाँ स्वीकार्नु भयो। त्यही भएर म जहिलेसम्म म 49 छु 51 पुग्दिनँ, मैले 51 राय मानेर हिँड्ने हो, पार्टीको मत मान्दै हिँड्ने हो र मैले म आफू 51 पुगेको दिन अर्को पक्षलाई सँगै लिएर हिँड्ने हो। त्यो कुरा बहुमत र अल्पमतको जुन ज्ञानलाई उहाँले अज्ञानतावश अल्मलिनु भएको छ त्यो कुराहरूमा त्यो डेमोक्रेसीको पाठ चाहिँ उहाँहरूलाई चाहिँ चाँडै चाहिँ एउटा बुद्धत्व प्राप्त होस् भन्ने मेरो कामना।
1: हस् शङ्करजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार गुरु।
0: धन्यवाद अवसरका लागि।
1: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक, नेपाली कंग्रेसका केन्द्रीय सदस्य शङ्कर तिवारी, आदरणीय श्रोता, नेपाली बस छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन। खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक डिश होम फाइबर नेट।
1: यतिखेर हाम्रो बेसमा अधिवक्ता कानूनका जानकार एवं विश्लेषक सुशील सापकोटा हुनुहुन्छ। सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर नमस्कार, गुड मर्निङ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रमा एउटा बलियो सन्देश दियो होइन राष्ट्र निर्माणको?
2: हजुर, एकदम बलियो स्पष्ट सन्देश दियो र आजसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य कस्तो हुन्छ र कुन कानूनी व्यवस्था र कुन शासकीय स्वरूपबाट राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढ्छ भन्ने कुराको जुन जनतामा एउटा चासो, त्यो चासो स्पष्ट हुने गरी र आगामी पाँच वर्षको लागि देशको खाका कस्तो तरिकाले विकास गरेर लाने भन्ने कुराको स्पष्ट सन्देश दिएको छ।
1: होइन, अब रवि लामिछाने र बालिन शाहको मित्रता वा चाहिँ खटपटका विषयहरू पनि सँगसँगै उठेर आउने गर्दथे। अब यो हिजोको त्यो स्टेजले चाहिँ के विषयलाई जोड दियो?
2: हिजोको विषयले स्पष्ट रूपमा के सन्देश दियो भने रवि लामिछाने एकजना अब्बल नेतृत्व भएको पार्टी सञ्चालन गर्न अब्बल नेतृत्व भएको नेपालको एउटा इतिहासमा नै अब बीपी कोइरालादेखि पछिको एउटा अब्बल व्यक्तित्वको रूपमा विकसित हुने भनेर सिकेर आउँथ्यो पनि सम्बोधन गर्नुभएको थियो र त्यो गर्दै गर्दाखेरि एउटा कुरा के देख्यो भने राजनीतिक वित्तमा विपक्षीहरूले सधैँभरि अर्को दललाई चाहिँ परास्त गरेर त्यहाँ षड्यन्त्र गरेर दल फुटाएर अघि बढ्न खोज्ने जुन एउटा परम्परा तोड्दै रवि लामिछानेले के सन्देश दिनुभयो भने एमाले र कांग्रेस तपाईँहरू पनि आन्तरिक कलहलाई बन्द गर्नुहोस्, हामी एउटा सशक्त राजनीतिक आवरणमा एउटा सशक्त विपक्षी चाहिएको छ, हामीलाई उपयुक्त विपक्षीको भूमिका निर्वाह गर्नुहोस् भनेर भन्दै गर्दाखेरि अब यो देशमा चाहिँ रवि लामिछाने सभापति नेतृत्वको राष्ट्रपाले अरू दललाई फुटाएर होइन अरू दललाई पनि जुटाएर देशलाई समृद्धितर्फ लानको लागि अग्रसर भएको आकलन गर्नुभयो, एउटा स्पष्ट सन्देश दिनुभयो भने रवि लामिछानेले सँगसँगै के भन्नुभयो भने आगामी पाँच वर्षसम्मको लागि देशको प्रधानमन्त्री भनेको बालेन शाह हो, उहाँको खुट्टामा मैले बल जिम्मा लगाएको छु, बल कुनै पखत केही कारणले गर्दा अर्को खुट्टामा गयो भने पनि उहाँको खुट्टा पुर्याउने जिम्मेवारी मेरो हो भन्ने सन्देशले आउँदो पाँच वर्षसम्म स्थायी सरकार हुने पनि स्पष्ट सन्देश आएको छ र जहाँसम्म सीमा विवादको प्रश्न थियो, जहाँसम्म सुकुम्बासीको समस्याको समाधानको प्रश्न थियो, त्यो सब स्पष्ट सन्देश दिँदा यो पाँच वर्षभित्रमा हामी सुकुम्बासी समस्याको समाधान गर्छौं, हामी सहकारी समस्याको समाधान गर्छौं, हाम्रो वार्ताबाट हामी विदेशी राष्ट्रसँग मित्र राष्ट्रहरूसँग सीमा विवाद समाधान गर्छौं, हाम्रो सीमा समाधान गर्न सक्षम छौं भन्ने स्पष्ट सन्देश दिएको छ।
1: तर अब अहिलेको अवस्थामा चाहिँ अन्य राजनीतिक दलका नेताहरूले पनि त्यहाँ सौहार्दता देखियो होइन, कंग्रेसका सभापति गगन थापासँग आलिङ्गन गर्नुभयो, अङ्कमाल गर्नुभयो लामो समयपछि। नेपालका सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ, तब मात्र देशको विकास हुन्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी जानकार रहेको, अवेर रहेको सन्देश हो यो
2: एकदम स्पष्ट रूपमा। त्यसले दुईटा सन्देश दियो, एउटा कुरा के हो भने पार्टी सभापति र अध्यक्षहरूलाई निमन्त्रणा गरिएको थियो, त्यसमध्ये नेकपा एमाले र माओवादी केन्द्र भनौँ वा तपाईँ नेकपाबाट चाहिँ पार्टी अध्यक्ष उपस्थित हुन नसक्नु र प्रतिनिधिमन्त्र पठाउनुले चाहिँ उहाँहरूको मनमा चाहिँ कता कता कटुता अझै कायम रहेको छ कि भन्ने आशंका जनतामा सिर्जना गरेको एउटा कुरा। अर्को कुरा भनेको गगन थापाको उपस्थितिले सिङ्गो नेपाली काँग्रेसको लोकतान्त्रिक मर्मललाई उज्जवल गरेको छ र गगन थापाको हाइट पनि यसले निकै उच्च बढाएको छ। हेर्नु, त्यसो हुँदाखेरि जनतामा एउटा सशक्त प्रतिपक्षको भूमिकामा लोकतान्त्रिक पक्षको रूपमा गगन थापाको नेतृत्वको नेपाली काँग्रेस रहेछ भन्ने कुरा पनि एउटा सन्देश दिएको छ भने सीके राउतले जुन सम्बोधन गर्नुभयो त्यो सम्बोधन अत्यन्तै मार्मिक मात्रै होइन, अत्यन्तै देशले चाहेको के हो र हामी यो देशलाई के गर्न चाहँदैछौ भन्ने कुराको स्पष्ट सन्देश उहाँले दिनुभयो र त्यसले एउटा के सन्देश दियो भने सशक्त विपक्षी पनि अब राष्ट्रपाको सरकारको अहिलेको मतलाई चाहिँ हिजोसम्म के भनिन्थ्यो भने यो पपुलिजमको मत भनेर भने तर होइन, यो वास्तवमा एउटा के रहेछ भने जनताको रूपान्तरण परिवर्तन रहेछ भन्ने कुरा अंगीकार गर्नुभयो उहाँहरूले र यो जनताले रूपान्तरण र परिवर्तन गर्न दिएको यो मतलाई हामी उच्च सम्मान गर्छौं भनेर गगन थापा, सीके राउत, बाबुराम भट्टराई लगायतले जुन वक्तव्य दिनुभयो, जुन मन्तव्य दिनुभयो, त्यो मन्तव्यको क्रममा हामीले एउटा कुरा के आभास लियौं भने अब देशमा चाहिँ एउटा सशक्त रूपान्तरणको आवश्यक रहेछ, हिजोसम्म हामीले गलत गरेका रहेछौं भन्ने कुरा यदा कदा आत्मसात भएको पनि प्रश्न गरेको छ।
1: होइन, गगन थापा पछिल्लो पुस्ताको दिमागसँग माइन्डसँग भिज्ने खालको र पुस्तान्तरणको एउटा हिमायतीका रूपमा अगाडि बढेको आभास भयो हिजोको उपस्थितिले
2: एकदम, त्यसलाई हामीले हिजोको सम्बोधनबाट भनौं वा हिजो शुरूमा उपस्थित नहुने अवस्था हामी समझ्नसित रहेका थियौं तर अन्तत उहाँ त महाधिवेशनमा उपस्थित हुनुभएकोले के सन्देश दियो भने उहाँ यो नवा युवा पुस्ताको रूपान्तरणमा उहाँको साथ सहयोग रहेछ र हिजोसम्म उहाँले स्पष्ट भन्नुभयो, हिजोसम्म हामीले गल्ती गर्यौं, हामीले पार्टीभित्र आन्तरिक रूपमा जुन कुरा पर्यन्त उठाउन सकेनौ, अब हामी त गल्ती गर्दैनौ, तपाईँहरू पनि गल्ती नगर्नुहोस् भन्ने सन्देश के हो भन्दाखेरि देशले के चाहेको छ, नव पुस्ताले के चाहेको छ त्यो सम्बोधन गर्नुपर्छ। पार्टीभित्र गुटबन्दी गर्नु हुँदैन, पार्टीभित्रका गुटबन्दीले देशलाई यहाँसम्म ल्यायो भन्ने कुरा गगन थापा सँगसँगै त्यसलाई चाहिँ रवि लाम्साने र प्रधानमन्त्री बालेन्सा दुवैजनाले सम्बोधन गर्दाखेरि अब पार्टीभित्र गुटबन्दीले चाहिँ यहाँसम्म देश पुर्याएको रहेछ, देशलाई अहिले तहस नहस पुर्याउन आन्तरिक गुटबन्दी एउटा अहम कारण रहेछ भन्ने कुरा पनि प्रश्नबाट आएको छ। र युवा शक्तिको सम्बोधन गर्नको लागि यी युवा नेताहरूको अग्रसर भूमिका रहन्छ र यसले देशलाई रूपान्तरण दिन्छ होला भन्ने एउटा आयाम देश र नागरिकले अब महसुस गर्नुपर्ने मैले प्रचार गरेको छु।
1: होइन, अब अहिलेको अवस्थामा चाहिँ गगनजीले भन्नुभयो नि त हामी त प्रतिस्पर्धी हौ, हामी दुश्मन होइनौ, होइन हामी द्वन्द चाहँदैनौ भन्ने खालको पनि त सन्देश दिनुभयो नि त हिजोको सभाबाट।
2: स्पष्ट सन्देश हो, त्यो सन्देशले के दियो भन्नुहुन्छ भने त्यो सन्देशबाट देश र जनतामा चाहिँ एउटा सत्ता पक्ष र विपक्ष संसदमा अहिले जुन ताना लुछाटानी लेखिएको छ, लुछाटानीलाई समाप्त पारेर विपक्षको भूमिका कस्तो हुनुपर्छ भन्ने कुराको पनि स्पष्ट सन्देश दिएको छ। र विपक्षी भनेको शत्रु होइन कहिले पनि, सत्तामा विपक्षीको भूमिका कस्तो हुन्छ लोकतन्त्रमा भन्ने कुराको सन्देश पनि दिनुभएको छ। त्यसकारणले लोकतन्त्रमा विपक्षी भनेको सशक्त प्रतिपक्षको भूमिकाले सरकारको सकारात्मक कार्यमा सहयोग गर्ने र नकारात्मक कार्यहरू सरकारले पथ बिचल्न खोज्यो भने त्यसलाई उपयुक्त स्वर सल्लाह सुझाव दिनुपर्ने र त्यसको विरोध गर्नुपर्ने अवस्थामा विपक्षी रहनुपर्छ भन्ने कुराको सन्देश दिँदाखेरि अब यसले लोकतान्त्रिक नर्म्सलाई चाहिँ अलिकति विकास गर्नको लागि टेवा पुर्याएको पनि अवस्था छ।
1: अब बालिन शाहले भन्नुभयो प्रदीप घिमालेको कुरालाई कटाक्ष गर्दै, होइन हामी चाहिँ गन्तव्यमा पुगेर मात्र ब्रेक लाउने हो, बाटोमा चाहिँ ब्रेक लाग्दैन, अब बाटोमा ब्रेक नलाउँदाखेरि त दुर्घटना पनि त हुन सक्छ नि, होइन?
2: यस्तो हुन्छ, हामीले सामान्यतया उहाँकै कुरा पनि दुर्घटना हुने अवस्थामा दुईटा कुरा उहाँको एकदम गहन कुरालाई मैले विवेचना गरेँ। पहिलो कुरा भनेको के हो भने बाटामा ब्रेक लाग्दैनौँ भनेको चाहिँ हामी कामको रफ्तारमा छौँ, हामी स्पिडमा काम गर्छौँ, काम गर्दै जाँदाखेरि अघि पछि हेर्ने, दायाँ बायाँ हेर्ने हाम्रो निश्चय छैन। जनताको चाहनाले के चाहनाले हामीलाई मतदान गरेर पठाए, जुन उद्देश्यले जनताले हामीलाई मत दिए, त्यो उद्देश्य पूरा नभएसम्म हामी रोकिन्नौ भन्ने कुराको सन्देश हो त्यो, हेर्नुहोस्। त्यसले हामीले अब उहाँले गाडीसँग तुलना गर्नुभयो, तर त्यो तुलना हामीले कसरी हेर्नु भने जनताले 35 वर्षदेखि पिल्सिएर आज दुई तिहाईको मत दिएर हामीलाई पठाउनुको कारण के हो, त्यो कारण हामीले बुझेका छौँ। त्यो भन्दा बाहिर गएर हामी कुनै पनि काम गर्दैनौँ, हाम्रो ब्रेक त्यो काम समाधान नहुन्जेलसम्म लाग्दैन भन्ने कुरा सँगसँगै पाँच वर्ष, यो पाँच वर्षभित्रमा फेरि हामी सुकुम्बासी समस्यालाई ल सहकारी समस्या लिएर समाप्त गर्छौँ, अर्को चुनावमा हामी त्यो समस्या लिएर जाँदैनौँ भन्ने आवश्यकले के देखायो भने हिजोका दलहरूले 35 वर्षदेखिबाट एउटै एजेण्डा लिएर पटक पटक चुनावमा जनता नाच्ने काम गरेका थिए। त्यो काम अब हामीबाट हुँदैन, हामी स्पष्ट सन्देश लिएर जान्छौँ भन्ने कुरा पहिलो आयो भने, दोस्रो सीमा समस्याको बारेमा स्पष्ट सन्देश उहाँले दिनुभएको अवस्था रह्यो, र तेस्रो भनेको पार्टीमा आन्तरिक गुटबन्दी हुँदैन, हामी पार्टीलाई सक्रिय रूपमा लान्छौँ र अध्यक्षको रूपमा सभापतिको रूपमा निर्विकल्प हामी रवि लामिछानेलाई लानुपर्छ भन्दै, र रवि लामिछानेले पनि अब प्रधानमन्त्री 5 वर्षको लागि बालेन्स हो भन्दै गर्दाखेरि यो देशले अब हिजोका दिनमा 25 वर्षदेखिबाट जुन विचलन, जुन तानासा, जुन गुटबन्दी थियो, त्यो गुटबन्दी अब यो पार्टीमा रहँदैन भन्ने स्पष्ट सन्देश हुँदाखेरि यसलाई हामीले नकारात्मक रूपमा नहेरौँ र सकारात्मक रूपमा हेरौँ, र यो ब्रेक लाग्दैन भन्ने कुरा चाहिँ जनताले जुन स्पिडमा मत दिएका थियो त्यो स्पिडलाई समाप्त नपारेसम्म, त्यो स्पिड चाहिँ अन्त नभएसम्म हामी रोक्दैनौँ भन्न खोजेको मात्रै हो, अन्य जनतालाई लिनु हुँदैन हामीले।
1: होइन, अब गगनजीले पनि त स्वीकार गर्नुभयो नि त हिजो पार्टीमा चाहिँ हाम्रो पनि त्यहाँ बोलबाला चल्न सकेन, पार्टीलाई हामीले चाहिँ होइन रिफर्म गर्न सकेनौँ, हिजो पुरानै पुस्ताको नेतृत्व त्यहाँ रह्यो, त्यो कारणले गठबन्धनको संस्कार र संस्कृति शैलीले चाहिँ यसलाई होइन बर्बादीको दिशातर्फ लग्यो भन्ने कुरा उहाँले त आत्मसमीक्षा पनि आत्ममन्थन गर्नुभयो नि त, होइन हिजोको बैठकमा, हिजोको अधिवेशनमा
2: यसलाई उहाँले आत्मसमीक्षा पनि गर्नुभयो। जेएनजी आन्दोलनलाई हामीले बुझिनु, जेएनजीको भावनालाई हामीले बुझिनु भने आत्मसमीक्षा गर्नु भनेको चाहिँ यो सरकार चाहिँ पोपुलिस्ट सरकार होइन, यो सरकार जनताको चाहना अनुसारको सरकार हो भनेर उहाँले सो खुला मञ्चमा आत्मसात गर्नुभएको कुरालाई हामीले मान्नुपर्छ, हेर्नुहोस्। त्यसो हुँदाखेरि जो जो व्यक्तिले अहिलेको यो सरकारलाई पोपुलिस्ट सरकार, एनजीओबाट चलेको सरकार, विदेशी हस्तक्षेपकारी सरकार भन्दै ती दलका नेताहरूले अहिले आत्मसात के गर्नुपर्छ भने होइन, यो सरकार नेपाली जनताको सरकार रहेछ, नेपाली जनताको स्वाभिमानमा आघात पुगेकोले गर्दाखेरि रूपान्तरण आएको रहेछ भन्ने कुरा अझै पनि आत्मसात गर्न ती दलहरूले सकेनन् भने, हेर्नुहोस्, यो गन्थापको सन्देशलाई पनि बुझ्न सकेनन् भने उनीहरूको अभिगत अब एक दिन इतिहासमा खोज्नुपर्ने अवस्थासम्म पुग्न सक्छ। त्यसकारणले हामी सुध्रिने अवस्था अझै पनि छ, सशस्त्र विपक्षीको भूमिका निर्वाह गरौं, सुध्रौं, देशलाई बनाऊ, कुनै पनि पक्ष विपक्ष गुटबन्दी नगरिकन सही काममा देशको हितमा सबैले लागौं भन्ने सबैलाई हार्दिकतापूर्वक निवेदन मैले पनि गरेँ, र गगन थापा, रवि लाम्साने र बालन शाहको सन्देश पनि देशलाई त्यही नै थियो हिजोको।
1: अब जाँदा जाँदै देश एउटा सही बाटोमा जान्छ भन्ने आशा गरौं अहिलेका यी क्रियाकलापहरूबाट।
2: होइन, मैले त खेम सरसँग पटक पटक इन्टरभ्यूमा पनि कुरा गरेको थिएँ, जेएनजी आन्दोलन, जेएनजी मुभमेन्ट पछिको जनमतले अब जेएस सही ट्रेकमा जान्छ भन्ने कुरा मैले पनि पटक पटक अब पनि हिजोको सन्देश जनरल प्रश्न के गर्यो भने अब यो देशलाई चाहिँ एउटा सही ट्रेकमा लानका लागि रवि बालनको एउटा समूह एउटा जन्म भएको छ यो जन्म भएको समूह भनौँ यसलाई जन्म भएको नेतृत्वलाई भनौँ यो नेतृत्वले देशलाई अब सही दिशामा लान्छ यदि यो नेतृत्व पनि सफल हुन नसकेको अवस्था हुन्छ भने देश बर्बाद भएर जान्छ त्यसो हुँदाखेरि हिजो हामीले आकलन मात्रै गरेका थियौँ हिजो प्रष्ट रूपमा सार्वजनिक रूपमा आम नागरिक समक्ष देशवासी समक्ष सीमा विवाद सहितका सम्पूर्ण विषयलाई सम्बोधन गर्दै रवि बालनले जुन सम्बोधन गर्नुभयो त्यो सम्बोधन भनेको यो देशको लागि एउटा नयाँ आयाम हो यो देशमा अपेक्षित रूपमा बालन शाहले भनेको एउटा कुरा मानौ हामी कोहीसँग पनि विरोध गर्दैनौ हामीले विरोध गर्नु पर्यो भने देश दोहन गरेर देश लुट्नेसँग चाहिँ हामी झगडा गर्छौँ भन्ने सन्देश जुन आयो त्यो सन्देशले हामी देश लुट्दैनौ लुट्ने पनि छोड्दैनौ भन्ने सन्देशले देश अब बनिन्छ भन्ने कुरा हामी सबैले प्रष्ट हुँदा हुन्छ।
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद सुशील साहबको।
0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 7 बज्यो।

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ।

0: California. Extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: बहन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी र बाल बालिकाको साइबर सुरक्षामा काम गर्ने संस्था चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी. सबैभन्दा पहिला हामी चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग कुरा गर्छौं.
5: नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा.
6: धन्यवाद. नमस्कार मेरो पनि.
5: किशोरा अवस्थामा चाहिँ यो साइबर अपराधका के कस्ता घटनाहरू चाहिँ हुने गरेको छ?
6: किशोरा अवस्थामा बाल बालिकाहरू धेरै खालका साइबर अपराधमा पर्ने गरेका छन्. नेपालमा पनि धेरै त बाल बालिकाहरू किशोर किशोरीहरू अनलाइनमा बुलिङमा पर्ने हेड स्पिचहरू धेरै आउने कुराहरू पहिलेदेखि भइराखेकै हो. त्यसमाथि पनि अझ उनीहरू यौन दुर्व्यवहार यौन शोषणमा पनि पर्ने गरेका छन्. उनीहरूलाई फकाई फुलाई अनलाइन ग्रुमिङ गरेर उनीहरूको विश्वास जितेर उनीहरूलाई शोषण गर्ने दुर्व्यवहार गर्ने त्यो कुराहरूमा परिरहेका छन् भने अहिले आएर उनीहरूलाई कतिपय चाहिँ आपराधिक गतिविधिमा पनि संलग्न गराउने फकाएर फसाएर पनि उनीहरू त्यस्तोमा गराउने र अहिले फुटबलको सिजन छ. अहिले विश्वकपको फुटबलको बेलामा बाल बालिकालाई पनि स्कूलको बाल बालिकाहरू अचेल फुटबलको बेटिङ त्यसमा चाहिँ जुवामा पनि लाग्ने गरेको पाइएको छ. र अनि बाल बालिकाले उनीहरूको जुन खालको मिडिया कन्टेन्टहरू हेर्ने त्यो गर्नेमा छ उनीहरूलाई उमेर नसुहाउँदो खालको र वयस्कले हेर्ने खालको यौन जन्य चाहिँ साइटहरू एपहरू डेटिङ एपहरूमा उनीहरूलाई सजिलोसँग पहुँच दिने त्यसतिर चाहिँ लगाउने र उनीहरूलाई पनि त्यस्तै यो सेक्सुअल गतिविधिहरूमा लाग्न लगाउने त्यो खालको पनि कुराहरू पनि भइरहेछ. र त्यसमा बाल बालिकालाई शोषण गर्ने यो चाइल्ड सेक्स प्रिडेटरहरू दुर्व्यवहार गर्नेहरू एकदमै एउटा व्यक्तिगत रूपमा पनि सांगठनिक रूपमा पनि अर्गनाइज क्राइमको रूपमा पनि लागेकोले बाल बालिकाहरू अहिले पहिलेको भन्दा धेरै नै जोखिममा परेको छन् र जोखिम बढ़ेको छ.
5: मोबाइलको प्रयोगबाट नै अथवा सामाजिक सञ्जालको माध्यमबाट नै कसरी चाहिँ कस्ता कस्ता नयाँ चाहिँ स्वरूपहरूमा चाहिँ उनीहरू यसरी शोषणमा परिरहेका हुन्छन्?
6: पहिलो कुरा त मोबाइल फोन यो प्रविधिको चाहिँ नि प्रयोग यति धेरै बढेको छ. यस्तो छ कि बाल बालिकाले घरमा जन्मेर आँखा खोलेदेखि नै यहाँ मोबाइल इन्टरनेट देखिरहेछन्. अहिलेको बाल बालिकाले घरमा परिवारमा आमा बुवाले चलाउने दाई दिदीले चलाउने स्कूलमा आफ्नो पढ़ाईको लागि चाहियो भन्दै मोबाइल जताततै उपलब्ध छ. इन्टरनेट जहाँ पनि सजिलोसँग उपलब्ध छ. प्रविधिको एक्सेसिबिलिटी र अहिले पहिलेको भन्दा अब चाहिँ नि तुलनात्मक रूपमा चाहिँ यो एफोर्डेबल खर्च गर्न सक्ने अवस्थामा छ. यो सहज पहुँच छ. प्रोटेक्सनको कुराहरू संरक्षणको कुराहरू जुन खालको चाहिँ नि नियमनको कुराहरू र उनीहरूलाई शिक्षा दिनुपर्ने कुराहरू नहुँदाखेरि खुल्ला रूपमा आएको कुरामा राम्रो कुरा पनि आउँछन् नराम्रो पनि आउँछन्. तर स्वाभाविक रूपमा चाहिँ नि जुन कुराले नराम्रो गर्छ त्यसमा नै आकर्षित हुने त्यो नै गर्ने कुराहरू अझ बढी भएको हुँदाखेरि पनि कुनै खालको चाहिँ नि एउटा राम्रो व्यवस्थित शिक्षा नियमन र कुनै पोलिसी नभएको हुँदाखेरि उनीहरूलाई छारा रूपमा खुल्ला रूपमा उनीहरू चाहिँ नि एकदम चाहिँ जोखिमपूर्ण रूपमा प्रयोग गर्ने र त्यस्तो कन्टेन्टहरू उनीहरूसम्म पुग्ने कुराहरू भइरहेछ.
5: अघि पनि यहाँले जोड्नुभयो कि फोन र गेमको लतले गरेर चाहिँ अहिले विश्वकपको यो समयमा अझ विभिन्न खालका साइबर अपराधहरू चाहिँ बढ़िरहेको छ भन्नुभयो. अलिकति किशोर किशोरीहरूलाई र बाल बालिकाहरूलाई सचेत गराउनु पर्दाखेरि चाहिँ कसरी चाहिँ उनीहरूलाई गेम र फोनमा चाहिँ यो आपराधिक गतिविधिमा संलग्न गराइरहेको पाइन्छ जसले गर्दा उनीहरू सचेत हुनुपर्छ?
6: पहिलो कुरा त बाल बालिकाहरूले चाहिँ यो कति खेल्ने गेमहरू छन् गेमहरूभित्र नै त्यहाँनिर पोइन्ट सिस्टम पैसाको कुराहरू कारोबारको कुराहरू छन् र एउटा लेभलबाट अर्को लेभलमा माथि पुगिसकेपछि त्यो बाल बालिकाहरूले एकाउन्ट नै बेच्ने त्यसबाट चाहिँ नि अब पैसा कमाउन खोज्ने अथवा अरूलाई चाहिँ त्यो यो आर्थिक कुरा त्यहाँनिर पनि छ र पैसा तिरेर भयो भने गेम खेल्नु पर्यो भन्दाखेरि उनीहरूले त्यसको लागि जे गरेर पनि जहाँबाट पनि पैसा लिएर गर्ने त्यो हुँदाहुँदै अहिले विश्वकप फुटबलको चलेको छ. विश्वकपमा बाल बालिका मात्रै किशोर किशोरी मात्र होइन वयस्कहरू पनि अहिले नेपालमै पनि फुटबलको फ्यान भन्दा पनि बेटिङको फ्यान जुवामा अस्ति पोर्चुगल र पोर्चुगलसँग खेल्ने चाहिँ नि कङ्गो होइन त्यो त्यो टिमले खेल्दाखेरि उनीहरूले एक एक गोल गर्यो भने यति दुई गोल हान्यो भने यति यो जित्यो पाँच मिनटभित्रमा गोल गर्छै गर्दै अनेक उनीहरूको बेटिङ छ त्यसमा अनि कसरी गर्ने त भनेर भने त्यो बेटिङ गर्ने साइटहरू रहेछ उनीहरूको एकाउन्ट चाहिँ ई सेवाबाट पनि चलाउने भनेर भनेका छन् अब ई सेवाले के गरेका छ प्रहरीले के गरेका छ हाम्रो ब्याङ्किङ सिस्टमले के गरेका छ त्यो रोक्ने त्यो कुराहरू पनि छ भने यो गेम खेल्न हुँदैन भन्ने सचेतना पनि त्यस्तो उनीहरूमा भएको पाइँदैन र गेम खेल्दाखेरि उनीहरूले कति पैसा जान्छ के जान्छ र बाल बालिकालाई थाहा छैन अभिभावकलाई थाहा छैन र त्यो सिस्टममा त्यसरी उनीहरूलाई फसाइदिएपछि एउटा यो लत पनि एउटा ड्रग जस्तो नै खालको हो गेमिङभित्र पनि ग्याम्लिङ त्यसमा जुवा त्यो एकदमै डबल भयो गेमिङ मात्र हुनु चाहिँ नि एउटा लत कुलत नै भइहाल्यो त्यो चाहिँ दुर्व्यसनको रूपमा नै हामीले हेर्नुपर्छ भने दुर्व्यसनभित्र चाहिँ जुवा पनि गर्छ कि डबल एकदमै डबल डबल त्यो चाहिँ एकदमै जोखिममा परेको छ अहिले
4: खेलमा लाग्दाखेरि चाहिँ विभिन्न खालका यो एक त लत बस्ने भयो अर्को यसले उसको मानसिक स्वास्थ्यमा पनि त्यसले प्रभाव पार्ने त भइहाल्यो विभिन्न खालका हिंसाहरू पनि निम्त्याइरहेको हुन सक्छ जस्तो यहाँले यही विषयमा लागिरहेको लामो समय भइसकेको छ कस्ता खालका हिंसाहरू चाहिँ बढ़िरहेछ त यसले गर्दाखेरि
6: धेरै जसो खेलहरूमा एउटा चाहिँ नि अब हिंसात्मक नै कुराहरू हुन्छन् मान्छे मार्ने लडाई गर्ने यस्तो कुराहरू हुँदाखेरि खेलमा त्यही खालको हेरिराख्दाखेरि मानसिक असर पनि पर्ने भयो भायोलेन्ट त्यसमा बोल्ने भाषा गर्ने व्यवहारहरू र जित्दाखेरि कस्तो के हुने हार्दाखेरि के हुने र फेरि अनलाइन मल्टिप्लेयर गेमहरू पनि हुन्छन् धेरैजनाले एकैपल्ट खेल्ने त्यसमा कोही अलिकति गेममा राम्ररी गर्न सकेन भने त्यस कमजोर खेलाडीलाई त्यहाँ बुली गर्नेदेखि लिएर त्यहाँनिर नराम्रो शब्दहरू उनीहरूलाई हेड स्पिचको कुराहरू पनि आउने नै भयो र त्यही कुराहरू फ्रस्ट्रेसनले गरेर उसले चाहिँ नि गेममै पनि त्यो कुराहरू आउँछ बाहिर पनि उसले चाहिँ नि एउटा आफूलाई धेरै कमजोर भयो भने हीन भाव हुने आफूले चाहिँ सकेन जित्न सकेन भन्ने खालको हुनसक्छ भने अनि अर्को चाहिँ नि त्यहाँ खालि हिंसा मात्रै देखिरहेछ भने त्यो हिंसालाई उसले यो नेचुरल कुरा नै यस्तै नै हो बालबालिका जो बाहिर चाहिँ नि ऊ एक्सपोज नै धेरै भएको छैन गेममा हिंसा देखिरहेछ भने संसार नै हिंसा हो र अरूलाई पनि हानि पुर्याउने र आफैलाई पनि पुर्याउने त्यो खालको संवेदनशीलता सेन्सिटिभिटी पनि कम भएर गएको हो कि जस्तो लागेको छ गेमको यो चाहिँ भायोलेन्ट धेरै दिनदिनै त्यो हेरेपछि त्यो चाहिँ सामान्यकरण सामान्य जस्तो भएर आउँछ
4: विद्यालय र आफ्नो वरपरको वातावरणमा गर्ने व्यवहार नै परिवर्तन हुन थाल्छ होइन हिंसात्मकमा चाहिँ ऊ परिवर्तन भइरहेको हुन्छ विशेष गरेर यो साइबर अपराधले चाहिँ किशोर किशोरीलाई जुन खालका लतमा फसाइरहेको छ अलिकति यहाँले हेर्दा बालबालिका र किशोर किशोरीहरूलाई तालिम पनि बेला बेलामा दिनुहुन्छ उनीहरूबाट प्रतिक्रिया चाहिँ कस्तो आउँछन् यस्ता लतमा फसेको अथवा यस्ता लतमा फस्नुको कारण अथवा त्यहाँबाट उम्किन उनीहरूको प्रयास के पाउनु भएको छ यहाँले
6: यो बाल बालिकाहरूले प्राय धेरै जसोले यसको बारेमा राम्ररी जानकारी पाएको छैन अहिले केही स्कूलहरूमा हामीले कुरा गर्दाखेरि यो पासवर्ड बलियो कसरी राख्ने अनि अपरिचित मान्छेसँग साथी नबनाउने अनि सामान्य कुराहरू सामाजिक शिक्षामा यो कुराहरू पढाउने रहेछ अहिले तर जुन शिक्षक शिक्षिकाले पढाउनुहुन्छ उहाँहरूको करिकुलमको कुरा उहाँहरूले आफूले जानेको कुरा तालिमको कुरा पढाउने तरिकाहरूमा चाहिँ अब कस्तो छ भन्ने त्यति भन्न सकिएन तर त्यो शिक्षा लिएकै अब आज पनि हामीले गुरानी र कन्थ नगरपालिकाले सञ्चालन गरेको यो बालबालिकाले स्कूलमा सिकेर आएको भनेर भनेछन् सतही रूपमा थाहा छ तर गहिरिएर कुरा गर्दाखेरि बालबालिकाले एकदमै उनीहरूलाई स्कूलमै पढिसकेकोलाई पनि थाहा छैन रहेछ जुन गरेको तथ्य भएर उनीहरूलाई एउटा जानकारी नभएको भयो अनि अर्को साथीभाइ सबैले गर्ने सबैले गेम खेलेको छ सबैले स्न्यापच्याट चलाएको छ सबैले टिकटक चलाएको छ भने उनीहरू पनि त्यसैमा लाग्ने एउटा चाहिँ नि साथीहरूको लहलै अथवा पियर प्रेसरमा पनि पियर इन्फ्लुएन्समा पनि छन् अनि उनीहरूले चाहिँ सबैले यस्तै गरेको छ र आफूभन्दा सिनियर आफूले आफ्नो अग्रजहरूले पनि गरेको देख्दाखेरि यस्तै गर्नुपर्ने रहेछ जस्तै अब सेलिब्रिटी इन्फ्लुएन्सरहरू उनीहरूको कति फलोवर्स छ के छ त्यो फलोवर्स भनेको त उनीहरूले पैसाभन्दा ठूलो फलोवर्स नै लाग्छ त्यो फलोवर्सको लागि जे पनि गरिदिने जस्तो अरूले पनि गर्छ भन्दाखेरि त्यो नै उनीहरूले सिक्ने हुँदाखेरि बालबालिकाहरूले अनलाइनमा फलोवर्स बढाउन भाइरल हुनको लागि केही खालको काम गर्ने त्यसले भोलि गएर के हुन्छ अथवा आजै पनि के असर पर्छ भन्ने जानकारी पनि त्यति छैन त्यही भएर उनीहरू त्यसमा फसिरहेछन्। यसबाट नकारात्मक कुराहरू त उनीहरूले धेरै लिए, त इन्टरनेटबाट त्यसबाट गर्न सकिने अब शिक्षाको कुराहरू, सकारात्मक कुराहरू धेरै छन्। त्यो चाहिँ एकदमै थोरै मात्र बच्चाहरूले लिइरहेको जस्तो लाग्छ, तर कुनै कुनैले चाहिँ लिएको छ। जस्तै बुढा नीलकण्ठमै चाहिँ हामीले देख्यौँ, त्यहाँ एउटा स्टार्टअप जस्तो खालको उनीहरूले सिकाएको रहेछ। त्यसमा अब कसैले अब यो ह्यान्डिक्राफ्टहरू बनाएको छ, कसैले रोबोटको के बनाएछ, कसैले अरू के बनाएको छ, अनि कसरी सिकेको भन्दाखेरि यो युट्युब हेरेर सिकेको भनेपछि एकदमै सकारात्मक राम्रो गर्नेहरू पनि छन्। त्यस्तो कुरालाई बढाएर उनीहरूलाई चाहिँ नेगेटिभ कुराहरूबाट हटाउनेतिर गर्नुपर्ने जस्तो देखिन्छ।
4: सकारात्मक कुराहरूलाई चाहिँ जोड्न सकिँदो रहेछ,
6: हजुर,
4: होइन, जस्तो बन्देज
6: लाग्छ, तर कुनै कुनैले चाहिँ लिएको छ। जस्तै बुढा नीलकण्ठमै चाहिँ हामीले देख्यौँ, त्यहाँ एउटा स्टार्टअप जस्तो खालको उनीहरूले सिकाएको रहेछ। त्यसमा अब कसैले अब यो ह्यान्डिक्राफ्टहरू बनाएको छ, कसैले रोबोटको के बनाएछ,

0: भन्ने कुरामा अहिले संसारभरि ठूलो बहस चलिरहेछ। अस्ट्रेलियामा डिसेम्बर 10 तारीकमा शुरू भएको यो सामाजिक सञ्जालमा 15 वर्ष मुनिकोलाई बन्देज लगाउने रेस्ट्रिक्सन भनेको, अब त्यहाँबाट डेनमार्क, त्यसपछि मलेसिया, युके, धेरै देशले अब त्यस्तै फलो गरिरहेछन्। उनीहरूले गरेको चाहिँ एउटा उद्देश्य के भन्दाखेरि, बाल बालिकाको लागि उपयुक्त छैन, उनीहरू जोखिममा पर्न सक्छन् भनेर सामाजिक सञ्जाललाई 16 वर्ष मुनि कहीँ 15 वर्ष मुनि बन्देज लगाइएको छ। तर त्यो गर्नु कतिको उपयुक्त हुन्छ भन्नेमा पनि धेरै नै छलफल भइरहेछ। त्यो रिसर्चहरूबाट जुन खालको बन्देज लगाउने त्यो प्रभावकारी छैन भन्ने कुरा पनि आएछ। जस्तो अस्ट्रेलियामा उनीहरूले चाहिँ नि आफ्नो उमेर जुन एज भेरिफिकेसन गर्ने क्यामेराले हेरेर गर्ने बेलामा त्यहाँनिर आइब्रोले जुङ्गा लगाएर त्यसलाई बाइपास गरेको हुन्छ, भीपीएनबाट गरेको छ, आफ्नो प्यारेन्ट्सको फोटोहरू राखेर गराएको छ अथवा उनीहरूको एकाउन्टबाट पनि गराएछ भने, नेपाल जस्तो देशमा जहाँ चाहिँ हामी कहाँ त यो त एकदम सम्भव हुन एकदमै गाह्रो छ, किनभने धेरै साना बाल बालिकाहरूले उनीहरूको अभिभावककै फोन चलाउने, त्यसमा आफ्नै एकाउन्ट पनि छैन, आमाको फोन चलाउने, धेरैले आमाको चलाउने गरेछ हाम्रो रिसर्चबाट पनि आउँदाखेरि, त्यो आमाको एकाउन्टबाट चलाउँदाखेरि त त्यो बच्चाको एज रेस्ट्रिक्सनले त कामै गरेन त्यहाँ। अनि त्यसपछि अर्को भीपीएन, अर्को डीएनएस चेन्जहरू गर्ने बच्चाहरूले त्यो कसरी सहिलो छ र कसरी गर्ने भन्ने कुरा युट्युबमा त्यो सिकाइरहे पनि छ, कसरी गर्ने त्यो बाइपास गर्नु पनि सहिलो छ गर्छन्। तर अर्को कुरा किन त्यसरी उनीहरूलाई एकदमै राम्रोसँग रेस्ट्रिक्सन गर्यो भने पनि त 16 वर्षसम्म चाहिँ एकदम बन्देज लगायो, 16 वर्ष र एक दिन हुँदाखेरि चाहिँ सबै खुल्ला गरिदिने उनीहरूलाई, त्यो पनि भएन भन्दाखेरि त्यो बन्देज लगाउँदा उनीहरूले त्यसबाट सिक्ने आफ्नै जुन चाहिँ नि सकारात्मक कुराहरू छ त्यसबाट पनि उनीहरू वञ्चित हुने भयो। उनीहरू चाहिँ लेस रेगुलेटेड, एकदम फेसबुक, इन्स्टाग्राम यो भन्दा पनि कम मात्रै त्यहाँ यस्तो चाहिँ नि खालको सेक्युरिटी फिचर भएको त्यस्तो एपहरू चलाउँदाखेरि उनीहरू झन जोखिममा पर्ने भयो। एकदमै राम्रो विचार पुर्याएर गर्नुपर्ने हुन्छ। अस्ट्रेलियाले गर्यो, युकेले गर्यो भनेर हामीले गर्ने होइन, हाम्रो आफ्नै अवस्था अनुसार हाम्रो कुराहरू यो चाहिँ नि बच्चाहरूसँग यसको बारे काम गर्ने संस्थाहरूसँग, मनोवैज्ञानिक चाहिँ नि यसो विशेषज्ञहरूसँग सबै छलफल गरेर व्यापक कुरा गरेर मात्रै के गर्ने भनेर गर्नुपर्छ।
1: जस्तो हाम्रैमा पनि टिकटकलाई रोक लगाउने बित्तिकै कस्तो खालको अवस्थामा परिणत भयो,
0: 26-10 महिना रोक लगायो, त्यसपछि चाहिँ जेनजी आन्दोलन पनि यो 26 एपहरू बन्द गरेपछि त्यो चर्केको हुँदै थियो।
1: भनेपछि त्यस्ता घटनाहरू हामीमा छँदैछ, राम्ररी जानुपर्ने ठाउँमा झन् गलत प्रविधिहरू प्रयोग गर्दै जाँदा त्यहाँ फेरि अरू जोखिमहरू चाहिँ बढ्ने अवस्था यहाँले नै इंगित गर्नुभयो होइन। अलिकति सकारात्मक कुराहरू जोडौं न, जस्तो हामीले प्रविधि पनि आएको छ, अब यसमा पहुँच पनि पुगेको छ, डिजिटलको र साइबरको सही रूपमा सकारात्मक रूपमा चाहिँ कसरी लान सकिन्छ, जसलाई चाहिँ हामीले किशोर किशोरीको पहुँचमा चाहिँ कसरी पुर्याउने?
0: अब सबैभन्दा पहिले त बाल बालिकालाई राम्रो हुने, उपयुक्त हुने खालको त्यस्तो कन्टेन्टहरू नै एक कमी छ साइटहरू नै, बाल बालिकाले अरू अप्सन छैन त्यही नै हेर्ने भयो, उनीहरूलाई मिल्ने खालको र उनीहरूको लागि एउटा चाहिँ नि क्रिएटिभ, एउटा प्रोडक्टिभ हुने खालको र त्यो चाहिँ एउटा किताब कोर्स बुक जस्तो होइन, रमाइलो, इन्टरनेटको टाइममा उनीहरूले रमाइलो नभएपछि हेर्दैन, धेरै बेरसम्म एउटा भिडियो पनि हेर्दैन भने त्यो खालको कन्टेन्टहरू भएर उनीहरूलाई यस्तो खालकोमा हेर्ने यो चाहिँ अलि राम्रो हुँदैन भनेर त्यो पनि हामीले अलिक राम्रो नराम्रो कुराहरू अनि त्यो हाम्रो बाहिर फिजिकल गुड टच ब्याड टच भने जस्तै हामीले यो रेड फ्ल्यागहरू भनेर पनि बनाएको छौं, यो कुराहरू भएपछि म चाहिँ सतर्क हुनुपर्छ है भनेर पनि त्यहाँनिर बाल बालिकालाई सिकाउने, अभिभावकले के गर्ने अनि कहाँबाट सहयोग लिने भन्ने कुराहरू पनि गर्यो भने सुरक्षाका कुराहरू पनि हुन्छन् र उनीहरूले नकारात्मक एकदमै साइबर अपराध र त्यस्तो कुरा मात्र होइन त्यसबाट राम्रो भएको कुराहरूलाई हामीले एकदम प्रचार पनि गर्नुपर्छ। जस्तै युट्युब हेरेर कसैले रोबोट बनाएको छ, कसैले त्यहाँबाट केक बनाएको छ, कसैले व्यापार गरेको छ, बच्चा युवाहरू सबै भन्दाखेरि त्यसमा राम्रो कुरा के छ, सिक्ने कुराहरू के छन् भन्ने कुरा भएपछि यसरी गर्न सक्दो रहेछ भन्ने कुराहरू पनि हुन्छ। त्यही भएर सकारात्मक कुरालाई हामीले बढावा दिने, त्यो अगाडि बढाउने, नकारात्मक कुरा र भाइरलिटीको पछाडि लाग्नको लागि हामीले चाहिँ नि रोक्नु पर्ने हुन्छ।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं यतिखेर चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी र म फेरि पनि यहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। विशेष गरेर अलिकति साइबर अपराधको बारेमा चर्चा गर्दाखेरि यो विशेष गरेर साइबर अपराध किशोरावस्थाको सुरक्षाका सन्दर्भमा चाहिँ कानूनले के भनेको छ यो

0: विषयमा?
1: नेपालमा कानूनको कुरा गर्दाखेरि धेरै जसो हामीले सुन्ने गर्छौं, नेपालमा पर्याप्त र राम्रो कानून छैन, यसलाई मिल्ने छैन, बनाउनु पर्छ भन्ने कुराहरू आउँछ, बनाउनु पनि पर्छ, ठिक छ, तर भएका कानूनको राम्ररी प्रयोग भइरहेछ कि छैन त्यतातिर पनि हेर्नुपर्ने हुन्छ। अहिले अब साइबर ब्युरो लगायत हाम्रो धेरै जसो चाहिँ प्रहरी कार्यालयहरूमा यसको रिपोर्ट भयो भने त्यसमा एकदमै धेरै चलाउने ऐन भनेको विद्युतीय कारोबार ऐन 2063 त्यसको पनि धारा 47 देखेर है, अब त्यो ऐन नै यसको लागि उपयुक्त छ कि छैन भन्ने कुरामा हेर्दाखेरि त्यसको प्रस्तावनादेखि र त्यसको नामदेखि हेर्दाखेरि उपयुक्त ऐन होइन। त्यसमा एउटा धाराले मानहानि, अरूको फोटोको चाहिँ नि गलत प्रयोग, त्यसलाई बिगारेर गर्ने जस्तो भन्ने कुराहरू छन्, तर यो ऐन त्यसको लागि बनाएको होइन। आर्थिक कारोबार, कसैले ठगी गर्यो, फिसिङ गर्यो, त्यस्तो कुराहरूमा चाहिँ त होला, बाल बालिकाको लागि त हुँदै होइन, यो महिला पनि पछि थपेको नै हो। तर यसमा अर्को दुईवटा ऐन पनि हामीले हेर्न सक्छौ, एउटा बाल बालिका सम्बन्धी ऐन 2075 अनि मुलुकी अपराध संहिता 2075। अब यसमा हामी बाल बालिकाको कुरा गरिरहेछौ, बाल बालिका सम्बन्धी ऐन 2075 धारा 67 अनुसार क ख ग मा यसमा के चाहिँ खालको कसुरहरूलाई यसले चाहिँ समेटेको छ र कसरी संरक्षण गर्ने भन्ने कुरामा अनलाइनको कुरा पनि छ। त्यो बाल बालिकाको सम्बन्धी अनलाइन अपराधहरू भएका छन् भने यो ऐन प्रयोग गर्नु आवश्यक हुन्छ जस्तो लाग्छ र गर्नुपर्ने हुन्छ, तर साइबर ब्युरो लगायत चाहिँ धेरै प्रहरी कार्यालयमा गरिएको पाइँदैन। पहिलो कुरा त किनभने यसमा सजायको चाहिँ नि रकम र कैद अलिक बढी छ, अरूमा कम छ यो बाल बालिका सम्बन्धी ऐनमा, त्यो भन्ने एउटा कुरा भयो। अनि फेरि अब यो कुरा चाहिँ अलिक कडा खालको ठूलो ऐन जस्तो पनि देखेर पनि गरियो, तर त्यो पहिले अब यसमा काठमाडौँ जिल्ला अदालतमा मात्र यसको मुद्दाको चाहिँ नि अब कारवाही हुने थियो, अब सबै जिल्लामा पनि गरेको छ अहिले त, तर 35 दिनको हड म्यादहरू अनेक यसको चाहिँ नि यसको प्रब्लमहरू छन्। र अनि अर्को कुरा त यो ऐन चाहिँ नि 100% आउटडेटेड पनि भइसक्यो, यो बनाएको 20 वर्ष भयो, 2063 अहिले हामी 2083 सालमा छौं, टेक्नोलोजीमा 5 वर्ष भनेको नै धेरै कुरा हो, यो 20 वर्ष भइसक्यो, र फेरि त्यो पनि बालबालिकासँग र साइबर अपराधसँग सम्बन्धित यो बाल बालिकाको यो सम्बन्धी ऐन नै होइन,
0: भनेपछि कानून नयाँ चाहिसकेको अवस्था हो।
1: अपडेट एउटा त त्यसलाई अपडेट गर्नु पर्यो है, संशोधन गर्नु पर्यो, 2075 आएको चाहिँ तुलनात्मक रूपमा चाहिँ नयाँ पनि हो, त्यसले धेरै कुरा समेटेको छ, 100% पर्फेक्ट त होइन, तर यो विद्युतीय चाहिँ कारोबार ऐन भन्दा एकदमै त्यो चाहिँ नि धेरै प्रगतिशील पनि छ। भन्दाखेरि म चाहिँ यो जसले यसको चाहिँ नि जिम्मेवार निकायहरू उहाँले सुनिराख्नु भएको छ, उहाँहरूलाई पनि अनुरोध गर्छु कि यो विद्युतीय कारोबार ऐन होइन, बाल बालिकाको सम्बन्धमा आएको छ, बाल बालिकाको सम्बन्धी ऐन नै प्रयोग गर्ने र अनि मुलुकी अपराध संहितालाई गर्नेतिर पनि हेर्ने हो कि, र अब कारोबारसँग सम्बन्धित छ भने विद्युतीय कारोबार ऐन ठिक छ, एउटा त्यो हुँदाहुँदै पनि अब नयाँ ऐनहरू विधेयकहरू आएको कुरा छ, त्यो कहिले पास हुन्छ, के हुन्छ, कुन रूपमा हुन्छ त्यो अहिले थाहा छैन, त्यो नहुन्जेलसम्मको लागि चाहिँ यो व्यवस्था नै हामीले गर्नुपर्छ।
0: अघि यहाँले भन्नुभयो कि पीड़ितहरूले चाहिँ उजुरीको कुराहरू पनि चर्चा पनि छ, जस्तो धेरै जसो पीड़ितहरूले चाहिँ उजुरी दिन चाहेर पनि अघि यहाँले भन्नुभयो 35 दिनको हद म्याद, कहिलेकाहीँ त्यो जानकारी नभएर त्यो समय नै गुज्रिसकेका हुन्छ भने अर्को हिचकिचाउने पनि हुन्छन् धेरैजना होइन, भनेपछि किन पीड़ितहरू चाहिँ हिचकिचाउँछन् अथवा भनौ न प्रहरीसम्म किन पुग्दैनन्?
1: हामीले यसको बारेमा एउटा चाहिँ अध्ययन नै गरेका छौँ नेपालभरि नै है, यो 7 प्रदेशमा गरेको, यो अनलाइन इन्टिमेट पार्टनर भायोलेन्स भनेर त्यो छ, यो घनिष्ठ सम्बन्धभित्र हुने हिंसाको बारेमा अनलाइनको, त्यसमा हामीले नेपालका चाहिँ 7 प्रदेशको 4352 जनासँग चाहिँ सर्वे गर्दाखेरि के पायौं भने त्यसमा जो इन्टिमेट पार्टनर भायोलेन्समा परेका हुनुहुन्छ त्यो मध्येमा प्रहरी कहाँ रिपोर्ट गर्नेको प्रतिशत 2% थियो, जम्मा जतिलाई चाहिँ नि हिंसा भयो 2%ले प्रहरीमा रिपोर्ट गरेको, अनि कानूनी सहायता लिने वकिलको सहयोग लिने भनेको 0.2%ले मात्रै लिएको, 25%ले जुन जो पीड़ित हुनुहुन्छ 25%ले मात्र कसैलाई भनेको सहयोगको लागि उहाँहरूले चाहिँ नि एप्रोच गरेको थियो भने, अनि अनलाइन र अफलाइन हिंसा दुइटै एकैपल्ट परेको चाहिँ 46% जसले परेको छ त्यो मध्ये 46%लाई चाहिँ दुवै नै परेको रहेछ। त्यो कारणले गर्दाखेरि प्रहरीमा रिपोर्ट गर्नेको संख्या एकदमै कम छ, अनि कानूनी सहयोग लिने अनि यो मनोसामाजिक सहयोग लिने पनि एकदमै कम छ। एक त त्यो उपलब्ध नभएर पनि, थाहा नभएर पनि, र त्यो खालको उनीहरूले चाहिँ नि सुविधा कहाँ पाउने, अब काठमाडौँ मात्र होइन सबै ठाउँको गर्दाखेरि त्यो एकदमै अभाव देखिन्छ। त्यसैले रिपोर्टिङ अनि भिक्टिम सपोर्टको कुराहरू एकदमै बढाउनु पर्ने देखिन्छ।
0: भनेपछि सही सूचना नपाउने र कहाँ कसरी गर्ने भन्ने बारे चाहिँ जानकारी नभएर रहेछ होइन
1: एउटा त्यो, अनि अर्को चाहिँ अब कहाँबाट गर्दाखेरि मेरो गोपनीयता कसरी कायम हुन्छ, प्रहरी कहाँ जाँदाखेरि आफू चाहिँ फेरि आफ्नै परिवारले थाहा हुन्छ कि समुदायले समाजले थाहा हुन्छ कि
0: सहजीकरण गरिँदैन,
1: त्यो त्यो यो प्राइभेसीको कुरा पनि डर छ र अनि प्रहरी कहाँ अथवा कहीँ जाँदाखेरि न्याय पाउँला कि नपाउँला, कति गाह्रो होला, कम्प्लिकेसन, त्यसको खर्च होला भन्ने पनि कुराहरू छन्। धेरै कुराले गर्दाखेरि यो रिपोर्ट गर्न चाहँदैनन्।
0: जुन खालका कुराहरू यहाँ हामी गरिरहेका छौँ, विशेष गरेर चाहिँ अब यो पीड़ितहरूले चाहिँ आफूले आफ्नो समस्याहरू चाहिँ भन्न डराइरहेकाहरू हुन्छन् होइन, कतिपय अवस्थामा विशेष गरेर यो साइबर अपराधमा जुन फस्ने बेला चाहिँ के कस्ता कुराहरूमा चुकिरहेको हुँदो रहेछ किशोर किशोरी बाल बालिका, अथवा उसले चाहिँ के गल्ती गरिरहेको हुँदो रहेछ?
1: पहिलो कुरा त उनलाई चाहिँ बाल बालिकालाई यो जोखिममा परेको छु, मलाई यस्तो हुन सक्छ भन्ने थाहा नै हुँदैन। जस्तै अब कसैले अब गेम खेलिराखेकोलाई गेमको पोइन्ट दिन्छु भन्यो, अथवा चाहिँ कसैले चाहिँ फ्रीमा फोन दिन्छु, आइफोन सस्तोमा दिन्छु भनेर भन्यो, अथवा कसैले कुनै चाहिँ प्रलोभनमा पाऱ्यो भने पनि त्यसमा सजिलै पर्ने, कुनै अब त्यस्तो साइटमा कुनैमा चाहिँ मलाई चाहिँ खतरा हुन्छ के हुन्छ भन्ने थाहा नहुने, र त्यस्तोमा पछि फस्दै जाँदाखेरि अनि उनीहरूले आफूलाई यस्तो अवस्थामा पाइसकेका हुन्छ कि त्यो भन्यो भने गाली गर्ने, जस्तै आफ्नो कसैले त्यहाँ ग्रुमिङमा पारेर आफ्नो गोप्य फोटो भिडियोहरू खिच्न लगाउने होइन, नग्न फोटो भिडियो खिच्न उता पठाउने गरेपछि त्यो लगाएर पछि चाहिँ उसलाई समस्या पर्ने, त्यही कुरा घरमा आमा बुवालाई अथवा अरूलाई भन्यो भने आफैलाई गाली पर्छ, गाली आउँछ भनेर भन्दैनन् उनीहरू। एक यस्तो अवस्थामा पुगेपछि मात्रै यो कुराहरू आउँछ कि त्यहाँबाट उनीहरू भन्नै सक्दैन, भन्नु गाह्रो छ, अनि भन्यो भने गाली गर्ने, अनि आमा बुवालाई अथवा अरूलाई पनि यस्तो अवस्थामा के गर्ने भन्ने थाहा नहुँदाखेरि उनीहरू झन् जोखिममा पर्दै जान्छन्। मेन कुरा त उनीहरूलाई चाहिँ यो म कहिले जोखिममा परेँ, कस्तो परेँ भन्ने थाहा नहुने, अनि यो अलिकति मलाई चाहिँ यो यस्तो भएको जस्तो हो भन्ने कुराहरू थाहा पाएपछि अनि कहाँबाट सहयोग लिने, कसलाई भन्ने कुरा नहुने भएको हुनाले उनीहरू चाहिँ सुरुदेखि नै उनीहरूलाई त्यस्तोमा एउटा सहयोग एउटा शिक्षाको आवश्यकता छ।
0: अब यही नै जोडौँ न, कस्तो खालको सहयोग र शिक्षा चाहिँ कहाँबाट उपलब्ध हुन सक्छ?
1: अब यसमा त अब हामीले एकदमै बाल बालिकासँग नजिक भनेर भनेको दुईटा, एउटा परिवार एउटा स्कूल। परिवारमा नै अब बाल बालिकाले सिक्ने भनेर भनेको बुवाको व्यवहारबाट सिक्ने हो, आमा बुवाले सिकाएकोबाट सिक्ने हो, र आमा बुवालाई नै त्यो खालको अवस्थामा शिक्षा छैन भने बाल बालिका सिकाउने कुरा भएन, त्यही हेरेर उनीहरूको चाहिँ नि अनलाइन बानीहरू सिक्ने अनि सुरक्षामा कस्तो के गर्ने भन्ने कुराहरू सिक्ने, कति आमा बुवाकै डिभाइस चलाइरहेको हुन्छ, आमा बुवाले नै त्यस्तो साइट हेरिरहेको होला, अरूलाई त्यस्तो नराम्रो कमेन्ट गरिरहेछ भने बच्चाले पनि त्यही गर्ने भयो। अनि स्कूलमा पनि, स्कूलमा पनि हाम्रो पढाइमा कोर्स यो जाँचमा पास हुने करिकुलम त्यस्तोमा मात्रै बढी हुँदाखेरि बालबालिकाको अवस्था अनुसार उनीहरूको इच्छा अनुसारको शिक्षा भइरहेछ कि छैन उनीहरू बुझ्ने गरिकन, र अनि टिचरहरू पनि त्यो अनुसारको अपडेट छ कि छैन, र अनि अर्को सामाजिक यो चाहिँ एउटा घरमा अथवा स्कूलमा पनि खुला रूपमा संवाद गर्ने एउटा विश्वसनीय कुराहरू बच्चाले निर्धक्कसँग भन्ने, र जहाँ चाहिँ एउटा नन जजमेन्टल एउटा कुनै किसिमको चाहिँ नि उसलाई चाहिँ नि असर नपर्ने गरिकन गर्ने वातावरण पनि नहुँदाखेरि हामीले एउटा चाहिँ खुला संवाद गर्न आवश्यक देखिन्छ, र अनि घरमा पनि यस्तो कुराहरू गर्दाखेरि उनीहरूलाई सिकाउने सहयोग गर्नेबाट गर्ने, गाली गर्ने, बन्देज लगाउने भन्ने, अनि स्कूलमा पनि त्यही खालको भयो भने हुन्छ, अनि उनीहरूलाई मलाई मेरो कुरा पनि सुन्छ है, मेरो पनि मलाई पनि सपोर्ट छ भन्ने भयो भने आफूलाई परेको कुरा पनि भन्छन्। अहिले त गाली गर्ला स्कूलमा पनि गाली गर्ला भन्दै त्यो बच्चाहरूसँग एकदमै नजिक हुने भनेको स्कूल र परिवार हो, त्यहीबाट हामीले सबलीकरण गर्नुपर्छ। अब त्यसको साथै अब एउटा नियमन गर्ने, एउटा पोलिसी बनाउने, एउटा चाहिँ कानूनी रूपमा सरकारको रोल छ भने
0: हजुर, म सरकारको रोलमा एकैछिनमा आउँछु। अहिले अभिभावक र विद्यालयकै कुरामा जोड्न खोजे मैले, अभिभावकले चाहिँ अलिकति बुदागत रूपमा भन्नुपर्दा अभिभावक र विद्यालय दुईटैले चाहिँ यो बाल बालिकाको डिजिटल सुरक्षा सुनिश्चित गर्नको लागि के गर्न सक्छ?
1: अभिभावकले त सबैभन्दा पहिले बाल बालिकाले कस्तो खालको इन्टरनेटमा कस्तो खालको चाहिँ नि कुराहरू गर्छन् भन्ने कुरा थाहा पाउनु पर्यो, सिकाउनु पर्यो। खालि धेरै अभिभावकलाई चाहिँ बच्चाले धेरै मोबाइल चलाउँछ, स्क्रिन टाइमको कुरा गर्नुहुन्छ, त्यो भित्र के गर्छन् थाहा छैन। अनि आफैले सचेत भएर सिकाउने, सँगै बसेर उनीसँग कुरा गर्ने र अनलाइन मात्र होइन अफलाइनमा पनि समय बिताउने पनि गर्न आवश्यक छ। र अनि त्यसमा चाहिँ नि केही कुराहरू जस्तै अब बुलिङको कुराहरू आयो, ग्रुमिङको कुरा आएको छ, अरू त्यस्तो बेटिङ अहिलेको कुरा हामीले गर्यौँ, त्यस्तो कुराहरू आएका छन् भने यस्तो कुरा पनि आएका छन् है, यसबाट सचेत हुनुपर्छ, यो गर्नुपर्छ, सिकाउनु पर्यो, आफू सिक्नु पर्यो, बच्चालाई सिकाउनु पर्यो र यसरी सुरक्षित रहने भन्ने कुराहरू पनि गर्नु पर्यो। र केही गरिकन यो भयो भने कहाँबाट सहयोग लिने, के गर्ने, कस्तो गर्ने भन्ने कुराहरू अभिभावकबाट बच्चामा पुर्याउन आवश्यक छ। अनि स्कूलमा पनि त्यही हो, स्कूलमा शिक्षक र बालबालिकाको सम्बन्ध पढाइको मात्र होइन कि उनीहरू धेरै दिनमा चाहिँ नि अब समय बिताउने ठाउँ हुँदाखेरि त्यहाँनिर स्कूल चाहिँ एउटा सुरक्षित स्थान पनि हुनु पर्यो र स्कूलबाट पनि उसले आफूले चाहेको कुराहरू शिक्षक शिक्षिकाहरूबाट पनि सहयोग पनि पाउनु पर्यो। अब यो आफ्नो सम्बन्धित विषयको मात्र होइन कुनै पनि विषयको शिक्षक शिक्षिकासँग पनि आफूले खुलेर कुरा गर्न सक्ने वातावरण भयो भने उनीहरूलाई सपोर्ट पनि हुन्छन् र स्कूलको जुन यो पाठ्यक्रममा मात्र नभइकन एक्स्ट्रा करिकुलर अरू कुराहरूमा पनि कसरी यसलाई राखेर लिएर जाने भन्ने कुरा भयो भने स्कूल र घरबाट एकदमै नजिकसँग बालबालिकासँग उनीहरूको इच्छा अनुसारको शिक्षा सिकाइ भयो भने बालबालिकाहरू सपोर्टेड हुन्छन् र उनीहरूले अझ आफूलाई सुरक्षित रूपमा इन्टरनेटमा चाहिँ नि आफू प्रयोग गर्न सक्ने हुन्छ।
0: अब यसमा चाहिँ संघदेखि पालिकासम्मको भूमिका पनि जोड्नुपर्छ, कानूनी हिसाबले सँगसँगै चाहिँ कार्यान्वयनमा पनि जोड्नको लागि के गर्नुपर्छ होला तीनै तहले?
1: सबैभन्दा पहिले त यो विषय भनेको अति आवश्यक विषय हो अहिलेको लागि बाल संरक्षण। अनलाइनमा बाल संरक्षणको कुरा नगरिकन हामीले बाल संरक्षणको कुरा गर्न सकिँदैन। जस्तै अहिले हामी डिजिटलाइजेसन, डिजिटल कम्प्युटर, एआई धेरै कुरा गर्छौं, सुरक्षाको कुरा गरेको सुनिँदैन त्यति। त्यो सुरक्षाको कुरा नगरिकन डिजिटलाइजेसनको कुरा गर्नु भनेको ट्राफिकको नियम नबनाइकन, ट्राफिकको व्यवस्था नगरिकन, लाइसेन्सिङको व्यवस्था नगरिकन बाटो बनाएको जस्तो त्यस्तो भएछ अहिले। त्यो खालको गर्नलाई सरकारले त्यसको गम्भीरतापूर्वक त्यसको पोलिसी बनाउने, फ्रेमवर्क बनाउने, त्यसको लागि हामीसँग इन्टरनेटको लगायत अन्य कति कर लिइरहेको छ त्यसमा लगानी गर्नु पर्यो, पैसा कति खर्च गरिरहेछ त्यो कुराहरू र पैसा ठाउँमा खर्च भएको छ कि छैन, यो सबै तहको सरकारले गर्नुपर्ने काममा एउटा छ। अनि सचेतनाको लागि अहिले केही नगरपालिकाहरूले गरेको एकदम सकारात्मक कुरा छ, त्यस्तै अरू नगरपालिकाहरूले पनि स्कूलहरूमा बालबालिकाहरूसँग अभिभावकसँग काम गर्नु एकदमै आवश्यक छ। समय अनुसार कानूनलाई परिमार्जन गर्दै लैजाने, कानूनमा चाहिँ नि जो चाहिँ नि अब यो यसको लागि हेर्ने विशेषज्ञहरू छ उहाँहरूसँग छलफल गर्दै अब यो चाहिँ नि अदालतमा अनि हाम्रो अधिवक्ताहरू कानून व्यवसायी सबैलाई चाहिँ यसमा चाहिँ अपडेट गर्दै लानुपर्ने हुन्छ। नभए अब कन्सेन्टको कुरा भने कन्सेन्टमा एकदमै यो धेरै एउटा चाहिँ नि कन्फ्युजन छ, के भएपछि कन्सेन्ट हुन्छ, कस्तो हुन्छ भन्ने कुरा एउटाले एउटा धारणा हुन्छ, अर्को त्यो कुराहरूलाई पनि एउटा गर्नुपर्ने हुन्छ भने अनि अर्को सरकारले गर्ने कुरामा चाहिँ एकदम नियमन भनेर कन्ट्रोल मात्र गर्ने, यो चाहिँ नि एप बन्द गर्ने, यो गर्ने, यता ट्याक्स त्यो मात्र होइन, त्यो गर्नुपर्छ, त्यो साथै जिम्मेवारी पनि छ, कन्ट्रोल मात्र होइन, नियमन मात्र होइन, त्यहाँनिर सचेतनाको कुरा एउटा सिस्टम बनाइदिने, मेकानिजम बनाइदिने, त्यसमा लगानी गर्ने, त्यो कुराहरू पनि गर्न आवश्यक छ। र त्यो गरेन भने जुन सरकारले गर्न सक्दैन उनले चाहिँ बालबालिकाको संरक्षणमा काम गरेको छैन भनेर मान्नुपर्ने हुन्छ।
0: साइबर क्षेत्रमा इन्टरनेटको सेवा सुविधा मोबाइलकोमा लागिरहनु भएको छ उहाँहरूलाई चाहिँ यसको प्रयोग सँगसँगै सकारात्मक कुराहरू र नकारात्मक कुराहरू जोड्यौं हामीले होइन, के कस्ता कुरामा चाहिँ सतर्क हुने सुझाव चाहिँ के दिनुहुन्छ?
1: प्रविधि भनेको एउटा माध्यम, एउटा टुल हो, यो सबै कुरा होइन। अहिले प्रविधि यस्तो छ कि यो नभइकन हुँदैन, मान्छेहरू चाहिँ नि बालबालिका मात्र होइन वयस्क पनि प्रविधिको दास बनिरहेछौ, यो अल्गोरिदमको उसले कन्ट्रोल गरिरहेछ, उसको डिजाइन हामीलाई एडिक्सन बाई डिजाइन भन्छ हामीलाई, उसले चाहिँ अल्गोरिदमले लटमा पारिरहेको छ, हामी प्रयोगकर्ताको मात्र होइन हाम्रो भन्दा चाहिँ दोष चाहिँ टेक कम्पनीको छ। अब त्यो कुराबाट चाहिँ हामीले बुझेर कसरी हामीले कम मात्रै यसलाई चाहिँ नि आफू उसको बसमा पर्ने भन्ने कुराहरू गर्नुपर्नेछ। अनि त्यसपछि यसमा आउने नकारात्मक कुराहरू के छन्, सकारात्मक कुरा के हो, त्यो कुराहरू बुझेर अनि अनलाइन भन्दा पनि बाहिर अफलाइन पनि संसार छ है, बाहिर पनि रमाइलो छ, अनलाइनमा गेम खेल्यो, बाहिर पनि त गेमहरू छन् त, बाहिर पनि त अरू चाहिँ कुराहरू छ, आर्ट छ, म्युजिक छ, परिवारसँग समय बिताउने, घुम्ने, त्यतातिर पनि हामीले अफलाइन एक्टिभिटीहरू गर्ने र
0: अनलाइनमा सिक्ने अफलाइनमा युज दुबै
1: अनि अनि अर्को चाहिँ फेरि के भने अहिले अनलाइनमा यस्तो भइरहेछ कि यो भिडियो हेर्यो त्यो बच्चाहरू ठुलो पनि कुनै किताब पढ्नु पर्यो लेख्नु पर्यो भने एकदमै गाह्रो मान्ने झर्को मान्ने त्यो होइन, त्यतातिर हामी फेरि लेख पढ गर्ने पहिलेकै ओल्ड स्कुलमा नै हामी चाहिँ नि गर्दा राम्रो हुन्छ। त्यो कति देशमा भएको अध्ययन अनुसार चाहिँ हामीले स्क्रिनमा पढेको भन्दा किताबमा पढेको, टाइप गरेको भन्दा लेखेको अझ चाहिँ सम्झिने, हाम्रो ब्रेन एक्टिभिटी अझ एक्टिभ हुने भएकोले हामीले चाहिँ अब डिजिटलाइजेसन मात्र होइन हामी चाहिँ यो चाहिँ अफलाइनमा पनि हामीले समय बिताउनतिर गर्नुपर्छ, बाल बालिकालाई पनि त्यतातिर लगाउन हामीले कसरी गर्ने स्कूलले पनि हेर्नुपर्ने हुन्छ।
0: म धेरै धन्यवाद दिन चाहन्छु यो हाम्रो कार्यक्रमको लागि चाहिँ स्टुडियोमै आइदिनु भयो,
1: कार्यक्रम गरिदिनु भएछ एकदमै सचेतनाको लागि धन्यवाद।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। यति बेला चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग कुराकानी गर्यौं। नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 4110-696।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। रेस्टको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको आजको कार्यक्रममा हामी साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका बारेमा कुराकानी गरिरहेका छौं। विगत लामो समयदेखि नेपाली समाजमा बाल बालिकाको अधिकार र सुरक्षाका लागि निरन्तर क्रियाशील संस्था ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टको भूमिका आजको समयमा झनै महत्वपूर्ण छ। बदलिदो परिस्थितिसँगै साइबर माध्यमबाट हुन सक्ने सम्भावित हिंसा र जोखिमबाट जोगाउन रेस्टले आफ्ना शैक्षिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू मार्फत बालिकाहरूका लागि काम गरिरहेको छ। हाल अमेरिकन हिमालयन फाउण्डेशन र फाउण्डेशन फर अ जस्ट सोसाइटी इन्टरनेशनलसँगको सहकार्यमा नेपालका 18 जिल्लामा 12,500 भन्दा बढ़ी बालिकाहरूलाई शिक्षा सहयोग पुर्याउँदै आएको रेस्टले उनीहरूलाई साक्षर बनाइरहेको छ। उनीहरूका नेतृत्व क्षमताको विकास गराई डिजिटल र भौतिक तहमै हुने लैंगिक हिंसा र बेचबिखन विरूद्ध आफ्नै समुदायमा सचेत र सक्षम परिवर्तनकर्ता बन्ने गरिरहेको छ। अब साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा प्रहरीको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग कुराकानी गरौं। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
3: धन्यवाद।
2: साइबर अपराधका घटना भन्नाले कस्ता घटनाहरू बुझिन्छ?
3: साइबर अपराधका घटना भन्नाले यो सामाजिक सञ्जाल, इन्टरनेट त्यसैगरी यिनको प्रयोग गरेर साइबर बुलिङ गर्ने, अनलाइन यौन दुर्व्यवहार गर्ने, त्यसै गरी सेक्सटोर्सनहरू गर्ने, फिसिङ गर्ने, अनलाइन गेमिङहरूमा ठगी गर्ने, इन्टरनेट र सामाजिक सञ्जालको दुरूपयोग गरेर गरिने सम्पूर्ण अपराधहरू साइबर अपराध अन्तर्गत पर्दछन्।
2: विशेष गरेर अहिले पछिल्लो समयमा चाहिँ किशोर किशोरीहरूलाई असर गर्ने खालका प्रमुख साइबर अपराधहरू चाहिँ के हुन्? अहिले
3: यो डिजिटल प्रविधिको तीव्र विकास सँगसँगै सामाजिक सञ्जालको प्रयोग गरेर विशेष गरी किशोर किशोरीहरूमाथि हुने अपराधहरू बढेकै छ। साइबर ब्युरोकै तथ्याङ्क हेर्ने हो भने नि यो विगत 3 आर्थिक वर्षको हेर्दाखेरि यो आर्थिक वर्षमा निकै बढेको देखिन्छ। विशेष गरी साइबर बुलिङ गर्ने, जस्तो सामाजिक सञ्जाल मेसेजहरू डिजिटल प्लेटफर्मको प्रयोग गरेर कसैलाई गाली गर्ने, अपमान गर्ने, धम्की दिने अथवा मानसिक तनाव दिने कामहरू यो साइबर बुलिङ अन्तर्गत पर्छ। यो पनि एउटा अपराध हो भने अर्को अनलाइन यौन दुर्व्यवहार गर्ने, यसमा चाहिँ नि तपाईँको मित्रता बढाउने, अश्लील सामग्रीहरू माग्ने र त्यही अश्लील सामग्रीहरूलाई चाहिँ प्रयोग गरेर पछि ब्ल्याकमेल गर्ने काम पनि भएको छ। यो चाहिँ अनलाइन यौन दुर्व्यवहार अन्तर्गत पर्छ भने अर्को तस्विरहरू, भिडियोहरू प्राप्त गर्ने र त्यसलाई सार्वजनिक गर्ने, धम्की दिने र त्योबाट फाइदा लिने, विशेष यसमा चाहिँ पैसाको फाइदा नै हुनसक्छ र उसलाई पछि यौन शोषण गर्ने फाइदा पनि हुनसक्छ भने अर्को चाहिँ विभिन्न लिङ्कहरू, विभिन्न वेबसाइट मार्फत नक्कली वेबसाइटहरू बनाउने, व्यक्तिगत जानकारीहरू, पासवर्डहरू, ब्याङ्की विवरणहरू चोर्ने काम पनि किशोर किशोरीमाथि भएको छ। यस्ता किसिमको उजुरी पनि हाम्रो साइबर ब्युरोमा लगायत देशका विभिन्न इलाका जिल्ला प्रहरी कार्यालयमा परेका छन् भने यो अहिले किशोर किशोरीहरू चाहिँ तपाईँको अनलाइन गेम खेल्नमा एकदमै रुचाउँछन् र त्यो त्यसको फाइदा लिएर चाहिँ नक्कली लिङ्कहरू पठाएर गेम क्रेडिट अथवा पुरस्कारको प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति पनि बढेको छ भने त्यसै गरी विभिन्न किशोर किशोरीहरूको चाहिँ लिङ्क यो आइडीहरू ह्याक गरिदिने र उनीहरूलाई चाहिँ यो अनलाइन ग्रुमिङ गर्ने काम पनि गर्छ भने मतलब बालबालिकासँग विश्वासको सम्बन्ध विकास गर्ने र पछि उनीहरूलाई शोषण गर्ने काम पनि भएको छ। यस्ता किसिमका उजुरीहरू चाहिँ साइबर ब्युरोले भिडियोमा परेको छ। सामान्यतया यिनै प्रकारका जुन अपराधहरूबाट चाहिँ किशोर किशोरीहरू चाहिँ पीड़ित भएको पाइन्छ।
2: विशेष गरेर मानव बीच विखनमा चाहिँ यो सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रयोग कतिको भइरहेको छ?
3: मानव बीच विखन भन्नाले कुनै प्रकारको फाइदा लिएर वा नलिएर वेश्यावृत्तिमा लगाउने अथवा मानिसको अङ्ग झिक्ने र मानिसलाई एक देशबाट अर्को देशमा पुर्याउने, यी चाहिँ मानव बीच विखन अन्तर्गत पर्छ भने यस्ता सामाजिक सञ्जालको प्रयोग गरेर मानिसहरूलाई प्रलोभन देखाउने, विभिन्न ठाउँको चाहिँ रमाइलो मनोरञ्जनका कुराहरू देखाउने, यस्ता कुरा देखाएर चाहिँ बाल बालिकाहरूलाई, विशेष गरी बालिकाहरूलाई चाहिँ यौन शोषण अथवा वेश्यावृत्तिमा लगाउने, विशेष गरी देशको भूभागभन्दा बाहिर लगाउने काम पनि बढेका छन्। तर अब यसको ठ्याक्कै यही किसिमको कतिवटा उजुरी परेका छन् यसरी बाल बालिकालाई यौन शोषणमा लगाउने र देश विशेष गर्ने कार्य भनेर चाहिँ साइबरमा त्यस्तो उजुरी परेका छन्। यो उजुरी यस्ता किसिमको उजुरीहरूले चाहिँ छुट्टै किसिमको एउटा विशेष ब्युरो छ जुन चाहिँ मानव देश ब्युरो भन्छ, त्यहाँबाट पाइन्छ भने, तर हाम्रो यसमा चाहिँ साइबर ब्युरोमा चाहिँ विशेष गरी यही अघि मैले हजुरलाई निवेदन गरे जस्तै उजीहरू चाहिँ परेका छन्।
2: अब साइबर अपराधका घटनाहरू विशेष गरेर जुन खालका यहाँले अघि भन्नुभयो कि किशोर किशोरीहरूलाई विभिन्न खालका प्रलोभनमा पारेर विभिन्न खालका अपराधहरू पनि हुने गरेको छ, सतर्क चाहिँ कहाँनिर हुने किशोर किशोरीहरू?
3: सबभन्दा पहिला हामी बुझ्नुपर्ने कारण के छ भने किन हुन्छ त भन्ने कुरा नै अलिअलि बुझ्नुपर्ने हुन्छ। विशेष गरी किशोर किशोरीहरू जुन 18 वर्ष मुनिका बाल बालिकाहरूमा अब सामान्यतया म्याच्युरिटी कम हुन्छ भन्ने नै छ, जसमा चाहिँ अब अहिले इन्टरनेटको प्रयोग गर्नको लागि तपाईँको कुनै उमेरको बन्देज नै छैन, एकदम सहज पहुँच छ, त्यो कारण पनि हो भने अर्को साक्षरताको कमी भइँदो रहेछ, र सबैभन्दा ठुलो कुरो चाहिँ हामी अभिभावकहरूको निगरानी कमी छ। त्यसैले मैले अहिले के भन्छु भने यसमा चाहिँ नि सबैभन्दा पहिला साक्षरता वृद्धि गर्नु पर्यो, नेट इन्टरनेटको व्यापक रूपमा अथवा होसियारी नपुर्याइकन प्रयोग गर्दाखेरि र विभिन्न असंवेदनशील लिङ्कहरू त्यतिकै थिचिदिँदाखेरि आफू साइबर अपराधको पीडित बन्नुपर्छ कि भन्ने कुरा चाहिँ किशोर किशोरीहरूमा व्यापक रूपमा साक्षर हुनु पर्यो भन्ने भन्छ। अर्को चाहिँ मेन कुरा गोपनीयता सेटिङ गर्ने, शङ्कास्पद लिङ्कहरू क्लिक नगर्ने, र अभिभावकले आफ्ना बाल बालिकाहरू के कुरामा बिजी छन् त, कुन कुरामा बिजी छन्, फेसबुक सामाजिक सञ्जालहरू प्रयोग गर्दाखेरि उनीहरूले होसियारी अप्नाएका छन् कि छैनन्, अथवा प्रयोग गर्न नपर्ने, सेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बाल बालिकाहरू स्वतः आफू पीडित भइरहेछन् कि भन्ने कुरा ध्यान दिनुपर्छ भने, अर्को चाहिँ हामीले यो कुरालाई चाहिँ विशेष गरी बाल बालिकाले घरमा बाहेक अन्य ठाउँमा सबभन्दा बढी टाइम बिताउने भनेको विद्यालयमा हो भने विद्यालय स्तरीय सचेतना कार्यक्रमहरूलाई व्यापक रूपमा वृद्धि गर्यो भने नि यो जुन सामाजिक सञ्जाल इन्टरनेटको दुरुपयोग गरेर हुने अपराधहरू, विशेष गरी किशोर किशोरी पीडित हुने अपराध चाहिँ कम हुन्छ भन्ने लाग्छ भने, अर्को चाहिँ नेपाल प्रहरी सङ्घ संस्था विद्यालयबाट चाहिँ यस्ता किसिमका जुन सचेतनामूलक कार्यक्रमहरू विभिन्न समयमा प्रसारण र प्रकाशन भएको छ, त्यस्ता प्रकाशन र प्रसारण भएका सचेतनामूलक कार्यक्रमहरू हेर्ने, सुन्ने, सुनाउने र त्योबाट सचेत गराउने काम हो भने पनि किशोर किशोरीहरू चाहिँ पीडित हुनबाट जोगिन्छन् भन्ने लाग्छ।
2: धेरै देखिएको, धेरै आइरहेको र किशोर किशोरीहरू चाहिँ अलिकति सचेत हुनुपर्नेमा चाहिँ यहाँले केही उदाहरणहरू दिनुहुन्छ?
3: साइबर ब्युरोमै परेका उजुरीहरूको तथ्याङ्क र त्यसको प्रवृत्ति हेर्दाखेरि चाहिँ बालक तथा बालिका विशेष गरी किशोर किशोरहरू चाहिँ पीडित हुने भनेको उहाँहरूको एकाउन्टहरू ह्याक गरेर अथवा फेक एकाउन्टहरू क्रिएट गरेर उहाँहरूलाई चाहिँ ह्यारेस गर्ने काम चाहिँ देखिन्छ। आर्थिक वर्ष 82-83 यही आर्थिक वर्षमा नि 118 बालक र बालिका 160 बालिका पीडित भएको देखिन्छ। र अर्को चाहिँ ब्ल्याकमेल गर्ने पनि, त्यसपछिको दोस्रोमा चाहिँ ब्ल्याकमेल गर्ने, मैले अघि हजुरलाई भनिसकेँ ब्ल्याकमेलको विभिन्न फेक एकाउन्टहरू बनाउने, उहाँहरूलाई चाहिँ आकर्षित गर्ने र उहाँहरूसँग चाहिँ विभिन्न न्युड फोटो भिडियोहरू माग्ने, सम्बन्ध विस्तार गर्ने र त्यसलाई नै आधार मानेर ब्ल्याकमेल गर्ने र पछि यौन शोषण सम्बन्धका कामहरू हुने उजुरी पनि धेरै परेका छन्, जसमा चाहिँ यही आर्थिक वर्षमा चाहिँ बालिका नै 18 पीडित भइसकेको उजुरी सार्वजनिकमा परेको छ। र अरू अन्य डिसेम गर्ने, त्यसै गरी पोर्नोग्राफिक पिक्चरहरू पठाएर उहाँहरूलाई चाहिँ ह्यारेस गर्ने, मानसिक तनाव दिने उजुरीहरू पनि परेका छन्।
2: जुन तथ्याङ्क यहाँले भन्नुभयो त्यो तथ्याङ्क अहिले समाजमा व्याप्त रूपमा भएका यो जुन ठगीहरू अपराधहरूको तुलनामा चाहिँ एकदमै कम मात्रै भनौँ न प्रहरीमा उजुरी आएको जस्तो लाग्छ कि लाग्दैन यहाँलाई?
3: यो अब कतिपय व्यक्तिहरूलाई प्रहरीमा उजुरी गर्न पर्छ कि पर्दैन भन्ने कुरा पनि एउटा लाग्छ भने, अर्को चाहिँ उजुरी गर्दाखेरि गोपनीयता कायम नहुने अथवा समाजमा त्यही समाजमा फेरि इस्टाब्लिस भएर बस्न अनि गाह्रो हुने, परिवारमा साथीभाइमा आफ्नो चाहिँ इष्टा इज्जत झन् बिग्रिने हो कि भन्ने डरले पनि होला, त्यसो भनेर त अपराधबाट पीडित भएर बसिराख्ने कुरा त होइन, तर यसको असर चाहिँ त्यो हो, त्यो असर इम्प्याक्टलाई हेरेर पनि कति उजुरी पर्दैन भने, मैले अहिले यहाँलाई निवेदन गरेको तथ्याङ्क चाहिँ यो साइबर ब्युरोमा परेको उजुरी मात्रै हो, यस्ता किसिमका उजुरीहरू चाहिँ देशव्यापी रूपमा परेको हुन्छ, जिल्ला प्रहरी कार्यालय त्यसरी मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरूमा पनि परेको हुन्छ, उक्त तथ्याङ्क चाहिँ मसँग छ, यी सबै तथ्याङ्क जोड्ने हो भने यो यसको लेभल हाई नै छ।
2: गोपनीयता चाहिँ महत्वपूर्ण पनि रहन्छ र पीडितको गोपनीयताको सुनिश्चितता पनि जरुरी छ होइन, यो कसरी सुनिश्चित गरिन्छ त साइबर ब्युरोमा आइसकेपछि?
3: हाम्रो साइबर ब्युरोमा चाहिँ कुनै पनि किशोर 18 वर्षभन्दा मुनिका बाल बालिका र 18 वर्षभन्दा माथिको महिला पीडित भएको खण्डमा चाहिँ अथवा पुरुष भए पनि उहाँहरू चाहिँ पीडितले उजुरी दिएपछि उहाँहरूको चाहिँ हामी नाम कुनै पनि हालतमा पब्लिस गर्दैनौँ। यहाँहरूले हामीले पटक पटकको हाम्रो जुन प्रेस नोट पनि यहाँहरूले हेरिरहनु भयो होला, हामी उहाँहरूलाई साङ्केतिक नाम दिन्छ र उहाँहरूको गोपनीयताको सुनिश्चित हामी गर्छौँ। यहाँहरूको रेडियो मार्फत किशोर किशोरी जो साइबर अपराधबाट पीडित हुन्छ उहाँहरूलाई यो कुरा आश्वस्त पनि गर्न चाहन्छु।
2: धेरै जसो अभिभावकले चाहिँ किशोर किशोरीलाई अझ भनौँ बाल बालिकालाई आफ्नो मोबाइल प्रयोग गर्न दिइरहेको हुन्छ र त्यसले गर्दाखेरि विभिन्न खालका ब्याङ्क ब्यालेन्समा ठगी हुने सम्भावना पनि रहन्छ, यहाँनिर के सुझाव दिनुहुन्छ यहाँले?
3: बाल बालिका त्यही कारणले गर्दा अभिभावकको ब्याङ्कबाट एकाउन्ट रित्तिएको पनि हामी कहाँ उजुरी आएका छन्, त्यस्ता उजुरी पनि हामीले परेका छन्। त्यसैले म अभिभावकहरूलाई चाहिँ के भन्छु भने आफ्नो ब्याङ्क एकाउन्ट भएको, आफ्नो पिन आइडीहरू भएको, आफ्नो एकाउन्ट भएको मोबाइल नम्बर सकेसम्म बाल बालिकाले जिद्दी गर्दा पनि नदिनु हुन हामी अनुरोध गर्छौँ। किनभने बाल बालिकालाई चलाउँदै गर्दा सामान्य होसियारी नपुर्याउनाले पनि 20 लाख 25 लाख पैसा चाहिँ चेन भरमा गएको हामीले देखेका छौँ। त्यसैले हामी साइबर ब्युरोको तर्फबाट हामी अभिभावकहरूलाई के भन्छौँ भने आफूले चलाउने डिभाइस त्यो प्राइभेट कुरा हो, त्यस्ता डिभाइसहरू कुनै पनि बाहनामा, कुनै पनि प्रभावमा र कुनै पनि दबावमा बाल बालिकाले प्रयोग गर्ने गरी नदिनुहोला भन्ने भन्छु। भने आफ्ना बाल बालिकाले पनि निज बाल बालिकाकै लागि भनेर किनिदिएको अथवा चलाउन दिएको डिभाइस सकेसम्म त दिँदै नदिनु, आवश्यकता पर्दा मात्र दिनुहोला। अर्को कुरा चाहिँ बाल बालिकाले कति सामाजिक सञ्जाल चलाइरहेको छ, बाल बालिकाले प्रयोग गर्न दिएको मोबाइल के प्रयोजनलाई उसले प्रयोग गरिरहेछ, बाल बालिका कति समय मोबाइलमा घोत्रिन्छ अथवा बाल बालिकाले उक्त त्यो मोबाइलको प्रयोग चाहिँ आफ्नो अध्ययनको सिलसिलामा अथवा आफूलाई फ्रुटफुल हुने कुरामा प्रयोग गरेको छ कि दुरुपयोग गरिरहेछ भन्ने कुरा चाहिँ अभिभावकले निगरानी गरिदिएको खण्डमा बाल बालिका आफै यो सामाजिक सञ्जाल अथवा साइबर अपराधको पीडित हुनु पर्दैन भने त्यो बाल बालिका पीडित भएको कारणले गर्दा अभिभावकले पनि त्यसमा थप तनाव लिनु पर्दैन भन्ने लाग्छ।
2: अब कस्ता कस्ता अपराधहरू साइबर अपराधहरू भएमा चाहिँ कहाँ कसरी दर्ता गर्न सकिन्छ अथवा उजुरी दिन सकिन्छ?
3: कुनै पनि व्यक्ति किशोर किशोरी मात्र नभनु जुनसुकै व्यक्ति पनि साइबर अपराधबाट पीड भए भन्ने लाग्छ भने अथवा कन्फ्युज हुन्छ भने सोध्न पनि सकियो लाग्छ अथवा भए म साइबर अपराधमा पीड भए भन्ने लाग्छ भने उहाँहरूले नजिकको प्रहरी कार्यालयमा गएर उजुरी गर्न सक्नुहुन्छ वा साइबर ब्युरो @nepalpolice.gov.np मा मेल पनि गर्न सक्नुहुन्छ। उहाँहरू यदि मेल गर्न साक्षर हुनुहुन्न भने जुनसुकै जिल्ला मैले 100 नम्बर त सबैलाई थाहा छ त्यो भन्दा पनि साइबर ब्युरोमै उजुरी गर्न चाहन्छ भने 98512-86770, 98512-86771 र 98512-86772 यो 24 घण्टा चल्ने नम्बर हो। यो नम्बरमा आफ्नो जानकारी दिए पनि हामी त्यस्तोमा चाहिँ कार्य प्रक्रिया अगाडि बढाउँछौँ।
2: अब साइबर ब्युरोले चाहिँ पीडितलाई कस्तो खालको सहयोग प्रदान गर्छ त?
3: सबभन्दा पहिला त उहाँहरू आइसकेपछि उहाँहरूको लिखित हामी उहाँहरूले उजुरी दिन मौखिक दिनुभयो भने त्यसलाई लिखित ढाँचामा ढालेर त्यसपछि उहाँहरूको सम्पूर्ण विवरणहरू लिएर गोप्य तरिकाले उहाँहरूमाथि ह्यारेस गर्ने अथवा उहाँहरूमाथि साइबर अपराधबाट पीडित बनाउने मानिसहरूको खोजी गर्ने उहाँहरूलाई चाहिँ कानुनी प्रक्रिया अगाडि बढाउने काम गर्छौँ र अन्यको हकमा चाहिँ कुनै पनि व्यक्तिले साइबर सम्बन्धी उजुरी दिएको खण्डमा उहाँहरूको मैले फेरि पनि भने गोपनीयताको हामी सुनिश्चित गर्छौँ।
2: जस्तो कसैलाई पनि म चाहिँ साइबर अपराधको शिकार भए जस्तो लाग्छ भने चाहिँ पहिलो कदम के हुनुपर्छ अथवा कहाँ चाहिँ सचेत हुने अथवा के चाहिँ संकलन गर्ने उसले?
3: राम्रो प्रश्न सोध्नुभयो। म साइबर अपराध पीडित भए भन्ने लाग्छ भने त्यो आफ्नो डिभाइसमा आएका अथवा पीडकले पठाएका सम्पूर्ण सामग्रीहरू, आफ्नो डिभाइसमा आएका सामग्रीहरू डिलिट गर्नु भएन, आफ्नो डिभाइस फर्मेट गर्नुहुन्न र आफूसँग भएका पीडक विरुद्धका उजुरीहरूलाई सुरक्षित गरेर तत्काल छिटो भन्दा छिटो नजिकको प्रहरी कार्यालयमा जानु पर्यो र त्यसले गर्दा चाहिँ हामीलाई अनुसन्धान गर्न र पीडकसम्म पुग्न चाहिँ निकै मदत पुर्याउँछ।
2: यसरी संकलन गर्दाखेरि कहाँ कहाँनिर चाहिँ त्रुटि हुन सक्दो रहेछ?
3: कतिपय पीडितहरूले चाहिँ आफूसँग आएका पीडकले पठाएका सामग्रीहरू अथवा पीडकले ब्ल्याकमेल गर्नको लागि, बुलिङ गर्नको लागि, सेक्स शोषण गर्नको लागि प्रयोग गरेका जुन सामग्रीहरू छन् त्यो सामग्री आफ्नो डिभाइसमा आइसकेपछि चाहिँ कतिपयले लाजले अथवा गोपनीयता भङ्ग हुने डरले चाहिँ डिलिट गरेको, आफ्नो चाहिँ नि डिभाइस नै फर्मेट गरिदिएको कारणले गर्दाखेरि चाहिँ भोलि पीडित र पीडकको डिभाइसहरूबाट कनेक्सन गर्न चाहिँ अलिक समस्या हुने भएको हुनाले कहिलेकाहीँ उहाँलाई डरले अथवा लाजले पनि त्यो गर्न सक्नुहुन्छ जसले चाहिँ अनुसन्धानलाई अलिक जटिल बनाउँछ।
2: यसरी राख्नु हुँदैन जस्तो हामीलाई त्यो खालको हुन सक्छ, फेरि त्यो नराखेमा भोलि कुनै प्रमाणहरू चाहिँ नष्ट हुने सम्भावना पनि रहन्छ। कसरी यसलाई सुरक्षित राख्नुपर्छ, प्रहरीलाई उजुरी दिन सक्ने गरी के गर्न सकिन्छ, के सावधानी अप्नाउने?
3: मोबाइललाई चाहिँ फर्मेट गर्नु भएन, आफ्नो मोबाइललाई चाहिँ त्यो पाएका चिजहरूलाई स्क्रिनसट गरेर कुनै एउटा भल्ट क्रिएट गरेर त्यसमा राख्न सकिन्छ भने त्यही गएर पछि साइबर गएर बुझाउन सकिन्छ भने कतिपय अवस्थामा चाहिँ अकस्मात त्यस्ता डिलिट भएको चिजहरू हामी डिजिटल फोरेन्सिक ल्याब छ, हाम्रै पनि ल्याब छ, उक्त ल्याबबाट नै उक्त डिभाइसबाट हामी एक्सट्र्याक्ट गर्ने अथवा त्यसलाई झिक्ने प्रविधि पनि हामीसँग छ।
2: अब यो जुन खालका साइबर अपराधहरू छन् यो लैंगिक हिंसासँग पनि जोडिएर आइरहेको हुन्छ होइन, यस्ता घटनाहरूबाट बच्नको लागि चाहिँ विशेष गरेर किशोर किशोरीलाई चाहिँ तपाईँले सुझाव दिनुपर्दा के सुझाव दिनुहुन्छ?
3: हामी सबैभन्दा पहिला के हुन्छ भने कसैले पनि आफूले आफूलाई अनावश्यक लागेका आफूलाई शंका लागेका लिङ्कहरू क्लिक नगर्नुहोस्। आफूसँग अपरिचित व्यक्तिहरूसँग सकेसम्म सम्पर्क नराख्नुहोस्। आफ्नो गोपनीयता सेटिङ गर्नुहोस् डिभाइसको। त्यसै गरी यता साइबर अपराधबाट बच्ने तौर तरिकाहरू जो डिजिटल सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ उहाँहरूले अहिले त छ्यापछ्याप्ठी छ डिजिटलमा जहाँ पनि भेट्न सकिन्छ कसरी बच्ने भन्ने कुरा त्यस्ता कुराहरू आफू साक्षर हुनु पर्यो र अरूलाई पनि सचेत गराउनु पर्यो भने र आफू पीड़ित भएको जस्तो लाग्छ भने तत्काल कानूनी कारवाहीको लागि नजिकको प्रहरी कार्यालयमा जानुपर्छ भन्ने लाग्छ।
2: अब विशेष गरेर यहाँले यो जनचेतनामूलक साइबर अपराधका बारेमा किशोरावस्थाको सुरक्षाको बारेमा चाहिँ जनचेतनामूलक कार्यक्रम चाहिँ कतिको गरिरहनु भएको छ र कसरी चाहिँ गरिरहनु भएको छ त?
3: हामीले विभिन्न किसिमका भिडियोहरू प्रस्तुत गरेका छौँ। त्यसै गरी यो कार्टुन तरिकाले हुन्छ नि त्यस्तो एआई प्रयोग गरेर गरेका भिडियोहरू पनि हामीले प्रशस्त मात्रामा साइबर ब्युरोको वेबसाइटमा छ। हामीले जस्ता ती प्रकाशन र प्रकाशन भएका हामीले मात्र होइन विभिन्न एनजिओज आइएनजिओज त्यसै गरी चाहिँ नि गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयले पनि त्यो त्यस्ता किसिमका जुन किशोर किशोरी पीड़ित हुने सम्बन्धमा चाहिँ त्यस्ता भिडियोहरू प्रस्तुत गरेको छ। उक्त भिडियोहरू हेरिदिनु हुनको लागि सम्पूर्ण अभिभावकवर्ग र किशोरी किशोरीलाई पनि म हार्दिक अनुरोध गर्दछु।
2: निकै व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनुभयो, सरलाई धेरै धन्यवाद।
3: यहाँहरूले पनि हामीले साइबर ब्युरोको तर्फबाट विशेष गरी किशोर किशोरीहरू यो साइबर अपराध पीड़ित हुने सन्दर्भमा विभिन्न जिज्ञासाहरू राख्नुभयो र हाम्रो अनुरोधहरू पनि राख्ने मौका दिनुभयो, यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद।
2: वहाँ हुनुहुन्थ्यो प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी। साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा यसअघि हामीले चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग पनि कुराकानी गर्यौं। ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
2: सजिलो लागु हुनेछन्।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-88-88 98-12-35-88-88।
8: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासपा महाधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया शुरू हुने, बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने। पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै, संखुवा सभामा पहिरोका कारण 3 परिवार विस्थापित। यस वर्ष मध्य प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाई र गुणस्तरीय बिउ बिजनको अभाव। अमेरिका ईरान वार्ता सकारात्मक रहेको, मध्यस्थकर्ताहरूको भनाई, इजरायल लेबनान युद्ध मुख्य चुनौती। र विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा रुग्वे र केप भर्डे तथा ईरान र बेल्जियमले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। चितवनमा हिजोदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको बन्द सत्र आज हुँदैछ। बन्द सत्रमा सभापति रवि लामिछानेको राजनैतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुढलाकोटीको संगठनात्मक प्रतिवेदनसँगै विधान संशोधन प्रस्ताव प्रस्तुत हुँदैछ। आज दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन, पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फारम वितरण शुरू गर्ने तयारी छ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी मनोनयन पत्र दर्ता गरिनेछ। आज बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारहरू विरूद्ध दावी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि 1 घण्टा दिइएको छ। बेलुकी 7 बजेदेखि 9 बजेसम्म ती दावी परेका उम्मेद्वारहरूबारे जाँचबुझ गरिनेछ। राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। भोलि बिहान 8 बजे साढे 8 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ। गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका हिमाली र पहाड़ी भेगका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेशको 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा तातो लहर तथा बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच पहिरोका कारण संघुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। गएको शनिबार पहिरोले सभा पोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरोको जोखिमकै कारण खाँदबारी नगरपालिका खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिरोले विश्वकर्माको 2 तले घर पछाडितिरको भाग भत्किएको छ। पहिरोको कारण स्थानीय शान्तिरामको घर समेत जोखिममा परेको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोबाट विस्थापितहरू अहिले छिमेकीको शरणमा बसेका छन्। पहिरोका कारण सभापोखरी 1 धुपुमा खेतीयोग्य जमीनमा समेत क्षति पुगेको छ। धुपुका राजन राई, कर्ण राई र अमर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरले जनाएको छ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मध्य प्रदेशमा यस वर्ष उत्पादनमा कमी आएको छ। प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मध्य प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मध्य प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढ़ी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 98,490 मेट्रिक टन गहुँ उत्पादन भएको मध्य प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। प्रतिकूल मौसम, रोग किराको प्रकोप र सिंचाई तथा गुणस्तरीय बिउ बिजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। उज्यालो रेडियो र उज्यालो अनलाइनको संचालक संस्था कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गोरागाईलाई पितृशोक परेको छ। उहाँका पिता भीमप्रसाद गोरागाईको 95 वर्षको उमेरमा हिजो बेलुकी निधन भएको हो। उहाँको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। उहाँका श्रीमती तथा चार छोराहरू गोपाल गोरागाई, गोविन्द गोरागाई, विनय गोरागाई र कृष्ण गोरागाई हुनुहुन्छ। भोजपुरको भुल्केमा जन्मिएका भीमप्रसाद गोराईका ती दिनहरू नामक संस्मरण संग्रह प्रकाशित भएको छ। पुस्तकमा पूर्वी पहाड़को जनजीवन, संस्कृति र उहाँको जीवनका संघर्षपूर्ण घटनाहरू समेटिएका छन्। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दगनाम र झिंगो सिमानामा पर्ने बाँधबाट पिप्लेमा रहेको तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न थालिएको हो। रघुगंगा हाइड्रोका प्रबन्ध संचालक गणेश केसीले आयोजनाको निर्माण सकेका भौतिक संरचनाको परीक्षण गर्ने क्रम चलिरहेको भन्दै 6 किलोमिटर 270 मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताउनुभयो। अब विदेशको खबर। स्विजरल्याण्डमा चलिरहेको अमेरिका र इरान बीचको उच्चस्तरीय वार्तामा मध्यस्थकर्ता देश पाकिस्तान र कतारले उत्साहजनक प्रगति भएको बताएका छन्। दुई देशबीच तनाव कम गर्ने र मध्यपूर्वमा शान्ति स्थापना गर्ने उद्देश्यसहित भएको वार्ताको पहिलो दिन नै केही महत्वपूर्ण सहमति भएको अल जजिराले जनाएको छ। वार्तामा अमेरिका र इरानले लेबनानमा चलिरहेको सैन्य तनाव नियन्त्रण गर्न डिकम्प्लिक्सन सेल स्थापना गर्ने सहमति गरेका छन्। यसले युद्धविरामको पालना सुनिश्चित गर्ने र गलत बुझाइका कारण हुने सैन्य झडप रोक्ने अपेक्षा गरिएको छ। साथै अमेरिका, इरान र लेबनान बीच प्रत्यक्ष समन्वय गर्ने संयन्त्र पनि बनाइने खबरमा उल्लेख छ। मध्यस्थकर्ताहरूका अनुसार वार्तामा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि भएको छ। यसले राजनैतिक रूपमा वार्तालाई दिशा निर्देश गर्नेछ। यस समिति अन्तर्गत प्राविधिक समूहहरूले आणविक कार्यक्रम, प्रतिबन्ध खुकुलो पार्ने विषय र विवाद समाधानका विषयमा काम गर्नेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध कड़ा चेतावनी दिएको विषयपछि इरानी टोलीले केही समय बहुप्रतीक्षित बहुपक्षीय वार्ता रोक्ने निर्णय गरेको थियो। यसले तनाव उत्पन्न भए पनि अन्तत्व संवाद फेरि शुरू भएको खबरहरूमा उल्लेख छ। विश्लेषकहरूका अनुसार यो सम्झौता पूर्ण शान्ति सम्झौता नभए पनि दीर्घकालीन वार्ताको आधार तयार गर्ने महत्वपूर्ण चरण हो। आगामी दिनहरूमा प्राविधिक वार्ताहरू जारी रहनेछन् भने यसले अन्तिम सम्झौतामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। अब खेल खबर। न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणको खेलमा इजिप्टले न्यूजील्याण्डलाई 3-1 गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जीत दर्ता गरेको हो। केही बेर अघि सम्पन्न खेलमा पहिलो हाफमा पछि परेको अवस्था उल्ट्याउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो। इजिप्टले लामो समयपछि विश्वकपमा महत्वपूर्ण सफलता हात पारेको छ। यसैबीच विश्वकप फुटबलमा नै केप भर्डेले दुई पटकको विश्व विजेता उरुग्वेसँग दुई दुईको बराबरी खेलेको छ। गैराती नै इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यस्तै स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। पहिलो खेलमा केप भर्डेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया शुरू हुने। बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने। पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै। संखुवा सभामा पहिरोका कारण 3 परिवार विस्थापित। यस वर्ष मध्य प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाई तथा गुणस्तरीय बहुविजनको अभावले उत्पादन घट्यो। अमेरिका इरान वार्ता सकारात्मक रहेको मध्यस्थकर्ताहरूको भनाई। इजरायल लेबनान युद्ध मुख्य चुनौती। र विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमले बराबरी खेले।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust,
6: BBC News. Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: 9841954 81. Website jhule.com.np.
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन
10: सिस्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर।

0: एसकेएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943334955।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। पुरातत्व विभागले विभिन्न समयमा चोरी गरी विदेश पुर्याएका प्राचीन महत्वका परशुराम मूर्ति, टुडाल र धार्मिक गाथा चित्र बेल्जियमबाट फिर्ता ल्याएको छ। चोरी भएका सम्पदा बेल्जियममा फेला परेपछि स्वदेश तथा विदेश सम्पदा अभियन्ताको सहयोगमा स्वदेश ल्याइएको हो। पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेका ती सम्पदा कुन ठाउँबाट हराएको, त्यसको माग दावी परीक्षण गरेर सम्बन्धित मन्दिरमा पुनस्थापना गरिने पुरातत्व अधिकृत सरिता सुवेदीले बताउनुभयो। भक्तपुर अस्पतालको 123 वार्षिक उत्सवको अवसरमा अस्पतालले जिल्लामा क्रियाशील पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ। बागमती प्रदेशका प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत अस्पतालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको समन्वयमा सम्पन्न स्वास्थ्य परीक्षणमा 51 जना क्रियाशील पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण गरिएको भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष ज्ञान राम श्रेष्ठले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रूपियाँ ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारी, दाङका 29 वर्षीय हेमन्त केसी, सुनसरीका 42 वर्षीय सुकदेव राई, त्यही ठाउँका सुनसरीकै 34 वर्षीय मनिष पोदार, रूपन्देहीका 47 वर्षीय राम रतन मिश्र, कास्कीका 39 वर्षीय अमृत अधिकारी र रौतहटका 35 वर्षीय मीर इस्लामाना रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। र त्रिवी क्रिकेट मैदानमा चलिरहेको प्रथम पीएल सिंह मेमोरियल टी20 कप क्रिकेटमा अहिले काठमाडौँ महानगरपालिका र पोखरा महानगरपालिका बीचको खेल भइरहेको छ। यस्तै दिउँसो 1 बजे विराटनगर महानगरपालिका र ललितपुर महानगरपालिका खेल्नेछन्। हिजो काठमाडौँले वीरगंजलाई 6 विकेटले पराजित गर्यो। वर्षाका कारण 15 ओभरमा छुट्याइएको खेलमा वीरगंजले 8 विकेट गुमाउँदै 111 रन बनाएको थियो। जवाफी ब्याटिङमा काठमाडौँले 12 ओभरमै 4 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै। हराएका प्राचीन महत्वका पुरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो, सम्बन्धित मन्दिरमा पुनस्थापना गरिने। र पीएल कपमा काठमाडौँ र पोखरा महानगरले खेल्दै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। चितुवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन अन्तर्गत आज बन्द सत्र शुरू हुँदैछ। भरतपुरको गेस्ट हाउस चौरमा हिजो उद्घाटन गरिएको महाधिवेशनको बन्द सत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा अहिले शुरू हुँदैछ। बन्द सत्रमा अध्यक्ष रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ। विधान संशोधन आर्थिक र सांगठनिक प्रस्ताव पनि बन्द सत्रमा पेश हुनेछन्। नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि आजै अघि बढ़दैछ। हिजो संशोधन गरिएको निर्वाचन कार्यतालिका अनुसार आज बिहान 10 बजे केही बेरपछि निर्वाचन कार्यालयले अधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्नेछ। प्रारम्भिक नामावली हिजै प्रकाशन भइसकेको छ। मनोनयन दर्ता, दावी विरोध, जाँचबुझ सहित सबै कार्यक्रम आजै दिउँसो सकेर राति 11 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन आयोगले बताएको छ, जसमा 1 जना सभापति र 900 जना केन्द्रीय सदस्यका लागि मतदान गरिनेछ। त्यसपछि दोस्रो चरणको पार्टी पदाधिकारीका लागि निर्वाचन प्रक्रिया शुरू हुनेछ। सपा महाधिवेशनमा 4211 जना प्रतिनिधि सहभागी छन्। सभापतिमा रवि लामिछाने निर्विरोध हुने पक्का छ। विधानले वरिष्ठ नेता पनि छोता रहने व्यवस्था गरेको छ। विधानमा सभापति एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री र 1 महिलासहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ। यसैगरी 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्य हुनेछ। 900 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्नुहुनेछ। 7 प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्। कञ्चनपुरमा 1 वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुंवर पक्राउ परेकी छिन्। भीमदत्त नगरपालिका 18 का अध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार र कुटपीट गरेको अभियोगमा प्रहरीले कुंवरलाई नियन्त्रणमा लिएको हो। हिजो महेन्द्रनगर स्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष र कुंवरबीच भनाभन भएपछि कुंवरले वडाध्यक्षको घाँटीमा समातेर प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। घटना लगत्तै पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुंवरलाई घटनास्थलबाटै पक्राउ गरेको हो। वडाध्यक्ष देवकोटाले कुंवर विरूद्ध अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दर्ता गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब शिक्षक टेक बहादुर रावतले बताउनुभयो। हाल कुंवर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् र उनीमाथि कानूनी प्रक्रिया अघि बढ़ाइएको छ। उक्त घटनाबारे पत्रकार कुंवरले भने फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्षले नै आफूमाथि शुरूमा दुर्व्यवहार गरेकोले प्रतिकार गरेको दावी गरेकी छिन्। धेरैजसो पत्रकारले समेत कुंवरले आफ्नो पेशागत मर्यादाको ख्याल नगरेको टिप्पणी गरेका छन्। यस्तै कञ्चनपुरमै लागू औषधको कारोबारमा संलग्न वडा सदस्य पनि पक्राउ परेका छन्। भीमदत्त 18 कटान स्थित गौरा मन्दिर टोलबाट प्रहरीले सोही वडाका सदस्य रूपा जैरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। उनको साथबाट लुकाई छिपाई राखिएका प्रोमोथाजिन हाइड्रोक्लोराइड सुई 15 एम्पुल र बुप्रेनोफिम हाइड्रोक्लोराइड सुई 15 एम्पुल गरी जम्मा 30 एम्पुल बरामद गरिएको जनाइएको छ। अविरल वर्षासँगै खसेको पहिरोका कारण संखुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभापोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यारबहादुर तामाङका 6 जनाको परिवार भने विस्थापित भएको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोबाट विस्थापित अहिले छिमेकीको शरणमा बसेका छन्। चितुवनमा ट्रकमा स्कूटर ठोक्किँदा 2 जनाको मृत्यु भएको छ। गैराती भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कूटर ठोक्किँदा स्कूटरमा सवार 2 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 26 दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लम्जुङ घर भई भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरूङ रहेका छन्। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा आज बिहान 2:45 बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक मकवानपुर राक्सीराङ गाउँपालिका 3 का 27 वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको छ। र लामो समयदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योग पुनः संचालनमा ल्याउन सक्रियता बढ़ाइएको छ। यसै वर्षदेखि उद्योग संचालनका लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तहबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले बताउनुभयो। भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मरमतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको बताउनुभयो। रुग्ण उद्योगमध्ये हेटौडा कपड़ा उद्योग सबैभन्दा पहिला संचालनमा आउने बताउँदै भण्डारीले कपड़ा उद्योगका लागि बुटवल धागो र कपास खेती पनि यसै वर्ष संचालनमा ल्याउने बताउनुभयो। सरकारी चासोसँगै अहिले उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाई गरिरहेको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: Coming up next.
3: कार्यक्रम सुशेली।
4: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हाकपारे र पालनदेखि देउडा र टप्पासम्म, कार्यक्रम सुशेली। लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम,
5: कार्यक्रम सुशेली।
4: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म
5: कार्यक्रम सुशेली।
6: AIO
7: Yes, AIO All in One Mart, the best place for shopping.
6: के छ र हो खास त्यहाँ?
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
7: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
8: All in One Mart, helping make your life easier.
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नशा सम्बन्धी रोगहरू, नशा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
13: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
14: लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
15: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
16: हो र?
15: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
16: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
15: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
16: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
15: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो तारा संसार 99.4 एकता को आवाज, समानता को आवाज, निष्पक्ष सक्रियता को अभ्यास।
1: रेडियो तारा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुशीली।
3: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हातपारे र पालमदेखि देउरा र टप्पासम्म।
4: सुसेली
3: सुसेली
4: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुसेली सुसेली।
4: हिमशैल, पाखा पर्वत, खोला, जिल्ला सोलुखुम्बु, हामी पनि भावनामा घुम्दै जान्छौं सोलुखुम्बु। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ सुशेलीमा। सुशेली लिएर आइपुगे म ओम भण्डारी। नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुशेली दिने पछि कार्यक्रम यसै समय प्रसारण हुने गर्दछ। हामी सुशेलीमा हाम्रा ठेट गीत सुन्दै सुनाउँदै हाम्रै समाज र संस्कृतिको वरिपरि रहने गर्दछौ। दैनिक सुशेलीका भिन्न प्रस्तुतिमा आज हामी घुम्दै घुम्दै धरतीको धुरी हाम्रो अलकापुरी सोलुखुम्बु पुग्दैछौ। सगरमाथामा शिर नेहुराउनु छ, त्यहीबाट विश्व दर्शन गर्नु छ, अनि जिल्ला सोलुखुम्बुसँग सम्बन्धित अथवा हाम्रा पाखा पर्वत डाँडा पाखाका केही गीत पनि छानी ल्याएका छौं, जसले प्रकृतिको सौन्दर्यतालाई यस्तरी बयान गरेको छ, यस्तरी टिपी बोकी ल्याएको छ, जसलाई सुनेपछि हामी त्यति ठाउँमा नपुगे पनि असाध्यै मन्त्रमुग्ध हुने गर्छौं। कार्यक्रमको आजको खेवारा गीत पहिलो कोसेली मैले छानेको छु, गौरव दर्पणले लेख्नु भएको, कमला खनालको भाका संयोजनमा। गौरव दर्पण, सृष्टि हिङमाङ र साथीहरूको स्वरमा पूर्वै रमाइलो, पूर्वै घमाइलो सुन्दरताको यो शब्द लहरी।

गौरव दर्पणले लेख्नु भएको कमला खनालको भाका संयोजनमा गौरव दर्पण, सृष्टि हिङमाङ र साथीहरूको स्वरमा पूर्वै रमाइलो पूर्वै घमाइलो सुन्दरताको यो शब्द लहरी।

खुम्बु विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको सगरमाथा हिमाल यही सगरमाथा सोलुखुम्बु जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सड़क सुविधासँग आबद्ध भएको मात्र जिल्ला भए तापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेका छन्। सोलुखुम्बु जिल्लालाई पर्यटकहरूको साङ्ग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि सोलुखुम्बु जिल्लाले सधैँ आकर्षित गरिरहेको पाइन्छ। सोलुखुम्बु जिल्लामा पूर्वका सबभन्दा कम जनघनत्व भएको भनेर पनि सोलुखुम्बु जिल्लालाई चिनिन्छ र पहिलाका गाविस र नगरपालिकाहरू अहिले गाउँपालिका र नगरपालिकामा परिणत भएका छन्। ती सबै मिलाएर अहिले सोलुखुम्बुमा 8 स्थानीय पालिकाहरू बनेका छन्। सबै पालिकाहरूको आफ्नै किसिमको विशिष्ट महत्व छ र सोलुखुम्बुको र सिंगो सोलुखुम्बु जिल्लाको महत्व भनेको त्यहाँको पर्यावरणसँगै प्राकृतिक सुन्दरता नै हो। जब नेपाल उपत्यकाबाट किराँतहरू पराजित भए त्यसपछि उनीहरू पूर्वतिर लागे भनेर इतिहासमा उल्लेख भएको छ। त्यो वखतमा पूर्वका 3 गुफामा बसी शिकार खेली आफ्नो जीविकोपार्जन गर्न थाले। किराँत राई थुलुङ भाषा अनुसार शिवले भन्नाले 3 र खोम्बु भन्नाले गुफा छ भनेको हो, जुन शिवले खोम्बु भन्ने वाक्यपछि अपभ्रंश भएर बदलिएर सोलुखुम्बु हुन गएको हो भन्ने अनुमान र धेरै ठाउँमा लिखतहरू पनि भेटिन्छन्। किराँती भाषामा पश्चिमतर्फबाट आई माझ किराँतमा बस्नेलाई खोम्बुङवा भनिन्थ्यो र तिब्बती भाषाको सर शब्द थपिँदा सरखुम्बु भएको र सो शब्द अपभ्रंश भएर सोलुखुम्बु बनेको हो भन्ने जनमत पनि पाइन्छ। सोलुखुम्बु जिल्लाको सदरमुकाम क्षेत्रमा बग्ने सोलु नदी र उत्तर स्थित खुम्बुमा खुम्बुला हिमालको काखमा खुम्बु उपत्यका रहेको र सो शब्दबाट नै सोलुखुम्बु नामकरण भएको किम्बदन्ती पनि त्यहाँका गाउँठाउँमा अझै छ। तिब्बती र शेर्पा भाषामा सार खुम्बु भन्नाले पूर्वतर्फको पवित्र पुण्य भूमि जनाउँछ र त्यही शब्द अपभ्रंश भएर सोलुखुम्बु मानिएको मत पनि स्थापित छ। यसरी सोलुखुम्बु जिल्लाका नामकरणको विषयमा अलग अलग विचार र अलग अलग किम्बदन्तीहरू गाउँघरमा त्यहाँका स्थानीयमा बाँचिरहेको छ रहिरहेको छ। सोलुखुम्बु जिल्लाको महत्व विश्वको सर्वोच्च धुरी सगरमाथा भएर मात्र होइन, त्यहाँको सांस्कृतिक प्राकृतिक र अन्य सामाजिक जीवनशैली र भौगर्भिक सम्पदासँगै जडीबुटी यो विश्वमा प्रसिद्ध रहेका विभिन्न वन बनेलु प्राकृतिक सम्पदाले पनि सोलुखुम्बु जिल्ला महत्व छ। पूर्वमा सङ्खुवासभा र भोजपुर जिल्ला, पश्चिममा दोलखा र रामेछाप जिल्ला अनि उत्तरमा चीनको तिब्बत, दक्षिणमा ओखलढुङ्गा र खोटाङ जिल्लाभित्र सोलुखुम्बु घेरिएको छ। 3,39,776 हेक्टर सोलुखुम्बुको क्षेत्रफल रहेको छ। विशेषत सोलुखुम्बुको हिमाली क्षेत्र भनेर सोलुखुम्बु जिल्लालाई चिनिन्छ र हामीले भन्नै पर्दैन, अन्य कुरा घोटलिनै पर्दैन। सबभन्दा होचो ठाउँ सोलुखुम्बुमा 600 मिटर रहेको छ भने सबभन्दा अग्लो ठाउँ त विश्वकै धुरी सगरमाथाको उचाइ भइ नै हाल्यो। त्यसकारण सोलुखुम्बु जिल्ला पुण्य भूमि हो, सांस्कृतिक र सभ्यताको केन्द्र हो, प्राकृतिकताको सुन्दर स्थल पनि हो। विश्वको सबभन्दा अग्लो भूभाग सगरमाथाको शिरदेखि 600 मिटर उचाइको तुइनटार भूभाग यही सोलुखुम्बुमा जिल्लामा पर्दछ। यहाँका बेसी र खोज अनि विभिन्न उपत्यकाले पनि सोलुखुम्बु महत्वपूर्ण छ। विभिन्न उच्च पर्वतीय हिमाली श्रृंखला, डाँडा पाखा, खोच बेसी, खोल्सा, ताल तलैया, विभिन्न किसिमका जड़ीबुटी, खानी, कस्तुरी, दुर्लभ वन्यजन्तु र सांस्कृतिक सम्पदाको धनी जिल्ला हो सोलुखुम्बु। जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र सङ्खुवासभा, पश्चिममा दोलखा र रामेछाप लगायतका जिल्लाहरू सोलुखुम्बुभित्र रहेको छ। यस किसिम सोलुखुम्बुको प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व छ। सबभन्दा बढ़ी त सगरमाथाको शिरले पनि सोलुखुम्बु विश्व प्रसिद्ध रहेको छ। त्यहाँका विभिन्न अन्य हिम श्रृंखलाको पनि आफ्नै किसिमको विविधता र महत्व छ। आज हामी
त्यही सोलुखुम्बु पुगेका छौं। प्रदेश नम्बर एकको सोलुखुम्बु जिल्ला अहिले विकासको गतिमा भौतिक विकासमा अझ अगाडि बढ्दैछ। हुन त सोलुखुम्बु जिल्लामा सगरमाथा भएकै कारणले पनि त्यहाँको विकास र समृद्धि ठाउँ ठाउँमा दशकौं पहिलादेखि भएकै थियो। जब सगरमाथा आरोहणको प्रारम्भ भयो अझ सगरमाथामा पहिलो मानव पाइला परिसकेपछि त सोलुखुम्बुका विकासमा केही न केही अवश्य योगदान भएको छ र विश्वका मानिसको दृष्टि सोलुखुम्बुमा परेको छ भने स्थानीयले पनि आफ्नो जिल्ला, आफ्नो गाउँ र आफ्नो ठाउँलाई विकास गर्न, राम्रो बनाउन अनेक अनेक प्रयत्न अवश्य गरिरहनु भएको छ। यस किसिम पनि सोलुखुम्बु विश्वका मान्छेहरूको प्रमुख आकर्षणको गन्तव्य जिल्ला, गन्तव्य स्थल रहेको छ भने हामी नेपालीकै पनि घुम्नै पर्ने स्थल रहेको छ। सगरमाथा अथवा हिमाल आरोहण, हिमालको परिदृश्य सँगसँगै त्यहाँको सांस्कृतिक जनजीवन पनि सबैका निम्ति पठनीय र दृश्यनीय खुला संग्रहालय जस्तै रहेको छ। आज हामी त्यही सुन्दर, त्यही प्राकृतिक र ऐतिहासिक अनि विभिन्न महत्वले महत्वपूर्ण जिल्ला सोलुखुम्बु पुगेका छौं। प्रदेश नम्बर एकको सोलुखुम्बु जिल्ला अहिले पनि विकासको गतिले अगाडि नै रहेको छ र त्यहाँका तल्ला खोचहरूमा, फाँटहरूमा, उपत्यकाहरूमा अन्न अनाज फल्छ भने प्राय हिमाली जनजीवन भएकोले खेतीपातीमा कम तर पर्यटनमा त्यहाँका स्थानीयले ठूलै प्रगति गर्नुभएको छ। सँगै सगरमाथा भएका कारण सोलुखुम्बुवासीलाई भाग्यमानी भन्नै पर्दछ। त्यहाँका स्थानीय बासिन्दाहरूले सगरमाथाको शान र मानबाट पनि आफू विश्व प्रसिद्ध हुन अथवा चिनिन मौका पाउनु भएको छ। यो सबैलाई सबैका भागमा कहाँ पर्दछ, त्यसकारण भाग्यमानी सोलुखुम्बुका स्थानीयहरूसँग आज हामी भावनात्मक रूपमा मन हृदयबाट साक्षात्कार गरिरहेका छौं। त्यहाँका गाउँठाउँ पुग्नु छ। अहिले त त्यहाँका स्थानीय पालिकाहरू पहिलाका गाविस र नगरपालिका मिलाएर 8 स्थानीय संरचना निर्माण भएका छन्। सोलु दुधकुण्ड नगरपालिका, सुनकोशी गाउँपालिका, खुम्बु पासङ लामो गाउँपालिका, दूत कौशिका गाउँपालिका अनि नेचा सल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका, लिखु पिके गाउँपालिका र सोताङ गाउँपालिका गरी 8 संरचनाहरू छन्। यी सबै ठाउँमा त शब्द बानकीबाट शब्द सयर गर्दै पुग्न कहाँ भ्याउला र जति भ्याइन्छ त्यति आज सोलुखुम्बुमै रहनेछौ। त्यहीको तनमन भुल्ने, त्यहीको रनबन देखिने, गाउँठाउँ देखिने अथवा सम्झना आइहाल्ने गीत पनि छानी ल्याएका छौं। कार्यक्रममा यति बेला अर्को गीती कोसेली जसले सोलुखुम्बुको बारेमा थप केही न केही अवश्य दर्शाउनेछ, जानकारी दिनेछ। अनि प्रेम पिरती प्रेमका लाली गुनास त गीतमा नफुल्ने कुरै भएन। दुर्गा गुरूङ, भूपेन्द्र गुरूङ, भीम गुरूङ अनि नीता गुरूङको स्वरमा रेशम गुरूङले लेख्नु भएको यो गीत

जता हेरे पनि पूर्वै रमाइलो पूर्वै घमाइलो पाखा पर्वत छन् अल्का टाकुरीहरूबाट विश्व विचरण गर्न सकिन्छ। आज हामी यस्तै र यिनै गीतहरूसँगै चोमोलुङमा पुग्दैछौ। सगरमाथाको काखमा पुग्नु छ, शिखरबाट अनेत्र परपरसम्म हेर्ने कोशिस गर्नु छ। साबिकको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो सोलुखु।

गीतमा शब्द मात्रै छैन, गीतमा भाका र बाजा मात्रै छैन। लाग्दछ यो भाका सुन्दै गीत सुन्दै जाँदा ती भीर पाखा पर्वत डाँडा भन्ज्याङमा हामी आफै उभिएर त्यो दृश्य हेरिरहेका छौं। सोलुखुम्बुको चर्चा गरी साध्दै छैन, खम्जुङको बारेमा कुरा गर्यो भने घण्टौं लाग्दछ। त्यसो त लुक्लाको बारेमा, सोलुखुम्बुका अन्य विभिन्न स्थानहरू जसका बारेमा मैले भन्नै पर्दैन, मलाई भन्दा अधिक कुरा त यहाँलाई नै थाहा अवश्य छ। डाँडा काँडा, भीर पाखा, खोल्सा खोल्सी, वन जंगल, टार बेसी आदि विविधतायुक्त धरातलीय स्वरूप भएको सोलुखुम्बु जिल्लालाई मुख्य रूपमा तीन भागमा बाँड्न सकिन्छ, हिमाली क्षेत्र, उच्च पर्वतीय क्षेत्र अनि मध्य पहाड़ी क्षेत्र। यो क्षेत्रमा हिमाली क्षेत्रमा महालंगु र अन्य हिम श्रृंखलाहरू पर्दछन्। हिम शिखरहरूको त त्यहाँ एक किसिमको ठूलो चाहिने माला नै बनेको छ र सोलुखुम्बु जिल्लालाई पर्यटनको सांग्रीला भनेर पनि चिनिन्छ। विश्वको सर्वोच्च चुचुरो सगरमाथा हिमाल यही क्षेत्रमा पर्छ भने सोलुखुम्बु जिल्लाको प्रमुख गौरवको रूपमा रहेको यो क्षेत्र पर्वतारोहण र दृश्यावलोकनको लागि विश्व प्रसिद्ध छ। उच्च हिमाली क्षेत्र, यो क्षेत्रमा हिमाली क्षेत्रमा महालंगु र अन्य हिम श्रृंखलाहरू पर्छन्। विश्वको सर्वोच्च चुचुरो जसलाई स्थानीय भाषामा चोमो लोङमा पनि भनिन्छ, यही ठाउँमा छ भने महालंगुर श्रृंखलाको शिखर सगरमाथा शिरमा रहेको छ। अन्य प्रमुख हिम शिखरमा लोत्से अनि ग्याचुङगाङ, नुबरे, चामलाङमा पुमोरी, आमाडब्लम, थामसेर्कु, नोम्बुर, लोचेसर अनि पासाङ लामु अनि हिम शिखर पनि सोलुखुम्बुमा थुप्रै छन् जसका बारेमा हामीले यति नै समयमा के चर्चा गरी भ्याउँछौं र। त्यसो त उच्च पर्वतीय सोलुखुम्बुका क्षेत्रमा खुम्बु तथा वरिपरिका उच्च उपत्यकाहरू रहेका छन्। फापर, उवा, आलु आदिको खेती हुने शेर्पा जातिको मुख्य बसोबास रहेको उच्च पर्वतीय क्षेत्रमा पर्ने प्रमुख स्थानहरू पर्यटन व्यवसायको लागि अति उर्वर अब्बल मानिन्छन्। त्यहाँका प्रत्येक गाउँठाउँहरू पर्यटकीय हिसाबले महत्वपूर्ण र विकसित पनि छन्। मेरा पीक, पीके डाँडा, काला पत्थर, मौली खर्क, दूध पोखरी, लम्चुरा, धर्म पीक अनि रातांगे डाँडा आदि स्थानीय क्षेत्रका महत्वपूर्ण ठाउँहरू हुन् भने मध्य पहाड़ी क्षेत्र यिनीहरूको तुलनामा खेतीपातीमा अलि अब्बल मानिन्छ र जनघनत्व पनि मध्य पहाड़ी क्षेत्रमा विस्तारै बढ़दै गएको छ। जिल्लाको अधिकांश आबादी भएको यो क्षेत्र हावापानीको दृष्टिकोणले अत्यन्त राम्रो छ। यो मध्य पहाड़ी क्षेत्रको भागमा मकै, कोदो, तोरी, आलु तथा फलफूलमा उच्च स्थानमा स्याउ र दक्षिणी क्षेत्रमा सुन्तला खेती गरिन्छ। सोलुखुम्बु जिल्लाका दूधकोशी, लिखु, सोलु आदि प्रमुख नदी तथा खोलाहरूको किनारमा प्रशस्ती धान खेती पनि हुन्छ। यस किसिम सोलुखुम्बुका तीनटै क्षेत्र, मध्य पहाड़ी क्षेत्र, उच्च पर्वतीय क्षेत्र र हिमाली क्षेत्र महत्वपूर्ण रहेका छन्। दृश्यावलोकनको लागि, सांस्कृतिक चिनारी लिनको लागि अनि पर्यटकीय महत्व थाहा पाउन या पर्यटकीय अवस्थाको गतिविधि बुझ्नको लागि र स्थानीयले गरेका मेहनत, त्यहाँको जाँगरलाई हेर्न पनि यी तीनटै ठाउँ महत्व कराएका छन्। हावापानीको वर्गीकरण अनुसार जिल्लाको हावापानीलाई दुई भागमा बाँडिएको छ र यी तटीय तल्ला क्षेत्रहरूमा केही न्यानोपन महसुस गर्न सकिन्छ भने माथिल्ला ठाउँहरू निकै चिसा हुने गर्दछन्। कतिपय गाउँहरूका माथिल्ला ठाउँमा त बाह्रै महिना जस्तो हिउँ जमिरहन्छ र विशेषत सोलुखुम्बु जिल्ला आय आमदानीमा कृषि आमदानी या अरू कुराको आमदानी भन्दा पर्यटनको विकास गरेर त्यहाँ चाहिने भौतिक पूर्वाधारहरू अझ थपेर पर्यटनको आमदानीबाट नै जिल्लाले प्रशस्त कमाउन सक्दछ र सोलुखुम्बु जिल्लामा वास्तवमा हामीले हिम श्रृंखलाको मात्रै कुरा गर्छौं, सगरमाथाको मात्रै कुरा होइन, जल सम्पदाको हिसाबले पनि सोलुखुम्बु जिल्ला निकै धनी रहेको छ। दूधकोशी नदी, इंखु खोला अनि सोलु खोला, बेनी खोला, हागा खोला अनि चिमदिङ खोला, सिसा खोला साथै नुम्चे, लोत्से र खुम्बु हिम नदी प्रमुख त्यहाँका नदी नाला हुन् र जिल्लाका मुख्य ताल कुण्डहरूमा दूधकुण्ड, दूध पोखरी, जालिम पोखरी, पाँच पोखरी र साल्पा पोखरी पनि महत्वपूर्ण स्थल हुन् जसलाई त पर्यटनको दृष्टिले पनि निकै सम्भावनाका सम्पदाहरू मान्न सकिन्छ। सदरमुकाम सल्लेरी बजार जिल्लाको दक्षिण भागमा पर्ने त्यहाँको सोलुखुम्बु जिल्लाको मुख्य बजार क्षेत्र हो।
त्यो ठाउँमा दैनिक उपभोग्य वस्तुका साथै विदेशी सामान र मूलत गलैंचाको समेत राम्रो व्यापार हुने गर्छ। सोलुखुम्बु जिल्लाको अर्को प्रमुख बजारका रूपमा सगरमाथाको प्रवेशद्वारको रूपमा रहेको नाम्चे बजार पनि हो। पर्यटकीय बजारको रूपमा रहेको नाम्चे बजारमा सुविधा सम्पन्न होटल र वासस्थानहरू छन्। त्यहाँ मुख्य रूपमा उत्तरी सीमा क्षेत्र तिब्बतबाट समेत व्यापार गरिन्छ। यस बाहेक सोलुखुम्बु जिल्लाका अन्य साना बजारहरूमा नेचा बेतघारीमा पर्ने नेचा बिहिबारे बजार, नेले बजार, सोताङ बजार, टाफ्टिङ खामदिङ हाट, भकाञ्जेको किन्जा बजार, बासाको सोमबारे हाट, सल्यान गाउँको बुधबारे हाट, चौरी खर्कको लुक्ला बजार अनि बुङ गाउँको बुङ बजार पनि व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेका छन् भने सोलुखुम्बु धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण छ। त्यहाँ बालेश्वर महादेवको मन्दिर, ज्वालामाई देवीको मन्दिर, पञ्चकन्या स्थान, कालिका देवी स्थान, दूतकुण्डेश्वर महादेव, ठकुमाल देवी स्थान, कांगेल सोलुखुम्बु, सिद्धनाथ मन्दिर, जाल्पा देवी स्थान, त्यसै गरी सिंहकाली देवी, गुप्तकाली देवीको मन्दिर, कालिका देवी, जाल्पा देवी अनि सल्यान स्थित महादेव मन्दिर, कोठ्योम लगायतका थुप्रै धार्मिक स्थलले पनि महत्वपूर्ण छन्। त्यसकारण सांस्कृतिक रूपमा, ऐतिहासिक रूपमा, धार्मिक रूपमा र पर्यटकीय महत्वको रूपमा सोलुखुम्बु धनी रहेको छ। त्यही सोलुका शब्द सुनाउनु छ अनि सोलुकै भाका र त्यही वरपरका स्थानीय माथिल्ला हाम्रा नेपालका पहाड़ी जनजीवनका गीत संगीत, हिमाली क्षेत्रको त्यो सुन्दरताका दृश्य शब्दबाटै सुन्नु छ। कार्यक्रम सुशेलीमा आज हामी सोलुखुम्बुमा छौं। घुम्दै फिर्दै धरतीको धुरी हाम्रो अलकापुरी सोलुखुम्बु पुगेका छौं।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
2: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा तपाई सुन्दै हुनुहुन्छ
0: कार्यक्रम सुशेली।
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हतपारे र पालमदेखि देउरा र टप्पासम्म।
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुशेली सुशेली।
3: सुशेलीमा तपाईलाई पुनः स्वागत छ। आज हामी सुशेलीमा घुम्दै फिर्दै धरतीको धुरी हाम्रो अलकापुरी सोलुखुम्बु पुगिरहेका छौं, जहाँ सगरमाथामा शिर नेहुराउनु छ अनि त्यहीका पाखा पर्वत र जनजीवन बुझ्नु छ। विशेषत सोलुखुम्बु जिल्लामा बसोबासको हिसाबले शेर्पा समुदायको बाक्लो बस्ती माथिल्ला पहाड़ी क्षेत्रमा रहेका छन् भने त्यो सँगै अन्य विभिन्न जात जातिको पनि बसोबस्ती रहेकोले नेपालको विविधताको संस्कृति जान्न सोलुखुम्बु महत्वपूर्ण स्थल हो भने शेर्पा समाज र त्यहाँको संस्कृति जान्न एकदम उपयुक्त स्थल पनि हो। सोलुखुम्बु सगरमाथा भएको हिसाबले अनि शिखरहरूको धनी भएको हिम शिखरहरूको चाहिने धेरै शिखरहरू भएको ठाउँ मात्रै नभएर धार्मिक हिसाबले पनि विभिन्न मठ मन्दिर र तीर्थस्थलले भरिएको जिल्ला पनि हो। तिनीहरू मध्ये दूधकुण्डको आफ्नै महत्व छ। दूधकुण्ड जाने आन्तरिक पर्यटकको संख्या पछिल्ला वर्षमा बढ़िरहेको छ। नेपालमा दूधकुण्ड जस्ता थुप्रै धार्मिक स्थलहरू छन् जसले राम्रै प्रचार पाएका छन् र स्वदेशी तथा विदेशी पर्यटकहरूको ओइरो लाग्ने गर्छ, तर दूधकुण्डको त्यति धेरै प्रचार प्रसार भएको छैन। सोलुखुम्बु जिल्लाको टाक्सिन्दुमा अवस्थित यो पवित्र धार्मिक स्थल पर्यटनको दृष्टिले एउटा सुन्दर गन्तव्य बन्न सक्छ। 4600 मिटरको उचाइमा रहेको दूधकुण्डमा हरेक भदौको जनै पूर्णिमामा भव्य मेला लाग्छ। केही दर्शनार्थीहरू आफ्नो समय अनुकूल एक दिन अगावै अर्थात चतुर्दशीकै दिन दर्शन गरेर फर्कने गर्छन् र सोलुखुम्बु लगायत अन्य छिमेकी जिल्लाका श्रद्धालु भक्तजनको भीड़ लाग्छ। नुम्बु हिमालको काखमा रहेकाले यसको सौन्दर्य अझ बढ़ेको छ। उच्च ठाउँको कठाङ रिदो जाड़ोको पनि कुनै पर्वाह नगरी तीर्थालुहरू दर्शनको लागि दूधकुण्ड पुग्ने गर्नुहुन्छ। युवा युवतीदेखि वृद्ध वृद्धासम्म दर्शन गर्न दूधकुण्ड पुग्नुहुन्छ। मनले चिताएको काम पूरा हुने, सन्तान प्राप्ति हुने, धनलाभ हुने जस्ता आर्थिक विश्वास दूधकुण्डमा राखेका छन् दर्शनार्थी भक्तालुले। दूधकुण्ड यस्तो ठाउँ हो जहाँ हामीले स्वर्णिम आनन्दको अनुभूति गर्न सक्छौ। सारा दुःख दर्द पीर व्यथा आदि भूल्न सकिन्छ। त्यहाँ सुरक्षाका बारेमा ढुक्क भएर साथ जान सकिन्छ। लेक लागेर बिरामी भए पनि रेडक्रसले निशुल्क रूपमा स्वास्थ्य शिविर राखिदिएको छ। अन्य किसिमका भौतिक पूर्वाधार पनि अहिले दूधकुण्डमा निर्माण भएदेखि स्थानीय पर्यटकको स्थानीय भक्तजनको दूधकुण्डमा उपस्थिति वर्षेनी बढ़दै गएको छ। वरपरका जिल्लाबाट जाने दर्शनार्थीको संख्या पनि उल्लेख्य छ। धार्मिक स्थल दूधकुण्ड जस्तै सोलुखुम्बुका अन्य विभिन्न स्थलहरू छन्। लुक्ला, नाम्चे बजार लगायत सोलुखुम्बुको एउटा भन्नै पर्ने र जानै पुग्नै पर्ने खुमजुङ उपत्यका पनि हो। खुमजुङ गाउँमा पर्ने खुमजुङ उपत्यकालाई पर्यटकीय क्षेत्रमा हरित उपत्यकाका नामले चिनिन्छ। पर्यटनको उपत्यका भनिएको नाम्चे भन्दा केही माथि समुद्री सतहदेखि 3800 मिटरको उचाइमा रहेको खुमजुङ उपत्यका अर्थात ग्रीन भ्याली विस्तारै अन्तर्राष्ट्रिय स्तरमा परिचित हुन थालेको छ। खुमजुङ युवा क्लबको नेतृत्वमा सञ्चालन गरिएको अभियानले खुमजुङको खुम्दे र खुमजुङ गाउँलाई हरित उपत्यकामा परिणत गरेको हो। पर्यटक तथा पर्यावरण दुवैलाई आकर्षण गर्ने उद्देश्य राखिएको यो उपत्यकाको करिब 700 घरधुरी सबैको छाना हरियो रंगको जस्ता पाताले छाइएको छ। खुमजुङ युवा क्लबका अनुसार प्रत्येक घरले कम्तीमा पनि छानो हरियो रंगको प्रयोग गर्नुपर्ने अभियान चलाइएको थियो। यसले चराचुरूङ्गी र वन्यजन्तुलाई समेत आकर्षण गर्ने बताइएको छ। त्यहाँको नियम अनुसार अन्य रंगको छानो प्रयोग गर्ने घर परिवारले मध्यवर्ती क्षेत्र विकासको नियन्त्रणमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज भित्रको घाँस दाउरा काट्न पाउँदैनन्। यति कुराले पनि सबैले आफ्नो घरको छानालाई हरियो बनाइदिनु भएको छ। खुमजुङ पुग्न सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट पैदल चारदेखि पाँच दिन लाग्छ भने हवाई यात्रा मार्फत जाँदा लुक्लामा झरिसकेपछि खुमजुङ पुग्न तीन दिन लाग्छ। अस्तित्वमा छ भनेर दावी गरिएको रहस्यमय जीव यतिको टाउको गोछाला त्यही खुमजुङको खुम्दे स्थित गुम्बामा रहेकाले पनि पर्यटकहरूको रोजाईमा पर्छ। खुमजुङ पुग्न जानेहरू वर्षै नै बढ़िरहनु भएको छ, संख्या बढ़िरहेको छ। यो उपत्यका शेर्पा समुदायले देवताका रूपमा पुज्ने खुम्बी ह्युला हिमालको काखैमा छ। अधिकांश शेर्पाको घरमा सञ्चालन गरिएको होमस्टेको कारण आन्तरिक तथा बाह्य पर्यटकको लागि खाने बस्ने समस्या हुँदैन। खुमजुङ पुग्ने जो कोहीले प्रथम सगरमाथा आरोही स्वर्गीय सर एडमन्ड हिलारीले स्थापना गरिदिनु भएको खुमजुङ माध्यमिक विद्यालय पनि अवलोकन गर्न सक्छन्। यसरी खुमजुङको विश्वव्यापी लोकप्रियता छ। खुमजुङ पुग्नको निम्ति धेरै किसिमका योजना बनाएर विशेष तयारी गरेर जानु पर्दछ, तर जो मान्छे खुमजुङ पुग्यो अब नफर्कौं भन्ने मनमा सोच्छ, खुमजुङ बसिरहौं जस्तो लाग्छ, एक दिन भए पनि बस्न पाए हुन्थ्यो भन्ने सबैको मनमा रहन्छ। यदि मन नभई नभई मन अमिलो बनाएर खुमजुङसँग विदा भएको मान्छे पनि पुनः खुमजुङ कहिले जाउँ भनेर मनमने हुटुटी भइरहन्छ। यस किसिमको आकर्षण छ, यस किसिमको मोहनी छ खुमजुङ उपत्यकासँग। विश्वका अन्य विभिन्न मुलुकका मान्छेले खुमजुङ पुग्दा जिउँदैमा स्वर्ग टेकेको र स्वर्ग देखेको अनुभूति गर्नुहुन्छ। यस किसिमको महत्वपूर्ण सम्पदा खुमजुङ लगायत अन्य विभिन्न ठाउँ गाउँ दाखा डाँडा पाखा पर्वत र हिमचुलीहरूले सगरमाथा धनी छ। यस किसिम अघि पनि मैले भने सगरमाथा जिल्लाका स्थानीयको भाग्य बलियो छ, जसले यस सधैँभरि स्वर्गतुल्य भूमि टेक्न र देख्न पाउनु भएको छ। विश्वका मान्छे केही छिन अथवा केही दिन देख्नु स्वर्गानुभूति गर्छन्, त्यहाँका स्थानीयको लागि यो गौरवको कुरा हो। यही गौरव र यही अपनत्वले स्थानीय सोलुखुम्बुवासीलाई अझ मेहनत गर्न आफ्नो गाउँठाउँ र आफ्नो पर्यापर्यटनको विकासको निम्ति लागि पर्न बल पुर्याएको छ। त्यसकारण त महत्व छ सोलुखुम्बु। सोलुखुम्बुका अनेक गीत छन्, अनेक सम्झना छन्। सोलुखुम्बुमा जन्मनुभएका स्थानीय सन्ततिहरूले विश्वमा प्रसिद्धि कमाउनु भएको छ, विभिन्न कीर्तिमान राख्नु भएको छ। शिक्षा स्वास्थ्यमा अनि विशेषत हिमाल आरोहणमा सोलुखुम्बुका स्थानीय शेर्पा समुदायले पुर्याउनु भएको योगदान विश्वमै तारिफ जन्य छ। कार्यक्रम सुशेलीमा आज हामी त्यही धेरै कुरा मध्ये केही छोटा थोरै कुरा टिपटाप गरेर सम्झेर सुनाइरहेका छौं। कार्यक्रममा यति बेला चाहिँ एउटा अर्को गीत सुनाउँछु। मिङमा नुरु शेर्पाले लेख्नु भएको यो गीतलाई आनन्द कार्कीले स्वर दिनुभएको छ।

सुन्दर शब्द लहरी र सोलुखुम्बुको सम्झना आँखै अगाडि दृश्याउने गीत मिङमा नुरू शेर्पा स्वयंले लेख्नु भएको र आनन्द कार्कीले गाउनु भएको हामीले सुनिम सुनायौं। सोलुखुम्बुसँग धेरै चीज छ जसका बारेमा हामी छोटो समयमा के जान्न सक्छौं र नाम्चे बजार, सगरमाथा आधार शिविर, खुमजुङ उपत्यका, लुक्ला लगायत सल्लेरी, सोलुखुम्बुका अनेक अनेक स्थलहरू छन्। त्यहाँको हामीले हिमाली पर्यटनको बारेमा धेरै कुरा जान्न पर्नेछ, बुझ्न पर्नेछ। सगरमाथाकै बारेमा एउटा सन्दर्भको मात्रै कुरा गर्यौं भने हामीलाई घण्टौं लाग्छ। यस किसिमको त्यहाँको सम्पदा रहेको छ, यो प्राकृतिक सम्पदाले सगरमाथा रहेको जिल्ला सोलुखुम्बु निकै धनी छ। र लुक्लाका बारेमा र केही स्थानको बारेमा त छुटाउने हुँदैन। हिमाली क्षेत्रमा अवस्थित लुक्ला सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार हो। सोलुखुम्बु जिल्लाको चौरी खर्कमा रहेको सानो उपत्यका जस्तै लाग्ने लुक्ला नेपालको प्रसिद्ध पर्यटकीय स्थल पनि हुन गएको छ। सगरमाथा आधार शिविरको प्रवेशद्वारका रूपमा लिइने लुक्ला बजारको उचाई 2800 मिटरमा छ र त्यहाँबाट 6-7 घण्टाको पैदल यात्रामा नाम्चे बजार पुग्न सकिन्छ। लुक्लाको जनसंख्या त्यति धेरै छैन र हवाई यातायात लुक्ला जाने मुख्य साधन हो। काठमाडौँबाट 1/2 घण्टाको उडानमा लुक्लाको तेन्जिङ हिलारी विमानस्थल पुग्न सकिन्छ भने जिरी हुँदै 7 वा 8 दिनको पैदल मार्गबाट पनि लुक्ला पुग्न सकिन्छ। लुक्लामा सबै चीज बोकेर लानुपर्ने, भरियाले लानुपर्ने, भारी बोकेर अनि त्योसँगै हवाई जहाजबाट लानुपर्ने भएकाले उपभोग्य वस्तु निकै महँगो छ। चौरीको घिउ र नुन मिसाइएको चिया तथा लसुनको सुप लुक्लाका प्रसिद्ध परिकारहरू हुन्। सिजनमा विदेशी पर्यटकहरूको घुइँचो लाग्ने त्यहाँका अधिकांश होटलहरू खचाखच हुने गर्छन्। पर्यटनको सिजनमा आकाश खुलेको समय लुक्लाबाट कोङदो लगायत हिम श्रृंखला निकै मनोरम रूपमा देख्न सकिन्छ। न्यानो कपड़ा र बाक्ला जुत्ता बोक्नु जानेहरूको लागि उपयुक्त हुन्छ भने हवाई जहाजबाट ढुवानी गर्नुपर्ने भएकाले प्राय खानेकुरा वासस्थान लुक्लामा सस्तो छैन, महँगै छ। लुक्ला जस्ता जर्जनौ छन् सोलुखुम्बुका त्यहाँका पर्यटकीय स्थलहरू र त्यहाँका माथिल्ला पहाड़ी क्षेत्रहरूमा रहेको शेर्पा समुदायका बस्तीहरू सबैको निम्ति सांस्कृतिक रूपमा अनि त्यसै गरी सभ्यताको चिनारी लिन पठनीय स्थलहरू हुन् लाग्छ। सोलुखुम्बु सिंगो जिल्ला खुला संग्रहालय जस्तै छ, जहाँबाट अधिक कुरा हामीले जान्न र पढ्न बाँकी छ। विश्व समुदायको ध्यान त्यता जाओस्, अझ हामी नेपालीहरूले सकिन्छ र भ्याइन्छ भने एकपटक जीवनकालमा सोलुखुम्बुका स्थल टेक्न पाए स्वर्ग देखेको र टेकेको अनुभूति हुन्थ्यो। कमसे कम सगरमाथाको उचाइमै सबै शिखरमा पुग्न नसके पनि नजिकबाट सगरमाथाको काखमा शिर राख्न पाए जीवनमा चिताएको पुग्थ्यो होला, स्वर्गको अनुभूति हुन्थ्यो। त्यस किसिमको आनन्ददायक र फलदायी स्थल छ सोलुखुम्बु जिल्ला। यिनका बारेमा चर्चा गरेर घुमेर भनेर हेरेर कहिल्यै भ्याइँदैन। जति हेर्दा पनि नथाक्ने, हेरेर नभ्याइने, देखेर पुगेर नभ्याइने स्थलहरू सोलुखुम्बुसँग छन्। आज हामी त्यही सोलुखुम्बुका विभिन्न रमणीय स्थलको सेरोफेरोमै रहिरहेका छौं। कार्यक्रममा एउटा गीत त नछुटाई सुनाउन मन भएको छ, डाक्टर रेणुकाले लेख्नु भएको जेनी राई अनि जसिहाङ राई र साथीहरूको स्वरमा सोलुखुम्बु आउनु है आउनु हजुर।

0: डल्लोकुम्पू आउनु हि हजुर जेनी राई जस्ती हाङ राई र साथीहरूको स्टोरमा गीत बजिरहेको छ, गीतले आह्वान गरिरहेको छ डल्लोकुम्पू घुम्न सबै आउनुहोला। सगरमाथाको शिखरमा उच्च बिन्दुमा पुग्ने प्रयास हामी सबैले गर्नुपर्छ। जीवनको कालखण्डमा कमसेकम एकपटक डल्लोकुम्पू पुग्यो, यी गाउँ ठाउँहरू देखियो भने स्वर्गानु अनुभूति, त्यसको प्यास अवश्य मेटिनेछ। आज हामीले घुम्दै फिर्दै धरतीको धुरी डल्लोकुम्पूका शब्द लहरी सुनाउने कोशिश गर्यौं। सगरमाथाको शिरमा हामीले सगरमाथाको काखमा शिर निहुराएर मनको कामना व्यक्त गर्ने कोशिश गर्यौं। कार्यक्रम आजलाई सकिने बेला भयो, सुनिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रममा बजेका गीत संगीतका आदरणीय सर्जक
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 11 बज्यो।

कासोपा महाधिवेशनमा 4211 जना प्रतिनिधि रहेका छन्। सभापतिमा रवि लामिछानेको निर्विरोध हुने पक्का छ। विधानले वरिष्ठ नेता स्वतः रहने व्यवस्था गरेको छ। विधानमा सभापति एक एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिला सहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। यस्तै गरी एक कोषाध्यक्ष, दुई सहको सदस्य, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्य हुनेछ। 900 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। 7 प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्। कञ्चनपुरमा एक वडा अध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्य कुंवर पक्राउ परेकी छन्। भीमदत्त नगरपालिका 18 का वडाध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार र कुटपिट गरेको अभियोगमा प्रहरीले कुंवरलाई नियन्त्रणमा लिएको हो। हिजो महेन्द्रनगर स्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष कुंवर बीच भनाभन भएपछि कुंवरले वडाध्यक्षको घाँटीमा समातेर प्रहरी प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। घटना लगत्तै पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुंवरलाई घटनास्थलबाट लिएको थियो। वडाध्यक्ष देवकोटाले कुंवर विरूद्ध अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दर्ता गराएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो। हाल कुंवर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् र उनीमाथि कानूनी प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। उक्त घटनाबारे पत्रकार कुंवरले भने फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्षले नै आफूमाथि शुरूमा दुर्व्यवहार गरेकोले प्रतिकार गरेको दावी गरेकी छिन्। धेरैजसो पत्रकारहरूले समेत कुंवरले आफ्नो पेशागत मर्यादाको ख्याल नगरेको टिप्पणी गरेका छन्। यस्तै कञ्चनपुरमै लागू औषधको कारोबारमा संलग्न वडा सदस्य पनि पक्राउ परेका छन्। भीमदत्त 18 कटान स्थित गौरा मन्दिर टोलबाट प्रहरीले सोही वडाका सदस्य रूपा जयरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। उनको साथबाट लुकाई छिपाई राखिएका प्रेमे थालिन थाजिन, हाइड्रोक्लोराइड सुई 15 एम्पुल र बुप्रेनोफ्रिन हाइड्रोक्लोराइड सुई 15 एम्पुल गरी जम्मा 30 एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ। चितवनमा ट्रकमा स्कूटर ठोकिँदा 2 जनाको मृत्यु भएको छ। गैराती भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कूटर ठोकिँदा स्कूटरमा सवार 2 युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 26 दिव्यानगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घरबै, हाल भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरूङ रहेका छन्। गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा बिहान 2:45 बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक मकवानपुर राक्सीराङ गाउँपालिका 3 बस्ने 27 वर्षीय बाबुलाल थोकरलाई प्रहरीले नियन्त्रणमा लिए अनुसन्धान गरिरहेको जनाएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको NA5X5816 नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको वागपन्थी प्रदेश 06004P7448 नम्बरको स्कूटर पछाडिबाट ठोकिँदा दुर्घटना भएको थियो। झापाको गौरीगंज गाउँपालिका 4 पाइसे टोलमा विषालु सर्पले डस्दा वृद्धको मृत्यु भएको छ। गौरीगंज 4 बाइसे टोलकी 88 वर्षीय पञ्चमाया शर्माको हिजो साँझ विषालु सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रंजन अवाले जानकारी दिनुभयो। कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकै रहेको सर्पले उनलाई डसेको थियो। सर्पदंशबाट गम्भीर भएकी शर्मालाई तत्काल उपचारको लागि बिरतामोड स्थित बीएनसी अस्पताल लगिएको थियो। उपचारको क्रममा गैराती मृत्यु भएको प्रहरीले जनाएको छ। हाल उनको शव बीएनसी अस्पतालमा राखिएको छ। र लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनमा ल्याउन सक्रियता बढ़ाइएको छ। यसै वर्षदेखि उद्योग सञ्चालनका लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तहबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी पनि दिनुभएको छ। रूग्न उद्योगहरूमध्ये हेटौँडा कपड़ा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने बताउँदै भण्डारीले कपड़ा उद्योगको लागि बुटोल धागो र
कपास खेती पनि यसै वर्ष संसारमा ल्याउने जानकारी दिनुभएको छ। सरकारी चासोसँगै अहिले उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाई गरेको छ। हेटौँडा औद्योगिक क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 35 सालदेखि सञ्चालनमा आएको हेटौँडा कपड़ा उद्योग 2057 सालदेखि बन्द भएको थियो। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.5।

0: me a extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

काली तिम्रो नचारे गोली मार्यो ढिक्याउ बातु बाति छाती पोली पोली मार्यो ढिक्याउ ढिक्याउ गली गली जल हिम्मत सम्हाल

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले मध्याह्नको ठिक 12 बज्यो।

ध्वनि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहासञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहासञ्चार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल कायमै केही सुधार भएकोमा प्रशंसा। हुण्डी कारोबार र क्यासिनोहरूको सुपरिवेक्षण गर्न सुझाव।
0: राष्ट्रपा महाधिवेशन अन्तर्गत आज बन्द सत्र, आजै नेतृत्व चयनको प्रक्रिया शुरू गरिने।
1: चितवन र तनहुँमा सवारी दुर्घटनामा तीनजनाको मृत्यु। झापामा सर्पदंशबाट एक वृद्धको ज्यान गयो।
0: अमेरिका र इरान बीच स्विजरल्याण्डमा भएको वार्ता सकारात्मक। परमाणु कार्यक्रम विवाद समाधान लगायतका काम गर्न उच्च स्तरीय समिति गठन।
1: र फिफा विश्वकपमा न्यूजील्याण्ड विरूद्ध इजिप्टको जीत। स्पेनले साउदी अरबलाई 4-0 गोलले हरायो।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टको सूचीमा कायम राखेको छ। फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि जारी गरिएको एक प्रतिवेदन अनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात ग्रे लिस्टको सूचीमा कायम रहेको जनाइएको छ। एफएटीएफले नेपालले आफ्नो प्रणालीमा केही सुधार गरेको भन्दै प्रशंसा पनि गरेको छ, तर रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न बाँकी रहेको स्पष्ट पारेको छ। विशेष गरी हुण्डी कारोबार नियन्त्रण, उच्च जोखिममा रहेका सहकारी संस्थाहरू र क्यासिनोहरूको कड़ा सुपरिवेक्षण गर्न एफएटीएफले नेपाललाई गम्भीर ध्यानाकर्षण गराएको छ। प्रतिवेदनमा 2025 फेब्रुअरीदेखि नेपालले एफएटीएफ र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूहसँग मिलेर आफ्नो सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तपोषण विरूद्धको प्रणालीको प्रभावकारिता सुदृढ़ पार्न उच्च स्तरीय राजनैतिक प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ। त्यसयता नेपालले लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी आतंकवादी वित्तपोषण र आम विनाशकारी हतियार निर्माणको वित्तपोषणमा बाँकी रहेका प्राविधिक अनुपालन कमजोरीलाई सम्बोधन गर्दै आफ्नो प्रणालीमा सुधार गर्न केही महत्वपूर्ण कदम चालेको उल्लेख गरिएको छ। तर यति सुधारले मात्र नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त छैन। एफएटीएफले नेपाललाई तोकिएको समयसीमाभित्र आफ्ना रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न र एफएटीएफले दिएको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न निरन्तर काम गर्नुपर्ने शर्त राखेको छ।
1: चितवन र तनहुँमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। चितवनमा ट्रकमा स्कूटर ठोकिँदा दुईजनाको मृत्यु भएको हो। गैराती भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कूटर ठोकिँदा स्कूटरमा सवार दुई युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 26 दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरूङ रहेका छन्। गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा बिहान 2:45 बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक मकनपुर राक्सिराङ गाउँपालिका 3 बस्ने 27 वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना 5X5816 नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बागमती प्रदेश 06004 7248 नम्बरको स्कूटर पछाडिबाट ठोकिएर दुर्घटना भएको हो। यस्तै तनहुँको बन्दीपुर गाउँपालिका 4 गुम्बा नजिक टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ब्यास नगरपालिका 4 36 वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार GK5466 नम्बरको तीव्र गतिमा रहेको टिप्परका चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरामा उपचारको क्रममा आज मृत्यु भएको हो।
0: चितुवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो महाधिवेशन अन्तर्गत आज बन्द सत्र शुरू हुँदैछ। आज बिहानैदेखि बन्द सत्र शुरू हुने भनिए पनि प्रतिनिधिको नाम टुंगो लाग्न समय लाग्दा आज बन्द सत्र शुरू हुन केही ढिला भएको छ। उद्योग संघको प्रदर्शनी केन्द्रमा हुन लागेको बन्द सत्रमा अध्यक्ष रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ। विधान संशोधन आर्थिक र सांगठनिक प्रस्ताव पनि बन्द सत्रमा पेश हुनेछन्। यस्तै नयाँ नेतृत्व चयनको प्रक्रिया पनि आजै शुरू हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेद्वारी मनोनयनका लागि मनोनयन पत्र वितरण गरिनेछ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म मनोनयन दर्ता, आज बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरी 9 बजेसम्म दावी विरोधको समय र जाँचबुझ सभा 9 बजे सकि उम्मेद्वारी फिर्ता लिन पाउने अन्तिम समय तोकिएको छ। राति 11 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन आयोगले बताएको छ, जसमा 1 जना सभापति र 99 जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। त्यसपछि अर्को चरणको पार्टी पदाधिकारीका लागि निर्वाचन प्रक्रिया शुरू हुनेछ। महाधिवेशनमा 4211 जना प्रतिनिधि छन्। सभापतिमा रवि लामिछाने निर्विरोध हुने पक्का छ। विधानले वरिष्ठ नेता स्वतः रहने व्यवस्था गरेको छ। विधानमा सभापति एक महिलासहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिलासहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। त्यसै गरी 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्यीय बन्नेछ। 19 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्।
1: झापाको गौरीगंज गाउँपालिका 4 बाइसे टोलमा विषालु सर्पले डस्दा वृद्धको मृत्यु भएको छ। गौरीगंज 4 बाइसे टोलकी 88 वर्षीय पञ्चमाया शेर्माको हिजो साँझ विषालु सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रंजन अवाले जानकारी दिनुभयो। कुखुराको खोर ढोका लगाउने खोरमा ढोका लगाउने क्रममा खोर नजिकै रहेको सर्पले उनलाई डसेको थियो। सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई उपचारको लागि बिर्तामोड स्थित बीएमसी अस्पताल लगिएको थियो। उपचारको क्रममा गैराती मृत्यु भएको हो। सर्प अहिले बीएमसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
0: अविराल वर्षासँगै आएको पहिरोका कारण संखुवा सभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभापोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानीडाँडामा यारबहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्न सक्ने सम्भावना देखिएपछि स्थानीय निकायहरूको संघको समन्वयमा उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। अहिले उनीहरू छिमेकीको शरणमा बसेका छन्।
1: लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनमा ल्याउन सक्रियता बढ़ाइएको छ। यसै वर्षदेखि उद्योग सञ्चालनको लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तहबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मरमतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिनुभएको छ। रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपड़ा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने बताउँदै भण्डारीले कपड़ा उद्योगको लागि बुटोल धागो र कपास खेती पनि यसै वर्ष सञ्चालनमा ल्याउने जानकारी गराउनु भएको छ। सरकारी चासोसँगै अहिले उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाई गरेको छ। हेटौँडा उद्योग क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 35 सालदेखि सञ्चालनमा आएको हेटौँडा कपड़ा उद्योग 2057 सालदेखि बन्द रहेको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7024 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। कञ्चनपुरमा एक वडा अध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्य कुंवर पक्राउ परेकी छन्। भीमदत्त नगरपालिका 18 का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार र कुटपिट गरेको अभियोगमा प्रहरीले कुंवरलाई नियन्त्रणमा लिएको हो। हिजो महेन्द्रनगर स्थित एक होटलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष र कुंवर बीच भनाभन भएपछि कुंवरले वडा अध्यक्षको घाँटीमा समातेर प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटना लगत्तै पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुंवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो। वडाध्यक्ष देवकोटाले कुंवर विरूद्ध अभद्र व्यवहार शीर्षकमा किटानी जारी दर्ता गराएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो। हाल कुंवर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्। उनीमाथि कानूनी प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। उक्त घटनाबारे पत्रकार कुंवरले भने फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्षले नै आफूमाथि दुर्व्यवहार गरेकोले प्रतिकार गरेको दावी गरेकी छिन्। धेरै जसो पत्रकारहरूले समेत कुंवरले आफ्नो पेशागत मर्यादाको ख्याल नगरेको टिप्पणी गरेका छन्। यस्तै कञ्चनपुरमै लागू औषधको कारोबारमा संलग्न वडा सदस्य पनि पक्राउ परेका छन्। भीमदत्त 18 कटान स्थित गौरा मन्दिर टोलबाट प्रहरीले सोही वडाका सदस्य रूपा जैरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। उनको साथबाट लुकाई छिपाई राखिएका लागू औषध बरामद गरेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विजरल्याण्डमा भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ। वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नयाँ कार्ययोजना तय भएको जानकारी दिएका छन्। स्विजरल्याण्डको बुर्गेनस्टकमा आयोजित वार्तामा दुवै पक्षबीच रचनात्मक वातावरणमा छलफल भएको र आगामी वार्तालाई अघि बढ़ाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको विज्ञप्तिमा उल्लेख गरिएको छ। वार्ताबाट अमेरिका र इरान बीचको मध्यस्थता प्रक्रियालाई राजनैतिक प्रतिवेदन र निगरानी गर्न एक उच्च स्तरीय समिति गठन गर्ने सहमति भएको छ। उक्त सहमतिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन्। समितिले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने कार्ययोजना तयार पारेको छ। साथै स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष संचार संयन्त्र स्थापना गरिएको छ। वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ। लेबनानमा सैन्य गतिविधि पूर्ण रूपमा रोकिएको सुनिश्चित गर्न मध्यस्थकर्ताहरूको सहजीकरणमा द्वन्द न्यूनीकरण कक्ष स्थापना गर्न सहभागी पक्षहरू र लेबनान सरकार सहमत भएका छन्।
1: र अब खेल समाचार। फिफा विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्ड विरूद्ध सनसनीपूर्ण जित निकालेको छ। आज बिहान सम्पन्न समूह जीको खेलमा इजिप्टले न्यूजील्याण्ड विरूद्ध 3-1 गोलको पुनरागमन जित निकालेको हो। पहिलो हाफमा 1-0 गोलले पछि परेको इजिप्टले दोस्रो हाफमा 3 गोल गर्यो। उसका लागि मस्ताफा जीको, मोहम्मद सलाह र ट्रेजेङ गुएटले गोल गरे। यससँगै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको छ। फिफा विश्वकप अन्तर्गत गैरातीको खेलमा स्पेनले साउदी अरेबिया विरूद्ध 4-0 गोलको जित निकालेको छ। युवा खेलाड़ी लामिन यामलको सशक्त पुनरागमन र मिकेल आयर्सा बालको उत्कृष्ट 2 गोलको मद्दतले स्पेनले साउदी अरेबियामाथि फराकिलो जित निकालेको हो। समूह यसको पहिलो खेलमा नयाँ टोली केप भर्डेसँगको बराबरीमा रोकिएको स्पेनले यो खेलमा भने शुरूआतदेखि नै पूर्ण दबाव बनाएको थियो। अब स्पेनलाई अन्तिम 32 स्थान सुरक्षित गर्न उरुग्वे विरूद्धको अन्तिम खेलमा मात्र 1 अंक बराबरीको आवश्यकता छ। अर्कोतर्फ साउदी अरेबियाले अर्को चरणको सम्भावना जीवित राख्न केप भर्डे विरूद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्नुपर्नेछ। उता समूह जीको खेलमा बेल्जियम र इरान बीचको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएको छ। लस एन्जलसमा भएको यस खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसरहरू पाए पनि गोलकिपरहरूको उत्कृष्ट प्रदर्शनका कारण अंक बाँड्न बाध्य भए। यो बराबरीसँगै दुवै टोलीले 2 खेलबाट समान 2-2 अंक जोड़ेका छन्। यस्तै समूह एसको अर्को रोमाञ्चक खेलमा बराबरीको आवश्यकता छ। अर्कोतर्फ साउदी अरेबियाले अर्को चरणको सम्भावना जीवित राख्न केप भर्डे विरूद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्नुपर्नेछ। उता समूह जीको खेलमा बेल्जियम र इरान बीचको प्रति

0: केप भडीले पूर्व विजेता उरुग्वेलाई 2-2 गोलको बराबरीमा रोकिएको छ। दुई खेलको समाप्तिपछि दुवै टोलीको खातामा समान 2-2 अंक भएको छ, जसले गर्दा नकआउट चरणको दौड निकै रोमाञ्चक बनेको छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल कायमै केही सुधार भएकोमा प्रशंसा। हुण्डी कारोबार र क्यासिनोहरूको सुपरिवेशन गर्न सुझाव।
1: रासपा महाधिवेशन अन्तर्गत आज बन्द सत्र, आजै नेतृत्व चयनको प्रक्रिया शुरू गरिने।
0: चितौन र तनहुमा सवारी दुर्घटनामा 3 जनाको मृत्यु। झापामा सर्पदंशबाट 1 वृद्धको ज्यान गयो।
1: अमेरिका र इरान बीच स्विजरल्याण्डमा भएको वार्ता सकारात्मक। परमाणु कार्यक्रम, विवाद समाधान लगायत काम गर्न उच्चस्तरीय समिति गठन।
0: र फिफा विश्वकपमा न्यूजील्याण्ड विरूद्ध इजिप्टको जीत। स्पेनले साउदी अरबलाई 4-0 गोलले हरायो।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।

0: Mia.
1: Extreme energy drink.
2: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
3: दलित र गरिब दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
4: पार्को पनि ठिकका लागि
5: अध्यक्ष परबिन गुरुङ, उपाध्यक्ष मीना शर्मा तिवारी एवं बिहादी गाउँ कार्यपालिकाको कार्यालय पर्वत।

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, सेयर गर्दिन कि क्या हो?
4: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: म दलित अरे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
7: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
8: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
9: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो

0: मलाई लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ। सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्। यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

0: वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमल्सिनाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल्सिनाको सुमधुर आवाज अब बजारमा।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543 33

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
3: रेडियो दिदी बहिनी 95.2 MHz हामी सबैको साझा आवाज।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
5: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: होइन है मास्टर साहब, हिजो आज जताततै अपाङ्गता अधिकार बारे सुन्छु। होइन, यो अपाङ्गता अधिकार भनेको के रहेछ?
1: ल बाटुल दिदी सुन्नुहोस्, समाजका अन्य नागरिक सरह बिना अवरोध सहभागी हुन पाउनु नै अपाङ्गता अधिकार हो। जस्तो जन्म दर्ता गर्न पाउनु, अपाङ्गता परिचय पत्र प्राप्त गर्नु, नागरिकता प्राप्त गर्नु, उचित शिक्षा प्राप्त गर्नु, धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु, व्यक्तित्व वा नेतृत्व विकास गर्न पाउनु जस्ता धेरै कुरालाई नेपालको संविधान 2072 र अपाङ्गता अधिकार ऐन 2074 सुनिश्चित गरेको छ।
0: ए बल्ल बुझे, अब म पनि गाउँले सबैलाई अपाङ्गता अधिकार बारे बुझ्न अभिप्रेरित गर्छु।
1: हजुर, अपाङ्गता भएकै आधारमा कुनै किसिमको विभेद गर्न पाइँदैन। यस प्रकारको विभेद गर्ने जो कोहीलाई कानून बमोजिम सजाय हुन्छ। अपाङ्गता हुनु पूर्व जन्मको पाप वा कुकर्मको फल अवश्य होइन, यो त तपाई हामी जो सुकैको जीवनमा पनि जुन कुनै बेला आउन सक्छ।
2: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
1: नेका निम्ति हामी एउटा मिठो सिकमा आवाज राख्छौ, स्वीकार्नुहोस्।

बिहे पनि गर्यो, तर विडम्बना, सूर्यले अर्को बिहे गर्छ अनि रोजिनाले त्यो गाउँ नै छोडेर, त्यो घर नै छोडेर त्यहाँबाट टाढा

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: It's 3 p.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: छ घण्टा बितिसक्दा पनि रासोपाको बन्द सत्र अझै शुरू हुन सकेन। महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिने निश्चित।
0: कोशी हुँदै भित्रिएको मनसून बागमती र मधेस सहित पाँच प्रदेशमा फैलियो, देशैभर फैलन केही दिन लाग्ने।
1: दृष्टिविहीन नागरिकद्वारा माइतीघरमा प्रदर्शन, यात्रुलाई अनावश्यक दुःख दिने दशजना पक्राउ।
0: बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा, रूसी आक्रमणमा युक्रेनमा पाँचजनाको मृत्यु।
1: र फिफा विश्वकप फुटबलमा आज अर्जेन्टिना र अस्ट्रिया भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र अझै शुरू हुन सकेको छैन। आज बिहान 8:30 बजेका लागि तय गरिएको बन्द सत्र अहिलेसम्म पनि शुरू हुन नसक्दा महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। निर्वाचन समितिले प्रकाशन गरेको प्रारम्भिक सूचीमा त्रुटिहरू सच्याउने तथा मधेस प्रदेश लगायत क्षेत्रबाट छुटेका प्रतिनिधिहरू थप गर्ने प्रक्रिया लम्बिएकाले बन्द सत्र समयमा नै शुरू हुन नसकेको नेताहरूले बताएका छन्। यसले गर्दा महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिने निश्चित जस्तै भएको छ। हिजोदेखि शुरू भएको महाधिवेशन भोलिसम्म सकिने गरी तीन दिनको समय तय गरिएकोमा बन्द सत्र सञ्चालनमा केही विलम्ब भएकाले समय थपिने देखिएको हो। संचारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले पनि महाधिवेशन लम्बिने संकेत गर्नुभयो।
3: निर्धारित कार्यक्रमहरू समयमै नसकिएर हामीले 10 गतेसम्म लम्ब्याउनु पर्ने हुन्छ कि, त्यसको दुईवटा कारण छ। एउटा प्रतिनिधिको हकमा र अर्को धेरैजनाको अपेक्षा, उम्मेदवारी सहितको अपेक्षाको हकमा। र यो पहिलो महाधिवेशन भएकोले गर्दा सहमतिको प्रयासहरू पनि हुन्छ र सहमति हुन नसकेको खण्डमा निर्वाचनमा पनि जाने कुरा हुन्छ।
0: आजको बन्द सत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन र उपसभापति डाक्टर स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्तावना पेश गर्ने तालिका रहेको छ। महाधिवेशनको संशोधित विधान अनुसार एकजना सभापति र 99 जना केन्द्रीय सदस्य सहित नयाँ नेतृत्व चयन हुनेछ। निर्वाचनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ।
1: नेपालको पूर्वी विभाग कोशी प्रदेश हुँदै प्रवेश गरेको मनसूनी वायु अन्य प्रदेशहरूमा पनि फैलिएको छ। कोशीमा प्रवेश गरेको तीन दिनपछि आज मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी विभागको थोरै ठाउँमा प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै जनाएको हो। महाशाखाका अनुसार यस वर्ष सरदरभन्दा 6 दिन ढिला गरी शुरू भएको मनसून कोशीबाट अन्य 4 प्रदेशमा प्रवेश गरे पनि हाल कमजोर रहेको र देशको अन्य भूभागमा फैलिएको अझै केही दिन लाग्ने अनुमान गरिएको छ। सरदर जून 13 भित्रिने मनसून यस वर्ष 19 जूनमा मात्रै भित्रिएको थियो। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसून नेपाल भित्रे पनि फैलिन समय लागेको थियो। यस वर्षको मनसूनमा देशभरि सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एलनिनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसूनी वायुकै प्रभावले आज कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन कायम रहने महाशाखाले जनाएको छ।
0: अत्याधिक गर्मी बढ़ेपछि कञ्चनपुरको बेतकोट नगरपालिकाले 4 दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलिदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्र रहेका सबै विद्यालय विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिनुभयो। भीमदत्त नगरपालिकाले पनि अत्याधिक गर्मी बढ़दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिने निर्णय गरिसकेको छ।
1: घरी खान देऊ भन्दै सड़क पेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आज काठमाण्डुको माइती घरमा प्रदर्शन गरेका छन्। आफूहरूमाथि बलपूर्वक हटाउने र जबरजस्ती धरपकड़ गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका छन्। सरकारले सड़क पेटी, मठ, मन्दिर, चोक लगायतका क्षेत्रमा बसेर घरी खान समेत नदिने, उल्टै नगर प्रहरीले आएर धरपकड़ गर्ने, जबरजस्ती हटाउने गरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओली बताउनुभयो। सरकारले आफूहरूलाई विकल्प बिना सड़कमा समेत गरी खान नदिएको उहाँको गुनासो छ। उनीहरूले बाँच्नका लागि मासिक 20,000 दरले भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सरकारले बाँच्नका लागि वैकल्पिक व्यवस्था नगरेसम्म दैनिक बिहान 9 देखि 12 बजेसम्म प्रदर्शन गरिरहने उनीहरूले बताएका छन्।
0: ट्राफिक प्रहरीले काठमाण्ड उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा 10 जनालाई पक्राउ गरेको छ। काठमाण्ड उपत्यका प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडीबुटी क्षेत्रमा संचालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज 10 जनालाई पक्राउ गरेको हो। यात्रु तानातान गर्ने र झोला खोज्ने जस्ता अमर्यादित कार्य गरिरहेकाले उनीहरूलाई पक्राउ गरिएको काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश दास सुवेदीले जानकारी दिनुभएको छ। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता सुवेदीले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवनभरको

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक भोलि बस्ने गरी स्थगित भएको छ। आज दिउँसो एक बजेका लागि तोकिएको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। प्रदेश सरकारले बैठक स्थगन गर्न अनुरोध गरेपछि बैठक भोलिका लागि सारिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले थाहा संचार नेटवर्कलाई बताउनु भएको छ। सचिव दुर्लभ कुमार पुन मगरका अनुसार बैठक अब भोलि दिउँसो 3 बजे बस्ने गरी तय गरिएको छ।
3: बागलुङको बडीघाट गाउँपालिकाका सबै ओडालाई पोषण मैत्री ओडा घोषणा गरिएको छ। सबै ओडा पोषण मैत्री घोषणासँगै गाउँपालिका पनि पोषण मैत्री घोषणाको चरणमा रहेको छ। बडीघाट गाउँपालिका देशकै पहिलो पोषण मैत्री बन्ने तयारीमा जुटेको हो। देशभरको तथ्याङ्क अनुसार बागलुङको बडीघाट गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका पोषण मैत्री ओडा घोषणा गरेर पालिका घोषणाको चरणमा पुगेका छन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समेत सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले ती दुई मध्ये जसले पहिला घोषणा गर्छ त्यो नै देशको पहिलो पोषण मैत्री गाउँपालिका हुने पोषण र बालमैत्री विषयका राष्ट्रिय प्रशिक्षक विष्णुप्रसाद चौबेले जानकारी दिनुभयो। बडीघाट गाउँपालिकाले संघीय सरकारको सहयोगमा 3 वर्ष यता पोषण मैत्री गाउँपालिका बनाउने अभियान सफलता पाएको पालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। बेलायती प्रधानमन्त्री किर स्टारमरले आफ्नो पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। आज 10 डाउनिङ स्ट्रीट बाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभएको हो। सम्बोधनका क्रममा स्टारमरले आफूले पदमा रहँदा गरेका हरेक निर्णयहरू आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर गरिएको स्पष्ट पार्नुभएको छ। लेबर पार्टीभित्रबाट बढ़दो दबाव र पार्टीका सांसदहरूले तीव्र असन्तुष्टिपछि स्टारमरले यो निर्णय लिनुभएको हो। प्रधानमन्त्री स्टारमरले आगामी आम निर्वाचनमा पार्टीको नेतृत्व गर्न आफू उपयुक्त पात्र हो कि होइन भन्ने प्रश्न पार्टीभित्र उठेको र सोही प्रश्नको उत्तरलाई आफूले सद्भावका साथ स्वीकार गर्दै पद त्याग्ने निर्णय गरेको बताउनुभयो। सन् 2024 जुलाईमा सत्ता सम्हाल्दा आफूले राजनीतिक र आर्थिक रूपमा निकै कमजोर अवस्थाको पार्टी पाएको स्मरण गर्दै उहाँले आफ्नो नेतृत्वमा पार्टीलाई सुदृढ बनाएको दावी गर्नुभयो।
3: युक्रेनको उत्तर पूर्वी सुमी क्षेत्रमा भएको रूसी ड्रोन आक्रमणमा एकै परिवारका 3 जनाको मृत्यु भएको छ। दक्षिण पूर्वी शहर जोपोरेज्यामा भएको अर्को ड्रोन आक्रमणमा एक महिलाको मृत्यु हुनुका साथै 3 जना घाइते भएका छन्। त्यस्तै ओडेसा क्षेत्रमा रूसले प्रहार गरेको इस्कन्दर ब्यालिस्टिक क्षेपास्त्र आक्रमणमा 1 जनाको मृत्यु हुनुका साथै थप 3 जना घाइते भएको क्षेत्रीय गवर्नर ओलेह किफरले बताउनु भएको छ। यसैबीच रूसको राजधानी मस्कोतर्फ आइरहेका 59 ड्रोन आज खसालिएको दावी गरिएको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राम मार्फत मस्कोतर्फ गइरहेका 59 ड्रोन नष्ट गरिएको जानकारी दिनुभएको हो। रूसले युक्रेनी शहरमा आक्रमण जारी राखेकाले त्यसको प्रतिकार स्वरूप युक्रेनले रूसभित्र ड्रोन आक्रमण गर्दै आएको छ।
4: फिफा विश्वकप फुटबलमा आज डिफेण्डिङ विश्वकप च्याम्पियन अर्जेन्टिना र अस्ट्रिया भिड्ने भएका छन्। डलास स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार राति पाउने 11 बजे शुरू हुनेछ। समूह जे अन्तर्गतको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउनेछन्। पहिलो खेलमा अल्जेरियामाथि प्रभावशाली जित हासिल गरेको अर्जेन्टिना कप्तान लियोनल मेसीको नेतृत्वमा लगातार दोस्रो सफलता खोजिरहेको छ। यता पहिलो खेलमा जोर्डनलाई पराजित गरेको अस्ट्रिया पनि उच्च आत्मविश्वासमा मैदानमा उत्रिने तयारीमा छ।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: छ घण्टा बितिसक्दा पनि रासोपाको बन्द सत्र अझै शुरू हुन सकेन। महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिने निश्चित।
3: कोशी हुँदै भित्रिएको मनसून बागमती र मधेसहित पाँच प्रदेशमा फैलियो, देशभर फैलन केही दिन लाग्ने।
4: दृष्टिविहीन नागरिकद्वारा माइती घरमा प्रदर्शन, यात्रुलाई अनावश्यक दुःख दिने दसजना पक्राउ।
3: बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा, रूसी आक्रमण।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनी सुखदाले

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493, 552-494, 582-778।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौ, लैंगिक हिंसा अन्त्य गरौ।
4: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
5: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
4: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
4: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
5: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
4: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
5: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
4: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

0: आवाज बहन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: 10 अरब 13 करोड़ बिगो दावी, जर्मन कम्पनीका प्राविधिकहरू त्रसित, सरकारसँग सुरक्षा ग्यारेन्टीको माग,
2: राष्ट्रपतिको बन्द सत्र प्रभावित, मनोनयन रोकियो, बन्द सत्र अन्यलका बीच वरिष्ठ नेता बालन शाह भने घुमघाममा व्यस्त, गृहमन्त्री गुरूङ विरूद्ध मानवाधिकार आयोगमा उजुरी, हिरासतभित्रै धम्की दिएको आरोप,
1: चिया निर्यात सहज बनाउन उच्च स्तरीय कूटनीतिक पहलको माग, प्रधानमन्त्री कृषि र उद्योग मन्त्रालयमा ज्ञापन पत्र, आज एकै दिन 364 अस्पताललाई 2 अर्ब भन्दा बढ़ी भुक्तानी, 11 महिनामा 37 अर्ब भन्दा बढ़ीको धान चामल आया,
2: बेलायती प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा, 10 अमेरिकी कम्पनीमाथि चिनिया प्रतिबन्ध, सैन्य प्रकृतिका सामग्री निर्यातमा रोक, युरोपमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित, तापक्रम 40 डिग्रीमाथि,
1: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया भेट्दै फ्रान्सको खेल इराकसँग रातो कार्डको लहर, प्रारम्भिक चरणमै 8 खेलाड़ी मैदानबाट बाहिरिए, काक्रे विहार हाफ म्याराथनको उपाधि जुम्लाका राजन रोकाया र महिलातर्फ सन्तोषी श्रेष्ठलाई।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: सक्का वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं विद्युतीय राहदानी छपाई प्रकरणमा 18 जना विरूद्ध मुद्दा दर्ता सम्बन्धी खबरबाट विद्युतीय राहदानी छपाईमा भ्रष्टाचार भएको ठहर गर्दै पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा सहित 18 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज अनुसन्धान पूरा गरी अभियोग पत्र दर्ता गराएको हो मुद्दा दायर गरिएकाहरूमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र ठेक्का पाउने जर्मन

0: बजेदेखि शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधिहरूको टुंगो लाग्न नसक्दा दिनभर शुरू हुन सकेन। शुरूमा 3,000 प्रतिनिधिको अनुमान गरिए पनि प्रवास सहित देशैभरबाट संख्या बढ़ेर करिब 4,500 पुगेकाले प्रतिनिधि यकिन गर्न नेतृत्वलाई हम्मे हम्मे परेको छ। बन्द सत्र ढिलो भएपछि आज दिउँसोका लागि तय गरिएको उम्मेद्वार मनोनयन प्रक्रिया समेत स्थगित भएको छ। यससँगै राष्ट्रपाको महाधिवेशन एक दिन लम्बिने भएको छ। भोलि मंगलबार नै सकिने पूर्व तालिका भए पनि आकलन भन्दा धेरै प्रतिनिधि सहभागी भएकाले महाधिवेशन बुधबारसम्म चल्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। अनिश्चित बन्द सत्रका बीच पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालिन शाह भने आज बिहानैदेखि घुमघाममा व्यस्त देखिनुभयो। उहाँ परिवार सहित चितवनको सौराहा र कसरा लगायतका पर्यटक क्षेत्र पुग्नु भएको छ।
1: गृहमन्त्री सुगन गुरूङ विरूद्ध राष्ट्रिय मानवाधिकार आयोगमा उत्तरी परेको छ। हिरासतमा रहेका व्यक्तिलाई डर धम्की दिएको भन्दै राष्ट्रिय एजेन्सी नागरिक अभियानका अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुगेर आज उत्तरी दर्ता गर्नुभएको हो। गत जेठ 19 गते गृहमन्त्री गुरूङ दलबल सहित 16 खुट्टे प्रहरी वृत्तको हिरासत कक्षमा प्रवेश गरी मानसिक दबाव र ज्यान मार्ने धम्की दिएको उत्तरीमा उल्लेख छ। उत्तरीकर्ताले 16 खुट्टे वृत्तको त्यस दिनको सीसीटीभी फुटेज र ड्यूटी रजिस्टर तत्काल नियन्त्रणमा लिएर गर्न आयोगसँग माग गरेका छन्। साथै शक्तिको दुरूपयोग गर्ने गृहमन्त्रीमाथि कार्यवाही गर्न र अनधिकृत व्यक्तिलाई हिरासतभित्र छिर्न दिने प्रहरी कर्मचारीलाई समेत विभागीय कार्यवाहीको दायरामा ल्याउन माग गरिएको छ। यसअघि जेठ 21 गते सोही अभियानले प्रेस विज्ञप्ति निकाल्दै गृहमन्त्रीको यस्तो कदमप्रति आपत्ति जनाएको थियो।
0: भारतीय बजारमा नेपाली चिया निर्यातमा समस्या देखिएपछि उद्योगी र किसानहरूले समाधानका लागि सरकारसँग कूटनीतिक पहलको माग गरेका छन्। सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा आज प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको हो। भारतले प्रत्येक खेपको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने नयाँ र झन्झटिलो व्यवस्था लागू गरेपछि 3,00,000 किलो नेपाली चिया कोलकातामा रोकिएको छ भने 10,00,000 किलो चिया नेपालकै विभिन्न गोदामहरूमा थन्किएको छ। यो अवरोध दुवै देशका प्रयोगशालाको रिपोर्टलाई पारस्परिक मान्यता दिनुपर्ने र स्थायी द्विपक्षीय संयन्त्र बनाउनुपर्ने माग व्यवसायीहरूले गरेका छन्।
1: स्वास्थ्य बीमा बोर्डले देशभरका 364 स्वास्थ्य संस्थालाई 2 अर्ब रूपियाँ भन्दा बढ़ी भुक्तानी पठाएको छ। अर्थ मन्त्रालयबाट प्राप्त रकमका आधारमा बोर्डले आज निर्णय गर्दै अस्पतालको बैंक खातामा रकम पठाएको हो। भुक्तानी पाउने मुख्य संस्थाहरूमध्ये चितवनको भरतपुर अस्पतालले सबैभन्दा बढ़ी 7,11,00,000 रूपियाँ पाएको छ। यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले 6,21,00,000, पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले 5,47,00,000, काठमाडौँको वीर अस्पतालले 4,48,00,000, त्रिवेक्षण अस्पतालले 4,04,00,000 र नेपालगंजको भेरी अस्पतालले 2,02,00,000 रूपियाँ भन्दा बढ़ी रकम प्राप्त गरेका छन्। लामो समयदेखिको बकेउता रकम पाएसँगै अस्पताललाई बीमा सेवा निरन्तर अगाडि बढ़ाउन ठूलो आर्थिक राहत पुग्ने विश्वास बोर्डले दिएको छ।
0: उपराष्ट्रपति रामसाय प्रसाद यादव र नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी दिलपिटिया बीच भेटवार्ता भएको छ। लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ। भेटका क्रममा उपराष्ट्रपति यादवले विशेष गरी बुद्ध धर्म र सांस्कृतिक ऐतिहासिकताले दुई देशको जनस्तरको सम्बन्धलाई बलियो बनाएको बताउनु भएको छ। काठमाडौँ कोलम्बो सीधा उडानले श्रीलंकाली तीर्थयात्रुहरूलाई सजिलो बनाएको चर्चा गर्दै उपराष्ट्रपति यादवले अब भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि सीधा उडान गरेमा पर्यटकलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। भेटमा श्रीलंकाली राजदूत डेलपिटियाले नेपाल र श्रीलंकाले आगामी दिनमा व्यापार र पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
2: नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Nike.
1: TV ma 4 years full warranty. Football ko mazalo.
2: LG AI TV ma hernus football ko har ek exciting moment. AI picture and sound sanga. Up to 30% cashback. Ra 0% EMI. Nagrikta bhaye pugcha. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG life's good.
3: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामसाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेकपा एमाले आफ्ना जननेता मदन भण्डारीको 75 औं जन्म जयन्ती आउँदो असार 14 गते देशभर विविध कार्यक्रमका साथ मनाउने भएको छ। यो दिवसलाई रचनात्मक वैचारिक र राजनैतिक अभियानका रूपमा लैजान एमाले सम्बद्ध 14 वटा जनसंगठनहरूको आज काठमाण्डुमा विशेष भेला गरिएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति रहेको सो भेलामा एमाले सचिव भानुभक्त ढकालले मदन भण्डारीका विचारहरूलाई नागरिकको घर दैलोसम्म पुर्याउन सबै जनसंगठनहरूलाई सक्रिय रूपमा खटिन आग्रह गर्नु भएको छ।
2: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको निजी सचिवालयमा कार्यरत कर्मचारीको 4 महिनादेखि रोकिएको तलब भत्ता निकासा भएको छ। मुख्यमन्त्री कार्यालयका अनुसार सचिवालयमा रहेका 14 जना कर्मचारीले सो तलब भत्ता पाएका हुन्। आन्दोलन पश्चात संघीय सरकारले खर्च कटौती गर्न मन्त्री र मुख्यमन्त्रीको सचिवालयमा बढ़ीमा 3 जना मात्र कर्मचारी राख्न पाउने परिपत्र गरेको थियो। सोही नियमलाई आधार मानेर लेखा शाखाले फाइल फिर्ता पठाइदिएपछि मुख्यमन्त्रीको सचिवालयका कर्मचारीको पारिश्रमिक रोकिएको थियो।
1: दोस्रो राष्ट्रिय आर्थिक गणना अन्तर्गत देशभरका 3.5 लाख भन्दा बढ़ी प्रतिष्ठान तथा व्यवसायको विवरण संकलन गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी कागजी प्रश्नावली र अनलाइन प्रविधि मार्फत 13,51,331 प्रतिष्ठानको गणना सकिएको जानकारी दिएको हो। यो संख्या कार्यालयले राखेको कुल लक्ष्यको 91.36% हो। गणनाका क्रममा विगतमा संचालनमा रहेर हाल बन्द भएका करिब 38,000 व्यवसायको विवरण समेत संकलन गरिएको कार्यालयका प्रवक्ता ढण्डीराज लामिछानेले बताउनु भएको छ। संकलित तथ्याङ्क प्रणालीमा राख्ने काम अझै जारी रहेकाले यो संख्या थप घट हुन सक्ने कार्यालयले जनाएको छ।
2: प्रदेशमा गाभ्न सिफारिश गरेको छ। गाउँपालिकाको 19 औं गाउँसभाले भौगोलिक र प्रशासनिक असहजताका कारण वडा नम्बर 6 र 7 लाई लुम्बिनीमा मिसाउन जिल्ला समन्वय समितिमा सिफारिश पठाउने सर्वसम्मत निर्णय गरेको हो। त्रिवेणी दुम्कीबाज सड़क खण्डको 8 किलोमिटर बाटो नबन्दा त्यहाँका बासिन्दालाई आफ्नै पालिका र जिल्ला सदरमुकाम जान दाउन्ने हुँदै 60 किलोमिटर घुमेर लुम्बिनी प्रदेशकै बाटो प्रयोग गर्ने बाध्यता छ। यी दुई वडा लुम्बिनी प्रदेशमा गाभिएमा गण्डकी प्रदेशको भारतसँग जोड़िने एकमात्र त्रिवेणी सीमा नाका र भन्सार कार्यालय घुम्नेछ।
1: काठमाण्डुको नयाँ बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन धितो राखेर कर्जा लिएका ग्राहकहरूले आज बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन्। जेएनजी आन्दोलनका क्रममा बैंकको बानेश्वर शाखाबाट करिब 18 किलो सुन र 5.25 करोड़ रूपियाँ नगद लुटिएको थियो। ऋणको धितोका रूपमा राखिएको सुन हराएपछि क्षतिपूर्ति वा राहत दिन बैंक व्यवस्थापन पन्चिन खोजेको भन्दै उनीहरूले सिंहदरबार प्लाजा स्थित केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। प्रदर्शनकारीहरूले बैंकमा धितो राखिएको को आफ्नो कुल तौल बराबरको सुन फिर्ता पाउनुपर्ने माग गरेका छन्।
2: कञ्चनपुर र कैलालीमा अत्यधिक गर्मी बढ़ेपछि स्थानीय पालिकाहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्मी र बर्खे विदा एकमुष्ट मिलाएर आज असार 8 गतेदेखि 19 गतेसम्म 12 दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गरेको छ। यस्तै बेदकोट नगरपालिकाले भोलि मंगलबारदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्रका सबै विद्यालयमा विदा दिएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिकाले पनि गर्मीका कारण बालबालिका बिरामी पर्न सक्ने भन्दै भोलि असार 9 गतेदेखि 12 गतेसम्म 4 दिनका लागि सरकारी तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

World Cup 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएपुग्छ World Cup to World Cup सिजिटिभी खेलसँगै भरोसासँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर। अब
1: मन्त्री विष्णु प्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको हो। पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढ़ाइएको प्रहरी स्रोतले जनाएको छ।

0: संकलन गरिरहेको छ। उनलाई कार्यक्रम स्थलबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनलाई हवाई वा स्थल मार्ग मध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौँ ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ।
1: नेपालको कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा शान्तसम्म देशको ऋण दायित्व 29 खर्ब 61 अर्ब 19 करोड़ रूपियाँ पुगेको हो। यो रकम जीडीपीको करिब 45% हुन आउँछ, जसमा वैदेशिक ऋण 53% र आन्तरिक ऋण 46% हाराहारी छ। सरकारले यो 11 महिनामा मात्रै ऋणको सावा र ब्याज भुक्तानीमा 3 खर्ब 51 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च गरिसकेको छ। यसैबीच चालू आर्थिक वर्षको 11 महिनामा नेपालले 37 अर्ब 83 करोड़ रूपियाँ भन्दा बढ़ीको धान चामल आयात गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा समग्र आयात रकममा केही कमी देखिए पनि विदेशबाट तयारी चामल किन्ने प्रवृत्ति भने बढ़ेको छ। समीक्षा अवधिमा स्वदेशभित्र नै कच्चा धानको परिमाण घटे पनि तयारी बासमती र अन्य चामलको आयात भने बढ़ेको छ।
0: बाजुराको बुढ़ीगंगा नदीमा 6 वर्ष अघि शुरू गरिएको मोटर रेवल पुल निर्माण कार्य अलपत्र परेको छ। बुढ़ीगंगा र त्रिवेणी नगरपालिका जोड़ने मौरे पुलको ठेक्का लिएको कम्पनीले फेस्की रकम लगेर पनि काम शुरू नगरेपछि महाकाली पुल योजना कार्यालयले सम्झौता रद्द गरेको छ। कार्यालयले निर्माण कम्पनीलाई कालो सूचीमा राखेपछि यो विवाद अहिले सर्वोच्च अदालत पुगेको छ।
1: साताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक 1.46% ओह्रालो लागेर 2700.65 बिन्दुमा ओर्लिएको। आज बजार घटे पनि 4 अर्ब 44 करोड़ 65 लाख रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको छ। दिनभरिमा 353 कम्पनीका 81 लाख भन्दा बढ़ी किता शेयर खरिद बिक्री भएका छन्। आज कारोबारमा आएका मध्ये 116 कम्पनीको शेयर मूल्य बढ़दा 143 वटाको घटेको छ भने 14 कम्पनीको मूल्य स्थिर रहेको छ।
0: बेलायतको सत्ताधारी दल लेबर पार्टीबाट प्रधानमन्त्री भएका केर स्मार्टले राजीनामा दिएका छन्। विगत केही हप्ताबाट उनलाई सत्ता हस्तान्तरण गर्न आफ्नै दलका सांसदले दवाब बढ़ाइरहेका थिए। बेलायती राजा चार्ल्ससँगको कुराकानीपछि स्टामले राजीनामा दिएका हुन्। शान्तिपूर्ण र विधिसम्मत सत्ता हस्तान्तरण गर्न आफू तयार भएको स्टामरले बताएको बीबीसीले जनाएको छ। प्रधानमन्त्रीसँगै संसदीय दलको नेताबाट पनि उनले राजीनामा दिएका छन्। पार्टीको नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई 9 तारीखदेखि मनोनयन खुला गरिने भएको छ।
1: चीनले अमेरिकी सेनासँग अनि 10 वटा अमेरिकी कम्पनीमाथि कड़ा प्रतिबन्ध लगाउने घोषणा गरेको विदेशको अर्को खबर रहेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चिनिया प्रविधि कम्पनीहरूलाई सैन्य सूचीमा राखेपछि बेजिङले यो जवाफी कार्यवाही गरेको हो। अमेरिकाको उक्त प्रतिबन्धका कारण अब चिनिया कम्पनीहरूले अमेरिकी सेनाको कुनै पनि ठेक्का पाउने छैनन्। जवाफमा चीनको वाणिज्य मन्त्रालयले आफ्ना ड्रोन निर्माता तथा दुर्लभ खनिज उद्योगहरूलाई ती 10 अमेरिकी कम्पनीमाथि सर्वसाधारण र सैन्य दुवै प्रयोजनमा मिल्ने सामग्री निर्यात गर्न रोक लगाइएको छ। चीनले अन्य देशका कम्पनी र व्यक्तिहरूलाई समेत चीनबाट किनिएका त्यस्ता सामग्री ती प्रतिबन्धित अमेरिकी कम्पनीहरूलाई पुनः बिक्री नगर्न चेतावनी दिएको छ।
0: यता युरोपका विभिन्न देशमा अत्यधिक गर्मी अर्थात हिट वेभका कारण जनजीवन नराम्ररी प्रभावित भइरहेको छ। फ्रान्समा अत्यधिक गर्मीले 3 जना ज्येष्ठ नागरिकको मृत्यु भएपछि 49 वटा विभागमा रेड अलर्ट जारी गरिएको छ भने 100 विद्यालय बन्द गरिएका छन्।
1: अब खेलकुद। फिफा विश्वकप अन्तर्गत आज डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदैछ। डलास स्टेडियममा नेपाली समयअनुसार राति 10:45 शुरू हुने यो खेल जित्ने टोलीले नकआउट चरणको यात्रा बलियो बनाउनेछन्। दुवै टोली आफ्नो पहिलो खेल जितेर समान 3-3 अंकका साथ मैदान उत्रन लागेका हुन्। आज राति हुने अर्को खेलमा साबिक उपविजेता फ्रान्सले इराकसँग खेल्नेछ। यो खेलमा फ्रान्सेली कप्तान केलियम एम्बापेले आफ्नो 100 अन्तर्राष्ट्रिय खेल पूरा गर्दैछन्। त्यस्तै भोलि बिहान 5:45 नर्वे र सेनेगल भिड्ने तालिका छ। जारी विश्वकपको प्रारम्भिक चरणमै खेलाड़ी निष्कासनको दर बढ़ेको छ। प्रतियोगिता शुरूआती खेलहरू नसकिँदै अहिलेसम्म 8 जना खेलाड़ीले रातो कार्ड पाएर मैदान छाड्नु परेको छ। यो संख्या सन् 2018 र 2022 पूरा विश्वकप अवधिभर देखाइएको कुल रातो कार्ड बराबर रहेको छ।
0: तेस्रो काँक्रे बिहार हाफ म्याराथनको उपाधि जुम्लाका राजन रोकायाले जितेका छन्। वीरेन्द्रनगरमा भएको 21 किलोमिटर दूरीको दौड़ 1 घण्टा 9 मिनट 31 सेकेण्डमा पूरा गर्दै रोकायाले

0: 150,000 रूपियाँ पुरस्कार हात पारेका हुन्। सोही प्रतियोगिताको महिला तर्फको 10 किलोमिटर दौड़को उपाधि धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: पूर्व अर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा पक्राउ। राहदानी छपाई प्रकरणमा भ्रष्टाचार भएको अख्तियारको ठहर। आरजू राणा सहित 18 जना विरूद्ध मुद्दा दर्ता। 10 अर्ब 13 करोड़ बिगो दावी। जर्मन कम्पनीका प्राविधिकहरू त्रसित। सरकारसँग सुरक्षा ग्यारेन्टीको माग।
0: र सपाको महाधिवेशन एक दिन लम्बिने। प्रतिनिधि विवादले बन्द सत्र प्रभावित। मनोनयन रोकियो। बन्द सत्र अन्यलका बीच वरिष्ठ नेता बालेन शाह भने घुमघाममा व्यस्त। गृहमन्त्री गुरूङ विरूद्ध मानव अधिकार आयोगमा उजुरी। हिरासतभित्रै धम्की दिएको आरोप।
1: चिया निर्यात सहज बनाउन उच्च स्तरीय कूटनीतिक पहलको माग। प्रधानमन्त्री कृषि र उद्योग मन्त्रालयमा ज्ञापन पत्र। आज एकै दिन 364 अस्पताललाई 2 अर्ब भन्दा बढ़ी भुक्तानी। 11 महिनामा 37 अर्ब भन्दा बढ़ीको धान चामल आयात।
0: बेलायती प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा। 10 अमेरिकी कम्पनीमाथि चिनिया प्रतिबन्ध। सैन्य प्रकृतिका सामग्री निर्यातमा रोक। युरोपमा अत्यधिक गर्मीले जनजीवन प्रभावित। तापक्रम 40 डिग्री माथि।
1: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया भिड्दै। फ्रान्सको खेल इराकसँग। रातो कार्डको लहर। प्रारम्भिक चरणमै 8 खेलाड़ी मैदानबाट बाहिरिए। काक्रे बिहार हाफ म्याराथनको उपाधि जुम्लाका राजन रोकायालाई र महिलातर्फ सन्तोषी श्रेष्ठलाई।
0: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio UN Aryan 99.1.
1: Hello.
2: Hello.
1: Ma hajur ko bank bata boleko. Tapai ko message ma euta OTP number aayeko chha. Malai dinus ta tapai ko khata update garidinchu.
2: Huncha huncha. Paknus hai. E nani chori.
3: Hajur.
2: Yaha auta nani. Yaha hera ta. Yaha bank bata phone garera ke number ma aayacha de ta nani. Lo.
3: Din ta. Hello. Bhannus ta.
1: Hello. Hajur.
3: हजुर
1: यहाँ आएको ओटीपी नम्बर भन्नुस् त म तपाईको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईलाई दिएर हामीलाई लुट्ने
2: ए नानी के भनेर छ के हो
3: भन्नुस् बा बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अब देखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुस् है बा
2: ल ल ल म किन दिन्छु
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
7: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी
0: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ।

0: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएलले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, यूट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ।
1: नेपालमा अपराध अनुसन्धान न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ। हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्। तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला संचालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ।
0: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना संचालन विधेयक 2081 के सुधार गर्नुपर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नु भएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मनपरि गरेको उल्लेख गर्नुभएको छ।
1: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ।
2: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु। वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो। कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ, त्यसमाथि पनि गएर कहाँ जान्छौँ भने डिएनए। फोरेन्सिक इज नट एबाउट ओन्ली मेडिकल, मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त। भेटनरी फोरेन्सिक कहाँ छ, वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ, इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ, टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ, इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ। यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन, नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अख्तियारी दिन सक्छौ त त्यो टेस्टलाई? इन्भाइरोमेन्ट, ह्युमन, एनिमल डेटा, इलेक्ट्रोनिक्स, फिजिकल, सब सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम चाहिँ.
3: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली. ड्राफ्टिङमै पहिला अलमलिया देख्यो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिएको छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो. दोस्रो कुरा, यसको दफा तीनमा जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने आवश्यकता परेमा भन्ने हो क्या. तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठुलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनु पर्छ नि, कानूनमै प्रत्येक 7 प्रदेशमा प्रयोगशाला हुनेछ भन्नुभयो कि. आवश्यकता पर आवश्यकता छ, त्यो पनि यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन. हजारौं कानून व्यवसायहरू यसमा छ, बाह्रले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौं भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधि हुनुपर्छ.
4: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री, फोरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रह्यौं होइन, अहिले भर्खरै पनि हामीले भन्यौं नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ. अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन. त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्र केन्द्रित हौं भनेर 76 चाहिँ यो अलिकति साँगुरिएर आयो. किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं. विकास समिति ऐनको दफा 3 के भन्छ भन्दाखेरि कुनै विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ. अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन? अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्? प्राइभेटमा पनि हुनसक्छ, सरकारीमा हुनसक्छ, अरू छन् कि छैनन्? त्यस्ता निकायहरू अहिले छैनन् नेपालमा पनि. प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन. उहाँहरू कहाँ भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो. केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौँ. प्रदेशमै यहीको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौ भने केन्द्रमा रहेको 2 प्रयोगशालाबाट त्यो सम्भव छैन.
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 जैविक, डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ. यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ. छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द.
5: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ.
6: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने, एउटा समस्या हो प्रशिक्षकको योग्यता. कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ. त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फोरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ. अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ. अब त्यो भनेको कुन पपुलेसन हो? द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन. प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ पनि. क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने, आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ. कहाँसम्म भेटिएको छ भने, थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेशन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आछ. जबकि क्वेशन भोइस के हो त भन्दा, त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ. मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ. प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ. चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने, त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट. त यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
7: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई नमा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देख्छला। यसले दफा पाँच नौमा रिफरेन्स ल्याब हुनेछ भनेको छ। अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौ। आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता, दक्षता, योग्यता, भौतिक संरचना, क्वालिटी म्यानेजमेन्ट, आईएसओले मापदण्ड बनाउने कुराहरू यी सबै सक्षम छौं कि छैनौं, कि हाम्रो देश काल परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो हो। पाँच छमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ। अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो, बिल्डिङ मात्रै भन्ने हो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा, तालिम सालिमका कुरा पनि आउलान्, काम कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ। यो भने एकदम भेग हो, विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला। विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन सञ्चालक समिति छ, यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ, त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि। यसको दफा छ नौमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो। स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ।
8: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
9: यसमा चाहिँ सञ्चालक समिति भनेर जुन कोड जोड्नु छ नेपाल बार एसोसिएसनको तर्फबाट, एउटा द्वितीय व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने, यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ।